यो पावन बिहानीमा अहिले घरी हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। हाम्रो प्रसारण श्रोताहरूलाई एफएम 103.5 मेगाहर्ज लगायत मोबाइल एप न्युजन एयर अनि प्रसार भारतीको ओटिटी प्लेटफर्म वेब्स साथै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज पनि उपलब्ध रहने गर्दछ। अहिले समय बिहानीको 6:25 अनि 41 सेकेन्ड भइरहेछ र यसको साथै अब आरम्भ हुँदैछ आजको हाम्रो यो पहिलो अधिवेशन। आज विक्रम सम्बत 2083 सालको असोज 13 गते र सक सम्बत 1948 7 गते आश्विन महिना, तदनुसार सन् 2026 आज 29 सेप्टेम्बर मङ्गलवार। हाम्रो प्राविधिक मित्र शील ब्राह्मण लगायत प्रसारण सहयोगी लासाङ लामाको साथमा सहयात्री म वीरेनको यहाँहरू सबै सम्पूर्णमा न्यानो स्वागत अभिवादन।

यो संसार छनभंगुर अनि क्षणिक छ। हामी सबैले नै यो सत्य कुरोलाई बुझेर आजदेखि नै सत्य कर्म गर्ने गरौ। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेलको ज्ञान अभिवादन अनि शुभ प्रभात।

भनिन्छ श्रोताबिन्द, ईश्वर एक रूप अनेक भनेर। साँच्चै नै ईश्वर सबै नै एकै नै हुन्, खालि हामीले बोलाउने नाम मात्रै भिन्न भिन्नै छन्। तर ईश्वरको अनुग्रह अनि करुणा हामी सबैले नै एकै नै प्राप्त गर्ने गर्दछौँ। चाहे हामी जुनै पनि धर्म अविलम्बीहरू किन नहोस्, तर अन्तमा गएर पुग्नुपर्ने हाम्रो गन्तव्य भने एउटै नै हुनेछ। त्यसै कारण श्रोताबिन्द, हामी सबैले नै यो सोच्नु सक्नुपर्छ कि हामीलाई यो संसारमा ईश्वरले राम्रो कार्य गर्नुको निम्ति मात्र सृष्टि गरेको हो भनेर। शास्त्रमा पनि भनिएको छ, 48 लाख जुनी पछि मात्रै हामीले यो मानव रूपी जीवन प्राप्त गर्छौँ अरे। त्यसै कारण श्रोताबिन्द, आज हामीले यो मानव रूपी अति सुन्दर जीवन प्राप्त गरेका छौँ। यो जीवनलाई हामीले त्यसै व्यर्थमा नफ्यालौ, कुसङ्गतमा नलागौ, पाप कर्महरू नगरौ, एक अर्काको सधैँ भलाई सोच्ने गरौ, असल कर्म गरेर अरूको मनमा खुसी जगाउने कोसिस गरौ। यही नै हामी मनुष्यको परम कर्तव्य।

धर्म र जातको विषयमा एक अर्कासँग हामी कदापि बहस नगरौ। यो विषयमा जसले बहस गर्छ ऊ महामूर्ख अनि ज्ञान नभएको व्यक्तित्व कहलाइन्छ। त्यसै कारण श्रोताबिन्द, हामीले यो संसारमा जन्म लिइसकेपछि हामीले के गर्नुपर्छ भन्ने सोच हामीले आफ्नो मन अनि मस्तिष्कमा जगाउनु सक्नुपर्छ। ब्रह्माले जन्मन्दाखेरि दिनुभएको वरदान हामी प्रत्येक मनुष्यले अनुभव गर्नु सक्नुपर्छ। ब्रह्माजीले प्रत्येक मनुष्यलाई नै आफ्नो भाग्यको रेखा लेखिदिनु भएको छ। त्यसै कारण श्रोताबिन्द, हामी जीवित रहन्जेल नै हामीले पुनित कर्म गर्नुपर्छ अनि दिन दुखी अनि असहाय व्यक्तिहरूप्रति पनि सहयोगको भावना राख्नु पनि सक्नुपर्छ। यही नै हो हामी मनुष्यमा हुनुपर्ने असल

भनिन्छ अरूको चित्त दुखाउनु महापाप हो भनेर। त्यसै कारण श्रोताबिन्द, अरूको मन अनि चित्त कदापि नदुखाऊ। जति बेला हामीले अरूको चित्त वा मन दुखाउँछौ त्यति बेला त्यस व्यक्तिमाथि कस्तो प्रभाव पर्छ होला, के त्यो हामीले सोचेका छौ? अरूको चित्त र मनलाई शान्त पार्नु नै हामी मनुष्यको परम धर्म हो। प्रत्येक धर्म अविलम्बीहरूको धर्म ग्रन्थ वा शास्त्रहरूमा पनि लेखिएको छ कि अरूको चित्त दुखाउनु महापाप हो भनेर। अरूको चित्त अनि मनलाई यदि हामीले खुसी पार्नु सक्यौँ भने हामीले जीवनमा परम आनन्द महसुस गर्नेछौँ।

श्रोताबिन्द, भनिन्छ यो हाम्रो मानव रूपी जीवन क्षणभङ्गुर अनि क्षणिक छ। कति बेला हाम्रो यो प्राणले शरीर छोडेर जान्छ त्यो हामी भन्न नै सक्दैनौ। जब हाम्रो प्राण यो शरीरबाट निस्केर जान्छ तब हामी लडेको मुढासम्म हुनेछौ। आफ्ना परिवार इष्ट मित्रहरूले हामीलाई रुई कराई बोलाइरहेका हुन्छन् तर हामी सुन्ने नै छैनौ। त्यसै कारण श्रोताबिन्द, त्यस समय हाम्रो आत्मालाई शान्त बनाउनुको निम्ति हामीले आफ्नो धर्म ग्रन्थमा लेखिएका ती आध्यात्मिक विषय वस्तुलाई राम्ररी बुझेको हुनुपर्छ। जब हामीले यो शरीर छोडेर जान्छौँ तब हाम्रो आत्मा कहाँ जान्छ त्यो सबै हामी मनुष्यमा जीवित भइन्जेल नै ज्ञान भएको हुनुपर्दछ। आत्मा एउटा चोखो विषय वस्तु हो। आत्माले शरीर त्यागेपछि हाम्रो यो शरीर, हात, खुट्टा, आँखा साथै हाम्रो इन्द्रियहरूले काम गर्न नै छोड्छ। त्यसै कारण श्रोताबिन्द, हामी मनुष्य हामीले धर्म अनि कर्म बुझेका छौँ, के राम्रो अनि के नराम्रो त्यो हामी जान्दछौँ। यी सबै जान्दा जान्दै पनि हामी अबुझ कदापि हुनु हुँदैन। सत्य सत्य नै हुन्छ। हामीले सत्यलाई नै अनुसरण गरेर हाम्रो जीवनलाई अघि बढाउँदै लैजानु पर्दछ। जब हाम्रो जीवन सुमधुर बाटोमा शान्त साथ हिँडिरहेको हुन्छ तब हामीले अवश्य नै परमपिता परमेश्वरको अनुग्रह पनि प्राप्त गरिरहेका हुँदछौँ।

प्रस्तुत थियो आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चना, जसमा हजुरहरूले एक आध्यात्मिक चिन्तन सुन्नुभयो, साथै केही भक्ति संगीतहरूको पनि आनन्द लिनुभयो। त आजको यस आध्यात्मिक कार्यक्रम अर्चनाबाट यो सञ्चालक नामगेलङलाई पनि बिदा दिनुहोस्। साथै हजुरहरू सबैको आजको दिन मङ्गलमय बितोस् अनि हजुरहरू जहाँ पनि हुनुहुन्छ स्वस्थ अनि सुरक्षित रहनुहोस् भन्दै हजुरहरू सबैबाट बिदा दिदछु। धन्यवाद।

समाचारपछिको समय हो बिहानको ठिक 7:05:18 भएको श्रोतागण र अबको समय हो कार्यक्रम शुभ प्रभातको, जस अन्तर्गत रहनेछन् केही जानकारी अनि केही गीत सङ्गीत पनि। अनि आजको जानकारी रहेको छ खेतीपातीबारे सल्लाह, जसमा छ आजको विषय तेजपत्ताको खेतीबारे। त सुन्नुहोस् पहिला यो जानकारीलाई, तेजपत्ताको खेती अन्य फसलको तुलनामा यसको खेती गर्न धेरै सजिलो छ अनि तेजपत्ताको

खेतीद्वारा एक वर्षभन्दा पनि अधिक समयसम्म कमाइ गर्न सम्भव हुँदछ। यसको खेतीको निम्ति उष्ण जलवायु उत्तम मानिन्छ भने खस्रो माटो भएको जमिनमा यो राम्ररी मौरिने गर्दछ। जहाँ माटोको पिएच मान 6.7-7.5 भएमा असल हुनेछ, 50 सेन्टिमिटर गहिरो खाडलमा माटो र कम्पोजिट मलको मिश्रण राम्ररी हालेर जुन जुलाई महिनातिर यसको बिरुवा रोपण गरिनु पर्दछ। त्यसपछिको राम्रो विकासको निम्ति प्रति पौधा 20-25 किलो गोबर मल र 25 ग्राम पोटासको मिश्रणको आवश्यकता पर्दछ। बीज अनि बिरुवा यी दुवै विधिद्वारा यसको खेती गर्न सम्भव छ। समयअनुसार प्रत्येक वर्ष यसमा बोट मल जल पनि गरिरहनु पर्दछ, साथसाथै नियमित गोडमेल पनि अत्यन्तै आवश्यक छ। तथापि अन्य फसलमा भन्दा तेजपत्ताको बोटमा किरा आदि धेरै कम मात्रामा लाग्ने गर्दछ। फसलमा परिपक्वता आएपछि प्रति हेक्टर लगभग

राज्यको खेतीपाती बारे सल्लाह यहाँले सुन्नुभयो। तेजपत्ताको खेतीबारीको महत्त्वपूर्ण जानकारी जानकारीपछि अब आउनु सुनौ केही नेपाली आधुनिक गीत, जसमा प्रथममा सुन्नुहोस् युगल आधुनिक गीत कुमार सुब्बा अनि अरुणा लामाको स्वरमा।

अहिले घरी हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र यस प्रसारणमा श्रोताहरूलाई हार्दिक स्वागत अभिवादन छ हामी सबैको तर्फबाट।

अहिलेको भजनमा शब्द थियो भरत व्यासको अनि सङ्गीत अजय स्वामीको, र अब सुन्नुहोस् अघिल्लो भजन सुरेश वाडकर अनि ए हरिहरनको स्वरमा, जसमा शब्द रहेको छ देवकृष्ण अनि सङ्गीत छ उषा खन्नाको।

0: ले बिठाऊं धूमधाम से गागा कर मैं सारी दुनिया को ये बताऊं धूमधाम से गागा कर मैं सारी दुनिया को ये बताऊं तेरा सबसे ऊंचा नाम। दर्शकगण भजन पछि अब सुनोस समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। गृहमन्त्री अमित शाहले हिजो नयाँ दिल्लीमा राष्ट्रिय आतंकरोधी नीति तथा रणनीति प्रहार सम्मेलनको उद्घाटन गर्नुभयो। भारतीय नौसेनाको वर्ष 2026 को दोस्रो कमाण्डर सम्मेलन आजदेखि नयाँ दिल्लीमा शुरू भइरहेको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल आजदेखि 5 अक्टोबरसम्म अमेरिकाको भ्रमणमा रहनुहुनेछ। मौसम विभागले आज देशको अलग अलग स्थानहरूमा भारी वर्षाको पूर्वानुमान गरेको छ। अनि जापानमा जारी एसियाली खेलमा भारतीय खेलाड़ीहरूले सुटिङ सहित धेरै स्पर्धाहरूमा पदकहरू जितेका छन्। गृहमन्त्री अमित शाहले हिजो नयाँ दिल्लीमा राष्ट्रिय आतंकरोधी नीति तथा रणनीति प्रहार सम्मेलनको उद्घाटन गर्नुभयो। सम्मेलनमा प्रहारका 7 स्तम्भहरूमा छलफल भएको थियो। यसमा आतंकवादको रोकथाम, आन्तरिक क्षमताहरूको एकीकरण, मानव अधिकार, आतंकवादका लागि अनुकूल परिस्थितिहरूको न्यूनीकरण, अन्तर्राष्ट्रिय प्रयासहरूको समन्वय र सम्पूर्ण समाजको सहभागिताको माध्यमबाट पुनरुत्थान र लचिलोपन समावेश रहेको थियो।
2: गृहमंत्री अमित शाह ने कहा कि प्रधानमंत्री नरेंद्र मोदी के नेतृत्व में सरकार ने आतंकवाद के सभी रूपों के खिलाफ कतई बर्दाश्त न करने की नीति अपनाई है। उन्होंने बताया कि वर्ष 2019 से 2026 के बीच सरकार 36 देशों से 288 भगोड़े अपराधियों को भारत वापस लाई है। श्री शाह ने नया प्रत्यर्पण पोर्टल भी शुरू किया। ये विदेशों में मौजूद भगोड़ों को भारत वापस लाने के प्रयासों में समन्वय और तेजी लाने में मदद करेगा। समाचार कक्ष से प्रशांत कुमार।
1: भारतीय नौसेनाको वर्ष 2026 को दोस्रो कमाण्डर सम्मेलन आजदेखि नयाँ दिल्लीमा शुरू भइरहेको छ। 3 दिनसम्म चल्ने सम्मेलनमा वरिष्ठ नौसेना अधिकारी, विभिन्न क्षेत्रका अपरेटरहरू र क्षेत्रीय कमाण्डरहरू सहभागी हुने रक्षा मन्त्रालयले जनाएको छ। सम्मेलनमा सैन्य र रणनीतिक स्तरमा नौसेनाको परिचालन तयारीको विस्तृत समीक्षा गरिनेछ। रक्षा मन्त्रालयले भनेको छ कि यो सम्मेलन पश्चिम एसियामा द्वन्द्वको बीचमा भारतको ऊर्जा हितहरूको रक्षा सहित समुद्री हितहरूको रक्षा गर्न भारतीय नौसेनाको भूमिकालाई उजागर गर्न महत्वपूर्ण हुनेछ। सम्मेलनको पहिलो दिन रक्षा मन्त्री श्री राजनाथ सिंहले राष्ट्रिय समुद्री हितहरू र भारतीय नौसेनाबाट अपेक्षाहरूको बारेमा आफ्नो दृष्टिकोण र मार्गदर्शन साझा गर्नुहुनेछ। चीफ अफ डिफेन्स स्टाफ र थल सेना अध्यक्षले पनि नौसेना कमाण्डरहरूसँग कुराकानी गर्नुहुनेछ। यसको उद्देश्य 3 सेनाहरू बीच समन्वय र एकीकरणलाई अझ बलियो बनाउनु हो। भारतीय वाणिज्य र उद्योग महासंघ एफआईसीसीआई फ्रेम्स 2026 आजबाट मुम्बईमा शुरू हुँदैछ। यस वर्षको थीम इण्डियाज मीडिया मोमेन्ट र क्रिएटिभ भ्यालीको निर्माण रहेको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल आजदेखि 5 अक्टोबरसम्म अमेरिकाको भ्रमणमा रहनुहुनेछ। यस अवधि उहाँले बुधबारदेखि शुरू हुन गइरहेको 2 दिने G20 व्यापार मन्त्रीहरूको बैठकमा सहभागी हुनुहुनेछ। बैठकको क्रममा श्री गोयलले आफ्ना समकक्षीहरूको साथ द्विपक्षीय बैठक गर्नुहुनेछ। यी बैठकहरूमा किसानहरू, माछा पालकहरू, महिला उद्यमीहरू, स्टार्टअप, सूक्ष्म, लघु र मध्यम उद्यमको लागि अवसर बढाउनमाथि चर्चा गर्नुहुनेछ। श्री गोयलले अमेरिकी वाणिज्य मन्त्रीसँग द्विपक्षीय वार्ता पनि गर्नुहुनेछ। बैठकमा भारत अमेरिका व्यापार सम्झौतालाई सन्तुलित र दुवै देशका लागि लाभदायक बनाउने प्रयासहरूको बारेमा छलफल हुनेछ। यो भ्रमणले भारत र अमेरिका बीच व्यापार र लगानी सम्बन्धलाई अझ बलियो बनाउनेछ। भारतले गत वर्षको 863 अरब डलरबाट यस वर्ष वस्तु र सेवाहरूको कुल निर्यात बढाएर $1 trillion पुर्याउने लक्ष्य राखेको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी चुनौतीहरू हुँदाहुँदै चालू आर्थिक वर्षको पहिलो छ महिनामा देशको व्यापारिक निर्यातमा 15% भन्दा बढ़ीको वृद्धि भएको बताउनु भएको छ। हिज मुम्बईमा लगानी सम्बन्धी भारत संयुक्त अरब अमिरातको उच्चस्तरीय संयुक्त कार्यदलको 14 बैठकपछि संचार कर्मीहरूलाई जानकारी दिनुहुँदै भारत संयुक्त अरब अमिरात व्यापक आर्थिक साझेदारी सम्झौतामा हस्ताक्षर भएपछि दुई देश बीचको द्विपक्षीय व्यापार दोब्बर भएर लगभग $100 अरब पुगेको छ। वाणिज्य मन्त्रीले भन्नुभयो युएईले भारतमा अहिलेसम्म लगभग $25 बिलियन लगानी गरेको छ र चाँडै नै $25 बिलियनको अतिरिक्त लगानी गर्नेछ। साथमा श्री गोयलले युएईमा यूपीआईको प्रयोग द्रुत गतिमा बढ़िरहेको उल्लेख गर्नुभयो। दुवै देशले साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता, आधारित वित्तीय सेवा र स्टार्टअपको क्षेत्रमा सहयोग बढ़ाउनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो जनसेवा से देश सेवाको मन्त्र र निरन्तर सेवा समर्पणका कारण सम्भव भएको हो। सेवा र सुशासनको यस दृष्टिकोणबाट प्रेरित भएर सरकार 2047 भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य हासिल गर्न निरन्तर लागिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमबाट यो समर्पणले जनताको परिवर्तन ल्याएको छ। हाम्रो आजको यस विशेष श्रृंखलामा हामी मिशन लाइफको दृष्टिकोण मार्फत कसरी धरातलीय वास्तविकता बदलिएको छ भन्ने कुरामा चर्चा गर्नेछौं।
3: देशका 40% खनिज संसाधन समेट्ने वाले झारखण्डमा औद्योगिक विकासको साथ पर्यावरण सन्तुलन बनाए राख्न एक बड़ी चुनौती है। झारखण्ड देशका पहिला ऐसा राज्य बन गया है जिसने युवाओं को पर्यावरण अनुकूल आदतें सिखाने के लिए अपने सभी कॉलेजों में स्नातक स्तर पर 2 क्रेडिट और 10 सप्ताह का अनिवार्य कोर्स शुरू किया है। इस आंदोलन के मूल विजन को स्पष्ट करते हुए प्रधानमंत्री नरेंद्र मोदी कहते हैं,
4: हमारी संस्कृति हमें सिखाती है कि प्रकृति से इतना हासिल किया है उसे लौटाने का प्रयास भी करना चाहिए। इसलिए भारत ने विश्व को एक नया मार्ग सुझाया है जिस पर चलते हुए हम पर्यावरण की बहुत मदद कर सकते हैं। ये मार्ग है मिशन लाइफ यानी लाइफस्टाइल फॉर एनवायरनमेंट का।
3: प्रधानमंत्री के इसी विजन को कोडरमा जिले की जरगा पंचायत ने सच कर दिखाया है। यहाँ के कझाटांड गांव की कभी बंजर रही भूमि को जल योद्धा पार्वती देवी के नेतृत्व

0: ग्रामीणों ने सामूहिक भागीदारी से हरा भरा कर दिया है। पार्वती देवी को इसके लिए राष्ट्रपति से सम्मान भी मिल चुका है।
1: राष्ट्रिय राजमार्गहरूमा निजी सवारी साधनहरूका लागि शुरू गरिएको फास्ट्यागको वार्षिक पासको संख्या 1 करोड नागेको छ। यो गत वर्ष 15 अगस्तमा शुरू गरिएको थियो। सड़क यातायात र राजमार्ग मन्त्रालयले जानकारी दिएको छ कि यो उपलब्धिले राष्ट्रिय राजमार्ग र एक्सप्रेसवेमा सहज र किफायती यात्रा विकल्पहरू प्रदान गर्न निजी सवारी मालिकहरूको बीचमा वार्षिक पासको बढ्दो स्वीकार्यतालाई प्रतिबिम्बित गर्दछ। जापानमा जारी एसियाली खेलमा भारतीय खेलाड़ीहरूले सुटिङ सहित धेरै स्पर्धाहरूमा धेरै पदकहरू जितेका छन्। एथलेटिक्समा भारतले पुरूषको भाला फेकमा 2 पदक प्राप्त गरे। यशवीर सिंहले रजत पदक जिते भने रोहित यादवले काश्य पदक जिते। श्रीशंकर मुरलीले पुरूषको लङ जम्पमा रजत पदक जिते। गुलवीर सिंहले पुरूषको 1500 मिटर दौड़मा रजत पदक जिते। सुटिङमा ईशा सिंहले महिला 25 मिटर पिस्तल व्यक्तिगत स्पर्धामा रजत पदक जितिन्। पारूल चौधरीले महिलाको 5000 मिटर दौड़मा काश्य पदक जितिन्। यसअघि उनले 3000 मिटर स्टिपल चेजमा पनि काश्य पदक जितेकी थिइन्। विद्या रामराजले महिलाको 400 मिटर हर्डल्समा काश्य पदक जितिन्। भारत अहिले एसियाली खेलकुदको पदक तालिकामा 12 स्थानमा छ। भारतले 4 स्वर्ण, 20 रजत र 21 काश्य सहित कुल 45 पदक जितेको छ। मौसम विभागले आज पूर्वोत्तर भारत, अण्डमान र निकोबार द्वीप समूह, दक्षिण आन्तरिक कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकलमा अलग अलग स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेको छ। मौसम विभागका अनुसार आज मध्य महाराष्ट्र, आन्ध्र प्रदेश, केरल, माहे, कोंकण, गोवा र उडिसामा मेघगर्जन सहित चट्याङ र हावाहुरीको सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। गृहमन्त्री अमित शाहले हिज नयाँ दिल्लीमा राष्ट्रिय आतंकरोधी नीति तथा रणनीति प्रहार सम्मेलनको उद्घाटन गर्नुभयो। भारतीय नौसेनाको वर्ष 2026 को दोस्रो कमाण्डर्स सम्मेलन आजदेखि नयाँ दिल्लीमा शुरू भइरहेको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल आजदेखि 5 अक्टोबरसम्म अमेरिकाको भ्रमणमा रहनुहुनेछ। मौसम विभागले आज देशको अलग अलग स्थानहरूमा भारी वर्षाको पूर्वानुमान गरेको छ। अनि जापानमा जारी एसियाली खेलमा भारतीय खेलाड़ीहरूले सुटिङ सहित धेरै स्पर्धाहरूमा पदकहरू जितेका छन्। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

गायक थुपधेन भुटियाको स्वरमा रहेको थियो सङ्गीत। यस गीतमा दीप वाइवाको तसोधगन। अब सुनौ अर्को आधुनिक गीत गायक कर्म शेर्पाको स्वरमा, जहाँ सङ्गीत रहेको छ प्रसाद राणा पहेलीको।

0: श्रोताले सुन्नुभयो गायक महेश सेवाको शर्मा यो गीत, जसमा थियो सङ्गीत महेश्वर लामाको। आज बजेका सबै गीतहरूमा शब्द रहेको थियो कमल रेग्मीको। त सदागण अब यो कार्यक्रमपछि अब आउन सुनौ समसामयिक समीक्षा।
1: अनुवादक तथा वाचिका सबिना गिरी। विषय: प्रधानमन्त्री नरेन्द्र मोदीले सर्जिकल स्ट्राइकले भारतको आतंकवाद विरोधी नीतिको लागि नयाँ उदाहरण स्थापित गरेको बताउनुभयो। आलेख: विदेश सेवा डेस्क, एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 27 सेप्टेम्बर 2026 आकाशवाणीको अत्याधिक लोकप्रिय कार्यक्रम मन की बात मार्फत भारतीय जनतालाई सम्बोधन गर्नुभयो। कार्यक्रमको 138 एपिसोडमा आफ्ना विचारहरू साझा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, पाकिस्तानमा आतंकवादी अड्डाहरू भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकले भारतको आतंकवाद विरोधी नीतिको विश्वको लागि नयाँ उदाहरण स्थापित गरेको छ। राष्ट्रलाई सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो, भारतले 28 सेप्टेम्बरमा अर्थात आज सर्जिकल स्ट्राइकको 10 वार्षिक उत्सव मनाइरहेको छ। बहादुर भारतीय सैनिकहरूले आतंकवाद विरूद्ध कार्यवाही गर्न कसरी नियन्त्रण रेखा पार गरे, यसमा विश्व छक्क परेको उहाँले भन्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, विगत एक दशकमा बालाकोट हवाई हमलादेखि अपरेशन सिन्दूरसम्म भारतले बारम्बार यो सन्देश दिएको छ कि आतंकवादी हमलाहरूको उचित जवाब दिनेछ। श्री मोदीले सम्झिनुभयो कि एक समय थियो जब देशमा श्रृंखलाबद्ध बम विस्फोटहरू सामान्य भइसकेका साथै उहाँले उल्लेख गर्नुभयो, 13 सेप्टेम्बर 2008 दिल्लीमा भएको श्रृंखलाबद्ध विस्फोटमा धेरै मानिसहरूले ज्यान गुमाए। मुम्बईमा 26/11 आक्रमण केही हप्तापछि भएको थियो। उहाँले जोड़ दिनुभयो, आज भारतले आतंकवाद विरूद्ध शून्य सहनशीलता अर्थात नीति अपनाउन र देशले यसको परिणामहरू देखिरहेको छ। प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभयो, यो वर्ष 9/11 आतंकवादी हमलाको 25 वार्षिक उत्सव पनि हो। अमेरिकीहरू पछि संयुक्त राज्य अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणबाट भारतीयहरू सबैभन्दा बढ़ी प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो। उहाँले फेरि एकपटक लाखौं भारतीय नागरिकहरूको तर्फबाट पीड़ित परिवारहरूप्रति संवेदना व्यक्त गर्नुभयो। श्री मोदीले जनगणना सबैको लागि राष्ट्रिय जिम्मेवारी भएकोमा जोड़ दिनुभयो। यस प्रक्रियाको पहिलो चरण लगभग सबै राज्य र केन्द्र शासित प्रदेशहरूमा पूरा भइसकेको छ। 32 करोड़ भन्दा बढ़ी परिवारहरूको तथ्याङ्क पहिले नै रेकर्ड गरिएको छ। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो, यी क्षेत्रहरूबाट धेरै प्रेरणादायी अनुभवहरू निस्केका छन्। उत्तराखण्डमा यो प्रक्रिया 83 वर्षीय पूर्णिमा रावतबाट शुरू भयो। श्री मोदीले व्याख्या गर्नुभयो, उत्तरकाशीको बगोरी गाउँमा होमस्टे मालिक हरदेव सिंह राणाले डिजिटल माध्यमबाट आफ्नो जानकारी दर्ता गरेको छ। उहाँले भन्नुभयो, जनगणनाको लागि स्वदर्ता सुविधा धेरै सुविधाजनक छ र मानिसहरूले आफ्नो मोबाइल फोन प्रयोग गरेर आफ्नो र आफ्नो परिवारको बारेमा जानकारी दर्ता गर्न सक्छन्। यो सुविधा हिन्दी सहित 16 भाषाहरूमा उपलब्ध छ। प्रधानमन्त्रीले मानिसहरूलाई अनलाइन जनगणना पोर्टल sec.census.gov.in जान आफ्नो मोबाइल नम्बर प्रयोग गरेर लग इन गर्न, आफ्नो स्थान प्रदान गर्न, आफ्नो परिवारको बारेमा विवरणहरू भर्न र जानकारी पेश गर्न प्रोत्साहित गर्नुभयो। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो, सम्पूर्ण प्रक्रियामा लगभग 15-20 मिनट लाग्छ। कुनै पनि कागजात अपलोड गर्न आवश्यक छैन। जानकारी पेश गरेपछि मानिसहरूले एक अद्वितीय परिचय पत्र प्राप्त गर्नेछन्, जुन जनगणना अधिकारी गणकलाई भ्रमण गर्दा देखाउन सकिन्छ। जानकारी परिणाम भएपछि यो जनगणना रेकर्डको अंश बन्छ। प्रधानमन्त्री मोदीले अझ भन्नुभयो, हालसम्म 2,60,00,000 भन्दा बढ़ी मानिसहरूले मोबाइल मार्फत जनगणना पोर्टलमा आफ्नो जानकारी प्रविष्ट गरेर आत्मगणना प्रक्रिया पूरा गरेका छन्। उहाँले नागरिक र उनीहरूका परिवारहरूको बारेमा सही जानकारीले देशको भविष्यको सही तस्वीर सृजना गर्न मदद गर्ने बताउनुभयो। प्रधानमन्त्रीले विश्व हिन्दू परिषदका पूर्व अन्तर्राष्ट्रिय कार्यकारी अध्यक्ष स्वर्गीय सम्माननीय अशोक सिंघलको 100 जन्म जयन्ती मनाउँदै भन्नुभयो, 27 सेप्टेम्बर 1926 आगरामा जन्मेका अशोक सिंघलले समाजको बीचमा रहँदै तपस्वी जीवन बिताउनुभयो अनि राम मन्दिर आन्दोलनसँगै अशोक सिंघलले सामाजिक भेदभाव र असमानता विरूद्ध पनि ठूलो लडाई लड्नुभयो। श्री मोदीले उहाँको जन्म शताब्दीको अवसरमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्री मोदीले थप भन्नुभयो, गुजरातको मोढेरामा रहेको प्रसिद्ध सूर्य मन्दिर पनि सोही वर्ष आक्रमण गरी ध्वस्त पारिएको थियो। उहाँले उल्लेख गर्नुभयो, 1025 राजा भीमदेवले बनाएको मोढेरा मन्दिरको विनाश भएको 1000 वर्ष बितिसक्यो। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो, राजा भीमदेव प्रथमले गजनवीको सेनाको सामना मात्र गरिन तर छोटो समयमै मोढेरा सूर्य मन्दिरको पुननिर्माण पनि गर्नुभयो।
2: आकाशवाणी से समाचार प्रभात के साथ मैं जया भारती। सर्वोच्च न्यायालय ने केंद्र सरकार से इस वर्ष CBSE की त्रिभाषा नीति से कक्षा 6 के विद्यार्थियों को छूट देने पर विचार करने को कहा। भारतीय नौसेना आज से बृहस्पतिवार तक नई दिल्ली में कमांडर्स सम्मेलन 2026 के दूसरे संस्करण की मेजबानी करेगी। दिल्ली सरकार ने राष्ट्रीय राजधानी में सर्दियों के मौसम में वायु प्रदूषण को नियंत्रित करने के लिए कार्य योजना तैयार की। अमेरिका ने भारत और 19 अन्य देशों से आयातित विशेष दवाओं पर टैरिफ हटाया और एशियाई खेलों में भारतीय पुरुष क्रिकेट टीम सेमीफाइनल में पहुंची। अब समाचार विस्तार से। सर्वोच्च न्यायालय ने केंद्र सरकार और केंद्रीय माध्यमिक शिक्षा बोर्ड CBSE के मौजूदा सत्र में कक्षा 6 के विद्यार्थियों को कक्षा 7 के विद्यार्थियों की तरह त्रिभाषा नीति से छूट देने पर विचार करने को कहा है। मुख्य न्यायाधीश न्यायमूर्ति सूर्यकांत के नेतृत्व वाली पीठ ने केंद्र सरकार तथा CBSE की ओर से उपस्थित सॉलिसिटर जनरल तुषार मेहता और अतिरिक्त सॉलिसिटर जनरल ऐश्वर्या भाटी से कहा कि वे कक्षा 6 के विद्यार्थियों को भी वही छूट दें जो कक्षा 7, 8 और 9 के विद्यार्थियों को दी गई है। सर्वोच्च न्यायालय ने 17 सितंबर को CBSE से कक्षा 6 के विद्यार्थियों के लिए 2027 से शुरू होने वाले अगले शैक्षणिक सत्र से भारतीय मूल की 2 भाषाओं सहित 3 भाषाओं के अनिवार्य अध्ययन वाली अपनी नीति को लागू करने पर विचार करने को कहा था। ये विवाद CBSE के अपने पाठ्यक्रम को राष्ट्रीय शिक्षा नीति 2020 और विद्यालय शिक्षा के लिए राष्ट्रीय पाठ्यचर्या के रूपरेखा 2023 के अनुरूप बनाने के निर्णय से संबंधित

दिल्ली केन्द्रका समाचार पछिको समय हो बिहानको ठिक 8:30 अनि 9 सेकेन्ड भइरहेको र अहिले घरी हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ।

0: फिर वो मेरा दीवाना हो गया। तो क्या मैं झूठ बोल रही हूँ? तुम सब उसके फैन हो, लेकिन वो मेरा फैन हो गया।
1: विश्व रंगमञ्चमा बलिउडको एउटा बेग्लै महत्व छ, यसैले भारतीय हिन्दी सिने जगतका प्रतिभाशाली कलाकारहरूले संसारका कुना कुनामा आफ्नो नाम र पहिचानको परचम लगातार फहराइरहेका छन्। त्यही प्रतिभाहरूमध्ये एउटी हुन् आफ्नो समयकी चर्चित अभिनेत्री टिना मुनिम। रङ बिरङको संसारको आजको अङ्कमा हामी केन्द्रित रहनेछौँ यिनै लोकप्रिय अभिनेत्री टिना मुनिमकै वरिपरि। सर्वप्रथम त कार्यक्रमबाट तपाईँ तमाम श्रोताहरूमाझ सहयात्रीमा वीरेनको हार्दिक स्वागत अभिवादन।

अभिनेत्री टीना मुनिमको जन्म भारतको बम्बे अर्थात् अहिलेको मुम्बईमा साल 1957 को 11 फरवरीमा भएको थियो। उनले 1975 मुम्बईको खार स्थित एमएम पिपिल्स अन स्कुलबाट हाई स्कुलको पढाइ पुरा गरेकी हुन्। त्यही वर्ष 1975 नै उनलाई फेमिना टिन प्रिन्सेस इन्डियाको ताजले सम्मानित गरियो अनि उनले अरुबामा आयोजित मिस टिनेज इन्टरकन्टिनेन्टल प्रतियोगितामा भारतलाई प्रतिनिधित्व गरिन्, जहाँ उनी द्वितीय उपविजेता रहिन्। त्यसपछि टिनाले कलामा डिग्री प्राप्त गर्नको निम्ति जय हिन्द कलेजमा दाखिला लिइन्। उनले 70 दशकको अन्ततिर हिन्दी फिल्म उद्योगमा पदार्पण गरेकी हुन्। एउटी किशोरी ब्युटी क्विनदेखि लिएर सिल्भर स्क्रिनको चम्किलो तारा बनिनुसम्म अनि एउटी प्रेममा चुर्लुम्म डुबेकी अभिनेत्रीदेखि लिएर अम्बानी

परिवारको सदस्य बनिनुसम्म टिना मुनिमको जीवन प्रसिद्धि, प्रेम, महत्वाकांक्षा र भाग्यको एउटा रोमाञ्चक गाथा नै रहिआएको छ। 80को दशकमा टिना अभिनेता राजेश खन्नासँगको प्रेममा परिन्, जो लगभग 7 वर्षसम्म जारी रह्यो। यसबीच टिना राजेशको अन स्क्रिन र अफ स्क्रिन केमिस्ट्रीले बलिउडमा ठुलो हलचल मचाइदियो। ती समयहरूमा उनीहरूको हिट जोडीले 50-50 आखिर क्यों, अधिकार, अलग अलग, सुराग, राजपूत, बेवफाई, सौतन र इन्साफ मैं करूँगा जस्ता सफल चलचित्रहरू दिए भने खास गरिकन साल 1983 प्रदर्शित हुन पुगेको राजेश टिनाको सुपरहिट चलचित्र सौतनले चाहिँ त्यो समय हिन्दी सिने जगतमा धुम नै मचाइदियो, जसमा अभिनेत्री पद्मिनी कोल्हापुरी पनि एउटा महत्त्वपूर्ण रोलमा देखा परेकी थिइन्। टिना राजेशमाथि फिल्माङ्कन गरिएको यो चलचित्रको एउटा गीत सायद मेरी शादी का ख्याल त्यो बेला निकै लोकप्रिय हुन पुग्यो।

1978 मा टिनाले प्रसिद्ध अभिनेता निर्माता देव आनन्दको चलचित्र देश परदेशबाट सिने जगतमा डेब्यू गरेकी थिइन् र उनीहरूले लुटमार अनि मनपसन्द जस्ता चलचित्रहरूमा पनि सँगै काम गरे। यी बाहेक टिना मुनिमका अन्य सफल चलचित्रहरू सन् 1980 मा ऋषि कपूरसँग गर्ज

1982 में ऋषि कपूर सँगै यो वादा रहा। यस बीच साल 1979 मा अभिनेता अमोल पालेकर सँग पनि उनको एउटा चलचित्र बातो बाते में प्रदर्शित भएको थियो। 1980 मा ऋषि कपूर अनि धर्मेन्द्र सँग आपके दीवानी, त्यसरी नै अन्य चलचित्रहरूको नाम लिन पर्दा 1983 मा पुकार, 1986 मा भगवान दादा, 1986 मा नै समय की धारा, 1987 मा मुकद्दर का फैसला आदि प्रमुख हुन्। तर सन् 1987 मा राजेश खन्नासँग अलग्गिएपछि चाहिँ टिना मुनिमले एउटा यस्तो साहसिक निर्णय लिइन् जसले सबैलाई आश्चर्यमा पारिदिए। उनले अचानक बलिउडको चमक दमकले भरिएको संसारले पछिल्लोतिर छोड्दै आफ्नो पढाइलाई पुनः निरन्तरता दिनु क्यालिफोर्नियातिर प्रस्थान गरिन्। यो एउटा यस्तो साहसिक कदम थियो जो केवल टिना जस्ती साहसी र जोखिम उठाउन सक्ने युवतीले मात्रै उठाउन सक्दथिन्। तर त्यो बेला टिनालाई यसको आभास अलिकति पनि थिएन कि उनको जीवनले एउटा नाटकीय मोड लिनेवाला छ। यसको ठिक 3 सालपछि सन् 1991 मा टिना मुनिमको जिन्दगीमा प्रणयप्रीतिले फेरि एकपल्ट दैलो ढकढकायो अनि यसपल्ट कुनै एउटा परिकथा जस्तो विवाह उत्सवले सारा देशको ध्यान आफूतिर तान्यो। यो विवाह अम्बानी परिवारका वंशज अनिल अम्बानी र टिना माझ सम्पन्न भइरहेको थियो। यस प्रकार अनिलसँग विवाह बन्धनमा बाँधिन पुगेपछि अब उनी टिना मुनिमबाट बन्न पुगिन् टिना अम्बानी। यो एउटा यस्तो संसार थियो जसको हरेक कुना काप्चामा वैभव, सानो शौकत र धन दौलत भरि भराउ थियो। अनिलका दाजु मुकेश अम्बानीको नाम नै अपार धन सम्पत्ति र प्रतिष्ठाको पर्याय हो अनि यस प्रकार टिना एसियाकै सबैभन्दा धनी घर परिवारकी बुहारी बन्न पुगिन् र आखिरकार टिनालाई आफ्नो जीवनको प्रेम हासिल भएरै रह्यो। 23 साल 1991 नै टिनाको अन्तिम चलचित्र जिगरवाला रिलिज हुन पुगेर त्यसपछि उनले बलिउडलाई सदाको निम्ति छाडिदिन्। सिमी ग्रेवालले दिएको एउटा इन्टरभ्यूमा टिनाले यसो भनेकी छिन्, अहिलेकाहीँ मलाई पनि यस्तो लाग्दछ कि मैले सिनेमालाई धेरै छिटो छोडिदिएँ, तर मलाई यसको कुनै पछुतो छैन। अम्बानी परिवारकी सदस्य भए पनि तर लाखौँ सिने प्रेमीहरूको मनमा आज पनि उनी टिना मुनिमकै नामले जानिने गरिन्छ।

लौ त सौदागन, रङ बिरङको संसारको यस अङ्कमा आजलाई यति नै। अब प्रस्तुत लेखनाथ राईको साथमा सायत्री म वीरेन पनि ओझेल पर्दछु। नमस्ते।

गायिका सुजिता सिंह लोहारको स्वरमा यो लोकगीतपछि श्रोतागण अबको यो समय हो योजना अनि साथमा रहेका केही समुद्र हिन्दी चलचित्रको गीत सुनाउने र समय भइरहेछ 8:45 अनि 17 सेकेन्ड। र आजको योजनाको विषय रहेको छ सेवा सङ्कल्प अभियान जल जीवन मिसन। तर यस विषयतर्फ जानेभन्दा पहिला सुनौँ एउटा हिन्दी चलचित्रको देशभक्ति गीत जो रहेको छ चलचित्र जुडुवाबाट अनु मल्लिक अनि साथीहरूको समूह स्वरमा। गीतमा शब्द रहेको छ अनु मल्लिक अनि नितिन रायकवारको भने सङ्गीत छ अनु मल्लिक स्वयंकै।

0: रिगितपछि अब अनुसोधन अब सुनौ आजको योजनाको विषय जोडिएको छ सेवा संकल्प अभियान जल जीवन मिसन बारे। सेवा संकल्प अभियान अन्तर्गत जल जीवन मिसनको मुख्य उद्देश्य देशका ग्रामीण क्षेत्रहरूमा हरेक घरसम्म शुद्ध पेयजल पुर्याउन सुनिश्चित गर्नु हो। प्रधानमन्त्री श्री नरेन्द्र मोदीका जनसेवी दृष्टिकोण अनि राज्यहरूको कुशल नेतृत्वमा यो अभियानले गति प्राप्त गरिरहेको छ। यो अभियान 17 सेप्टेम्बरदेखि 17 अक्टोबरसम्म विशेष रूपमा चलाइँदैछ, जसको उद्देश्य सरकारी योजनाहरूको माध्यमद्वारा जनताको जीवनमा आएका सकारात्मक परिवर्तन अनि सुशासनलाई प्रदर्शित गर्नु रहेको छ। ग्रामीण परिवारका घरहरूमा व्यक्तिगत नल कनेक्सनको माध्यमद्वारा सुरक्षित, स्वच्छ र पर्याप्त मात्रामा पिउने पानी उपलब्ध गराउनु, ग्रामीण क्षेत्रका महिलाहरूलाई पानीको निम्ति टाढो जानु नपरोस् ताकि उनीहरूको समय र मेहनत दुवैको बचत होस् इत्यादि उद्देश्य अनि विशेषताहरू यस जल जीवन मिसनको रहेको छ। यो अभियान केवल पानी उपलब्ध गराउनुसम्म मात्र सीमित छैन, तर यस अन्तर्गत रेन वाटर हार्भेस्टिङ, वेस्ट वाटर म्यानेजमेन्ट अनि पानीको पुनः उपयोगमाथि पनि ध्यान दिइँदैछ।
1: जी, 100 ग्राम पेड़े देना।
2: 250 ग्राम से नीचे नहीं मिलेगा।
1: अरे क्यों?
2: मिनिमम तो लेना पड़ेगा ना।
3: अरे भाई, आजकल तो बैंक अकाउंट भी मिनिमम बैलेंस नहीं मांगते।
1: बैंक अकाउंट बिना मिनिमम?
3: हाँ, बेसिक सेविंग्स बैंक डिपॉजिट अकाउंट यानी BSBD अकाउंट, इसमें नो मिनिमम बैलेंस, मगर फायदे काफी सारे। ATM कम डेबिट कार्ड, मोबाइल और इंटरनेट बैंकिंग, पासबुक, चेकबुक सब मिलेगा, वो भी बिना किसी चार्ज के।
2: अरे भाई,
4: RBI कहता है BSBD अकाउंट मिनिमम बैलेंस नहीं, मैक्सिमम फायदे सही।
0: र सन्देशपछि सोधा पनि अब सुनौ अर्को देशभक्ति गीत जुरेको छ हिन्दुस्तान की कसमबाट मोहम्मद रफी अनि मन्ना डेको समूह स्वरमा। गीत रहेको छ यस गीतमा कैफी आजमीको अनि धुन मदन मोहनको।

0: र अब सुन्नुहोस् 9 बजेको प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता क्षेत्रबाट सुन्नुहोस्। सर्वोच्च न्यायालयले केन्द्र सरकार र केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईलाई कक्षा 6 का विद्यार्थीहरूलाई कक्षा 7 का विद्यार्थीहरूको जस्तै 3 भाषा नीतिबाट छुट दिन आदेश दिएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल आजदेखि 5 अक्टोबरसम्म अमेरिकाको भ्रमणमा जानुहुनेछ। यस क्रममा उहाँले भोलिदेखि शुरू हुने 2 दिने G20 व्यापार मन्त्रीहरूको बैठकमा सहभागी जनाउनुहुनेछ। भारतीय नौसेनाको वर्ष 2026 को दोस्रो कमाण्डर सम्मेलन आजदेखि नयाँ दिल्लीमा शुरू भएको छ। वाणिज्य तथा उद्योग महासंघ FICCI फ्रेम्स 2026 आजदेखि मुम्बईमा शुरू हुँदैछ। यस वर्षको थीम इण्डियाज मीडिया मुभमेन्ट र क्रिएटिभ भ्याली को निर्माण रहेको छ। सरकारले देशको राष्ट्रिय राजमार्ग नेटवर्क 2014 91,000 किलोमिटर भन्दा बढेर यस वर्षको मार्चमा 1,46,000 किलोमिटर भन्दा बढी पुगेको जनाएको छ। यो लगभग 61% वृद्धि हो। राष्ट्रिय राजमार्गहरूमा निजी सवारी साधनहरूका लागि शुरू गरिएको फास्ट्यागको वार्षिक पासको संख्या 1 करोड नागेको छ। दिल्लीमा बुथ स्तरका अधिकारीहरूले मतदाताहरूबाट कागजातहरूको संकलन गर्नेछन्, जसले मतदाता नामावलीको विशेष गहन संशोधन अन्तर्गत नोटिस प्राप्त गरेका छन्। भारतले श्रीलंकाको जनस्वास्थ्य प्रणालीलाई सहयोग गर्न करिब 3 टन क्षयरोग विरोधी औषधि कोलम्बो पठाएको छ। मौसम विभागले आज पूर्वोत्तर भारत, अण्डमान र निकोबार द्वीप समूह, दक्षिण आन्तरिक कर्नाटक, तमिलनाडु, पुडुचेरी र कराईकलमा अलग अलग स्थानहरूमा भारी वर्षाको पूर्वानुमान गरेको छ। उत्तर प्रदेशमा केही दिनदेखि परेको भारी वर्षाका कारण धेरै जिल्लामा बाढ़ी जस्तो अवस्था सृजना भएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

र प्रमुख समाचारपछि श्रोता गर्नुभयो आउनुहोस् सुनौ फेरि सुनौ केही हिन्दी चलचित्रका गीतहरू जो रहेको छ देशभक्तिमा आधारित र पहिलो यो गीत रहेको छ चलचित्र परदेशबाट हरिहरन कविता कृष्णमूर्ति शङ्कर महादेवन अनि आदित्य नारायणका समूह स्वरहरूमा गीतमा छ बोल अनन्त बक्सीको अनि धुन नदीम श्रवणको

अब रिलेख रहेर सुनाइरहेछौँ कोलकाता केन्द्रको बङ्गला समाचार, जसको लगतै पछि 9:25 प्रसारण गर्नेछौँ यस केन्द्रको प्रादेशिक समाचार पनि।

0: শিবাজি ভট্টাচার্যের সঙ্গে কথা বলেছেন কল্যাণ লাহা। আকাশবাণী সংবাদ বিভাগ প্রযোজিত অনুষ্ঠানটি শুনবেন রাত 8টায় গীতাঞ্জলি, ডিটিএইচ বাংলা এবং আকাশবাণী সংবাদ সোশ্যাল মিডিয়া প্ল্যাটফর্মে। এ খবর আপনারা শুনছেন আকাশবাণী থেকে। কেন্দ্রীয় বাণিজ্য ও শিল্পমন্ত্রী পীয়ূষ গোয়েল আজ মার্কিন যুক্তরাষ্ট্র সফরে যাচ্ছেন। 5 অক্টোবর পর্যন্ত সফরে তিনি G20 বাণিজ্য মন্ত্রীদের দুদিনের বৈঠকে অংশ নেবেন। বৈঠকের ফাঁকে তিনি সংশ্লিষ্ট দেশের মন্ত্রীদের সঙ্গে দ্বিপাক্ষিক বৈঠকেও মিলিত হবেন। মার্কিন যুক্তরাষ্ট্র বিরল রোগের চিকিৎসায় ভারত এবং আরও 19টি দেশ থেকে আমদানি করা কিছু বিশেষ ওষুধ এবং সেগুলি তৈরির উপকরণের ওপর কোনো শুল্ক আরোপ করবে না। মার্কিন বাণিজ্য দপ্তরের পক্ষ থেকে ফেডারেল রেজিস্টারে এই দেশগুলির তালিকা প্রস্তুত করা হয়েছে। 29শে সেপ্টেম্বর অর্থাৎ আজ থেকে পেটেন্ট প্রাপ্ত কিছু ফার্মাসিউটিক্যাল ও ব্যবহৃত সামগ্রী আমদানির ওপর 100% শুল্ক আরোপের প্রস্তুতি নেওয়া হয়েছে। তার আগে মার্কিন যুক্তরাষ্ট্র এই ঘোষণা। এশিয়ান গেমসে পুরুষদের ক্রিকেটে সেমিফাইনালে উঠেছে ভারত। আফগানিস্তানের বিরুদ্ধে কোয়ার্টার ফাইনালের ম্যাচ বৃষ্টিতে ভেস্তে গেলে ICC T20 র্যাঙ্কিং ভিত্তিতে ভারত সেমিফাইনালে ওঠে। এদিকে ভারত আরও একটি ব্রোঞ্জ পদক পেয়েছে। মহিলাদের অনূর্ধ্ব 78 কেজি বিভাগে পিঙ্কি বালখারা তৃতীয় স্থান অধিকার করেছে। এ পর্যন্ত ভারত 4টি সোনাসহ 45টি পদক জিতেছে। খবর আপাতত এ পর্যন্তই। পরের খবর 9:10।
1: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सिल्वेस्टर लेप्चाबाट सुन्नुहोस्। भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनले कोलकातामा आयोजित युवा संवाद सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पश्चिम बङ्गाल खेलकुद, कला, साहित्य र संस्कृतिको समृद्ध परम्परा भएको राज्य रहेको बताउनुभयो। उहाँले युवालाई मौलिकता, मेहनत र निरन्तरतामा विश्वास गर्न तथा जीवनमा सर्टकटबाट टाढा रहन आग्रह गर्नुभयो। मोबाइलको बढ्दो प्रयोगका कारण बालबालिकाको खेलकुद र बाहिरी गतिविधिमा समय घट्दै गएको उल्लेख गर्नुहुँदै अध्यक्ष नवीनले खेल, संस्कृति र युवाका लागि प्रभावकारी नीति आवश्यक रहेको बताउनुभयो भने युवालाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सृजना गर्ने अवसर दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो। राज्यमा लगानी र रोजगारीको वातावरण बनाउनु पर्ने बताउनुहुँदै नवीनले पछिल्लो 10-15 वर्षमा पश्चिम बङ्गालमा 6,700 भन्दा बढी कम्पनी बन्द भएको दावी गर्नुभयो। उहाँले नयाँ लगानी आकर्षित गर्ने वातावरण निर्माणलाई प्राथमिकता दिने बताउनुभयो। पानीहाटीको कार्यक्रममा नवीनले मुख्यमन्त्री शुभेन्दु अधिकारी नेतृत्वको सरकारको विकास योजनाको प्रशंसा गर्नुहुँदै 2047 विकासको गति कायम राख्नुपर्ने बताउनुभयो। खरसाङ महकुमा अस्पतालमा नयाँ डिजिटल एक्सरे युनिटको उद्घाटन गरिएको छ। उक्त नयाँ डिजिटल एक्सरे युनिटको उद्घाटन हिजो खरसाङका विधायक सोनम लामा र खरसाङ महकुमा शासक पेमा शेर्पाले संयुक्त रूपमा गर्नुभयो। नयाँ डिजिटल एक्सरे मसिनको उद्घाटनसितै अब एक्सरे सेवा खरसाङ महकुमा अस्पतालमा नै उपलब्ध भएको छ भने 24 घण्टा नै निशुल्क रूपमा सेवा प्रदान गर्नेछ। खरसाङका विधायक सोनम लामाले यो खरसाङको जनताका लागि ऐतिहासिक दिन रहेको बताउनुभयो। त्यसरी नै खरसाङ महकुमा शासक पेमा शेर्पाले उद्घाटन गरिएको डिजिटल एक्सरे र युनिटका खरसाङका जनताको लागि धेरै राम्रो हुने र खरसाङका जनताले सेवा पाउने बताउनुभयो। दार्जिलिङमा अखिल भारतीय राष्ट्रिय शैक्षिक महासङ्घ जिल्ला समितिको प्रथम शिक्षक सम्मेलन सम्पन्न भएको छ। गोर्खा रङ्गमञ्च भवनमा आयोजित सम्मेलनमा जिल्लाका विभिन्न क्षेत्रबाट लगभग 250 शिक्षक तथा सदस्य सहभागी भएका थिए। सम्मेलनकै क्रममा सञ्जीव दाहाललाई सभापति, विशाल गुरुङलाई सचिव र शरद गुरुङलाई कोषाध्यक्ष चयन गर्दै लगभग 35 सदस्यीय जिल्ला समिति गठन गरिएको छ। कार्यक्रममा शिक्षकको अधिकार संरक्षण, मूल्यमा आधारित शिक्षा र राष्ट्र निर्माणमा शिक्षकको भूमिकाबारे वक्ताहरूले जोड दिएका थिए। दार्जिलिङ जिल्ला पुलिस तथा पुलबजार थानाको पहलमा चालक, पैदलयात्री तथा आम नागरिकलाई लक्षित गर्दै सडक सुरक्षा सप्ताह अन्तर्गत विशेष सचेतना अभियान सञ्चालन गरिएको छ। सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा दुर्घटनाबाट बाँचौँ, अरूलाई पनि बचाउँ भन्ने सन्देश दिएको छ। विशेष गरी पहाडी क्षेत्रमा सवारी साधन चलाउँदा गति नियन्त्रणसँगै थप सावधानी र सतर्कता अपनाउन चालकहरूलाई आग्रह गरिएको छ। सिलगढ़ीको खालपाडा क्षेत्रमा कथित नक्कली चामल बिक्रीको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि व्यवसायी तथा उनका

सहयोगीहरूले आक्रमण गरेको आरोप लागेको छ। घटनापछि पुलिसले तत्काल कारवाही गर्दै एक व्यवसायीलाई पक्राउ गरेको छ भने घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको छ। यसैबीच सिलगढी जर्नलिस्ट क्लबले घटनाको निन्दा गर्दै दोषीमाथि कडा कानुनी कारवाहीको माग गरेको छ। सेवा संकल्प अभियान अन्तर्गत खरसाङको पार्क लोकेसनस्थित सार्वजनिक भवनमा भोकल फर लोकलको नाराका साथमा कार्यक्रम सम्पन्न गरिएको छ। गत 20 सेप्टेम्बरदेखि 6 अक्टोबरसम्म राज्यभरि आयोजना भइरहेको सेवा मेरो योगदान कार्यक्रम अन्तर्गत खरसाङ नगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको छ। सोही क्रममा भोकल फर लोकलको नाराका साथमा स्थानीय उद्यमीहरू र स्वनिर्भर दलहरूलाई लिएर विभिन्न सरसामानहरूको बिक्रीका लागि स्टलहरू राखिएको थियो। यसैबीच अभियान अन्तर्गत खरसाङमा विभिन्न सचेतना कार्यक्रम, रक्तदान शिविर र हिज भोकल फर लोकल अनि आगामी 30 सेप्टेम्बरमा नगरपालिका भवनमा जनकल्याण शिविरको आयोजना गरिने र 2 अक्टोबरको दिन वकेथन अनि आयोजना गरिने छ। किसानलाई स्वनिर्भर बनाउँदै कृषिलाई युवामुखी बनाउने तथा अन्नदातालाई विशेष सम्मान गर्ने उद्देश्यसहित भारतीय जनता पार्टी रेलिङ कैजले मण्डलमा किसान मोर्चाको नयाँ कमिटी गठन गरिएको छ। कैजलेमा आयोजित सभामा भाजपा जिल्ला समितिका संगठनात्मक सचिव गोपाल बुढाथोकी तथा भाजपा किसान मोर्चाका सचिव निर्मल शर्माको विशेष उपस्थितिमा मण्डल स्तरीय किसान मोर्चा कमिटी गठन गरिएको हो। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

यस केन्द्रको प्रादेशिक समाचारपछिको समय हो बिहानको ठिक 9:30 अनि 43 सेकेन्ड भइरहेको छ तपाईँ र अबको यो महत्त्वपूर्ण समयमा हामी प्रसारण गर्न लागिरहेका छौँ केही सुमधुर हिन्दी चलचित्रका गीतहरू।

हिन्दी चलचित्रका गीतहरूको यस कार्यक्रममा यहाँलाई हार्दिक स्वागत अभिवादन छ। र प्रथममा सुन्नुहोस् चलचित्र हिर राजाबाट लता मङ्गेशकरको स्वरलाई। यस गीतमा शब्द छ कैफी हाजमीको अनि धुन मदन मोहनको।

सरस्वती चन्द्रको यो सुमधुर गीतपछि अब आउनु सुनौ एउटा सूचना जोडेको छ। नवोदय विद्यालय समितिद्वारा जारी विज्ञप्ति अनुसार जवाहर नवोदय विद्यालयमा शैक्षिक सत्र 2027-28 लागि कक्षा 9 र 11 लेटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् एलएसटी 2027 मार्फत भर्ना खोलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 लागि https://itms.nic.in/nbsix9 र कक्षा 11 लागि https://itms.nic.in 2026 NBSIX 11 मा गई अनलाइन आवेदन गर्न सक्नेछन्। अनलाइन आवेदन बुझाउनु पर्ने अन्तिम मिति 30 सेप्टेम्बर 2026 रहेको छ। यस लेटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् एलइएसटी 2027 को छनौट परीक्षा 10 अप्रेल 2027 सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूलाई निर्धारित समयभित्र अनलाइन आवेदन भर्न अनुरोध गरिन्छ। यसबाहेक अधिक जानकारी नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। र सूचनापछि फेरि आउँदैछौँ केही समुद्र हिन्दी चलचित्रकै गीतहरूको क्रममा। र अब सुन्नुहोस् अघिल्लो गीत जोडेको छ चलचित्र राजा और रङ्कबाट गायक मोहम्मद रफीको स्वरमा। गीतमा बोल अनन्त बक्सीको अनि धुन लक्ष्मीकान्त प्यारेलालको।

0: हिन्दी चलचित्रका समधुर गीतहरूपछि अब सुन्नुहोस् 10 बजेको प्रमुख समाचारलाई पनि।
1: नमस्कार, आकाशवाणीको बिहान 10 बजेको मुख्य समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। सर्वोच्च न्यायालयले केन्द्र सरकार र केन्द्रीय माध्यमिक शिक्षा बोर्डलाई कक्षा 6 का विद्यार्थीहरूलाई कक्षा 7 का विद्यार्थीहरूको जस्तै 3 भाषा नीतिबाट छुट दिन आदेश दिएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आजदेखि 5 अक्टोबरसम्म अमेरिकाको भ्रमणमा जानुहुनेछ। यस क्रममा उहाँले भोलिदेखि सुरु हुने 2 दिने G20 व्यापार मन्त्रीहरूको बैठकमा सहभागिता जनाउनुहुनेछ। भारतीय नौसेनाको वर्ष 2026 को दोस्रो कमान्डर सम्मेलन आजदेखि नयाँ दिल्लीमा हुने भएको छ। भारतीय वाणिज्य एवं उद्योग महासङ्घ FICCI फ्रेम्स 2026 आजबाट मुम्बईमा सुरु हुँदैछ। यस वर्षको थिम इन्डियाज मिडिया मोमेन्ट र क्रिएटिङ भेल्युका निर्माण हो। राष्ट्रिय राजमार्गहरूमा निजी सवारी साधनहरूका लागि सुरु गरिएको फास्टट्याग वार्षिक पासको संख्या 1 करोड नागेको छ। भारतीय रेलवेले उत्तर पूर्वी रेलवेको वाराणसी डिभिजनको 614 किलोमिटर भन्दा बढीको मार्गमा कवच चरण 4 परियोजनाको लागि 223 करोड रुपियाँ स्वीकृत गरेको छ। दिल्लीमा बुथ स्तरका अधिकारीहरूले मतदाताहरूबाट कागजातहरू सङ्कलन गर्नेछन् जसले मतदाता नामावलीको विशेष गहन संशोधन अन्तर्गत नोटिस प्राप्त गरेका छन्। केन्द्रीय प्रत्यक्ष कर बोर्डले आंकलन वर्ष 2026-27 को लागि लेखा परीक्षित करदाताहरूको लागि आयकर रिटर्न दाखिल गर्ने अन्तिम मिति बढाएको छ। अब आयकर रिटर्न 31 अक्टोबरको साटो 21 नोभेम्बर 2026 सम्म फाइल गर्न सकिन्छ। स्पेसएक्सको अन्तरिक्ष यानको पृथ्वीको कक्षमा सफल प्रक्षेपणको साथ अन्तरिक्ष अन्वेषणमा एक प्रमुख उपलब्धि हासिल भएको छ। भारतले श्रीलङ्काको जनस्वास्थ्य प्रणालीलाई सहयोग गर्न लगभग 3 टन क्षयरोग विरोधी औषधि कोलम्बो पठाएको छ। आकाशवाणीबाट बिहान 10 बजेको मुख्य समाचार पूरा भयो। अघिल्लो मुख्य समाचारको साथमा दिउँसो 1 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: त साधारण 10 बजेको प्रमुख समाचार पछिको समय हो। बिहानको ठिक 10 बजेर 2:53 भइरहेको अनि अबको यो महत्त्वपूर्ण समय हो जानकारीमूलक सङ्गीतमय अनि रोचक कार्यक्रम हेलो खरसाङको। हेलो खरसाङ जो आइतबार बाहेक हरेक बिहान ठिक 10:02 आकाशवाणीको खरसाङबाट प्रसारण गर्ने गरिन्छ र यो कार्यक्रममा आजको अङ्कबाट हाम्रा प्राविधिक मित्र शील ब्राह्मण अनि प्रसारण सहयोगी लासाङ लामाको साथमा तपाईँको साथी मित्र म बिरेनको हार्दिक स्वागत अभिवादन। स्वागत कार्यक्रमको थालनी त भइसकेको छ तर बिचमा सुन्नुहोस् एउटा सन्देश, त्यसपछि हामी आउनेछौँ विविध जानकारी अनि गीत सङ्गीततर्फ पनि।
1: बुखार आया है इसे नजरअंदाज ना करें।
2: डेंगू या मलेरिया दोनों ही मच्छर जनित बीमारियां हो सकती हैं।
1: डेंगू और मलेरिया में कंपकंपी के साथ बुखार आना, पसीना आना, सिरदर्द, तेज पेट दर्द, बदन दर्द और बहुत ज्यादा कमजोरी जैसे लक्षण दिखाई दे सकते हैं।
2: ऐसे लक्षण दिखाई देने पर खुद से दवा ना ले, तुरंत नजदीकी अस्पताल या स्वास्थ्य केंद्र जाएं और डॉक्टर की सलाह लें।
1: घर के आसपास जमा पानी साफ करें, अपने आसपास साफ सफाई रखें, मच्छरदानी का इस्तेमाल करें और मच्छरों को पनपने से रोकें।
2: जागरूक रहें, मच्छर जनित बीमारियों से बचाव करें।
1: स्वास्थ्य एवं परिवार कल्याण विभाग, पश्चिम बंगाल सरकार द्वारा जनहित में प्रचारित।
0: सधैँ सन्देश थियो, सन्देशपछि अब हामी प्रवेश गरिरहेका छौँ हेलो खरसाङ कार्यक्रममा, जहाँ प्रथममा हुने गर्दछ जहिले पनि एउटा विचार। र आजको यस अङ्कमा रहेको छ विचार नेल्सन मण्डेलाज्यूले भन्नुभएको एउटा कोटेसन को मार्फतबाट जोडिएको छ, शिक्षा सबैभन्दा सशक्त हतियार हो जसद्वारा संसारलाई बदलिन सकिनेछ। यो भनाइ हो प्रसिद्ध व्यक्ति नेल्सन मण्डेलाको। सोधकन यो विचारपछि अब आउँ आजको यस कार्यक्रमको पहिलो हिन्दी चलचित्र जोडिएको छ, चलचित्रको गीत जोडिएको छ, चलचित्र प्रेम गीतबाट सुरेश वाडकर अनि अनुराधा पौडालको स्वरमा, गीतमा बोल इन्दिवरको अनि धुन जगजित सिंहको।

आज हो सन् 2026 सालको सेप्टेम्बर महिनाको 29 तारिक मङ्गलबार। अनि आजको यो महत्त्वपूर्ण दिन विश्व मुटु दिवसको रूपमा चिन्हित भएको छ। मुटु अर्थात् स्पन्दन अर्थात् हृदय अर्थात् अङ्ग्रेजीमा हार्ट पनि भनिन्छ सदागन। यो बिनाको जीवन पनि के जीवन। यसैले आज चर्चा गरौँ विश्व मुटु दिवसको बारेमा, किनभने आजको दिन परेको छ यो महत्त्वपूर्ण दिन। जस्तो कि हरेक साल आजको दिन अर्थात् 29 सेप्टेम्बरमा विश्व मुटु दिवसको अवसरमा मुटु रोगका बारेमा जागरुकता बढाउनका निम्ति प्रयास गरिने गरिँदछ, जसमा यसका रोकथामका तरिकाहरू पनि समावेश छन्। मुटु रोग संसारमा मृत्युको सबैभन्दा ठुलो कारण बन्न गएको छ। विश्व स्वास्थ्य सङ्गठन अर्थात् WHO अनुसार हरेक साल लगभग 18 मिलियन मानिसहरू मुटु सम्बन्धी समस्याहरूले गर्दा मर्ने गर्छन्। एकदमै ठुलो आँकडा सोधा गर्ने हो। यस्तोमा आजको दिनले स्वस्थ दिनचर्य, मुटुको राम्रो देखभाल र रोग प्रतिरोध विषयमा जागरुकता प्रदान गर्दछ। निश्चय पनि हामी पनि यहाँहरूको स्वास्थ्यको हार्दिक कामना गर्छौँ। मुटुलाई स्वस्थ राख्नुहोला है त। यो त थियो कुरा मुटुको। अब कुरा गरौँ देशको, किनभने देशमा धड्किन्छ हरेक भारतीयको मुटु धडक धडक धक धक गर्दै सतागन। त मुटु देशसँग जोडिएको छ, अनि देश हाम्रो मुटुसँग जोडिएको छ। जस्तोमा सुनौटा देशभक्ति गीत पनि यहाँनिर जोडेको छ चलचित्र फनाबाट, जसमा छ यसपल्ट सर महालक्ष्मी अय्यर अनि साथीहरूको, जसमा छ बोल रोशन जोशीको अनि धुन जतिन ललितको।

सधैँ देश रङ्गिला रङ्गिन्छ, हाम्रो देश त्यसै छ रङ्गिन, हाम्रो मुटु पनि स्वस्थ पनि अनि हाम्रो व्यक्तित्व पनि, किनभने यो हो आकाशवाणी खरसाङको कार्यक्रम हेलो खरसाङ। त सधैँ अब आउँ यो गीतपछि सुनेर एउटा सेगमेन्ट जोडेको छ किचन टिप्सको रूपमा, अनि के छ त आजको हाम्रो भान्साघरमा सुन्नुहोस् है त। आज हाम्रो भान्साघरमा रहेको छ करेला, अनि करेलाको के छ खुबी सुन्नुहोस् है त। करेलामा पाइने खनिज र भिटामिनले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउँदछ, जसद्वारा क्यान्सर जस्तो रोगसँग पनि लड्न सकिन्छ। त हामी खाने गरौँ करेला अनि रहने गर्नौँ स्वस्थ। अनि यसरी करेलाको गुणगान गर्दै हामी आइपुगेको छौँ अर्को सुमधुर गीततर्फ, जो रहेको छ चलचित्र कुल्ली नम्बर 1 कुमार सानु अनि अल्का याग्निकको स्वरमा। गीतमा बोल रहेको छ श्रोतागण, यस गीतमा कसको छ बोल? समीरको बोल। अनि कसको छ धुन? धुन हो आनन्द मिलिन्दको।

मैं तो रास्ते से जा रहा था था था मैं तो गई देखते बाटो में, तर बाटो में शायद कोही सहयात्री भेट्ने पनि हुन्छ सम्भावना, जो चाहिँ यो गीतमा थियो सत्ता गर्ने, जस्तो कि गीतमा सिल्भर स्क्रिनमा अभिनय थियो गोविन्द अनि करिश्मा कपुरको, अनि गीतमा सत्ता गर्न आउँ अर्को सेकेन्डमा जोडिएको छ अमेजिङ फ्याक्ट अर्थात् अद्भुत सत्यको। अद्भुत सत्य

आजको पहिलो अद्भुत सत्य रहेको छ यो, जो चाहिँ हो पृथ्वीमा वर्षभरिमा सबैभन्दा लामो दिन 21 जुनमा पर्ने गर्दछ। अनि सुन्नुहोस् अर्को अद्भुत सत्य पनि जोडेको छ, सिङ्गापुर संसारकै पहिलो र एकमात्र यस्तो देश हो तावन जसले कुनै सङ्घर्ष नगरीकनै स्वाधीनता प्राप्त गरेको थियो। यो देशलाई सन् 1965 अचानक मलेसियाबाट अलग गराइएको थियो। अनि यो अन्तिम अमेजिङ फ्याक्ट अमेजिङ नै हो, किनभने सुन्नुहोस् कसरी यो अमेजिङ हो। भारतमा सबैभन्दा धेर शाकाहारी मानिसहरू राजस्थानमा छन्, त्यहाँका 68.7% मानिसहरू शाकाहारी छन्। र अब हामी छौँ कार्यक्रमको अत्यन्तै अन्तिम छोरमा सदाकन, किनभने अन्तिम छोरमा हुन्छ एउटा विदाई गीत, अनि विदाई गीतपछि हामी माग्छौँ विदा, अनि आउने गर्छन् कसै नयाँ उद्घोषिका, नयाँ कार्यक्रम अर्थात् कार्यक्रमको नयाँ अङ्क लिएर। त विदाई गीत रहेको छ चलचित्र गुन्डाराजबाट, पुनः एकपल्ट कुमार सानुको शर्मा, जसमा छिनसह गायिका अलिसा चिनाई पनि अनि साथमा छन् धेरै समूह आवाज पनि। गीतमा छ बोल जफर गोरखपुरीको अनि धुन अनु मल्लिकको सदगन। यो गीतबाट यहाँलाई छोड्दै हाम्रा प्राविधिक मित्र शील ब्राह्मण अनि प्रसारण सहयोगी लासाङ लामाको साथमा तपाईँ मित्रमा बिरेन पनि पर्दछु। ओझेल ठिक 10:30 आउनुहुनेछ अघिल्लो कार्यक्रम हाम्रो सरकार लिएर उद्घोषिका प्रेमिका। नमस्ते।

एफएम 103.5 मेगाहर्ज लगायत दार्जिलिङको एफएम 100.2 मेगाहर्ज प्रसार भारतीको वेब ओटीटी प्लेटफर्म अनि न्यूज अन एआईआर एपमा श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसित र समय अहिले बिहानको 10:30 अनि 35 सेकेन्ड भइरहेछ र यहाँहरू सामु उपस्थित भइसकेकी छु म प्रेमिका विविध कार्यक्रमहरूको साथमा र यस अधिवेशनमा साथ दिनुहुने हाम्रा साथीहरू हुन् प्रसारण सहयोगी नीता अनि प्राविधिक मित्रहरू सिएल ब्राह्मिन पवन डुक्पा अनि साथीहरू त प्रथममा यहाँलाई सम्पूर्णलाई हार्दिक स्वागत अभिवादन अनि सप्रेम नमस्कार त कार्यक्रमलाई अघि बढाउँदै अब प्रस्तुत गर्न लागिरहेछौँ कार्यक्रम हाम्रो सरकार त कार्यक्रमको सुरुवात गरौँ यो साङ्केतिक कोशेलीबाट फिल्म मौसमबाट इर्शाद मालियाको शहीद मालियाको शर्मा शब्द इर्शाद कामिलको अनि सङ्गीत प्रीतमको

त सुरुवात गरौँ कार्यक्रम हाम्रो सरोकार। श्रोता, स्वास्थ्य नै मानिसको सबैभन्दा ठुलो धन हो। धन सम्पत्ति, सुख सुविधा र सफलता जीवनमा जति नै भए पनि शरीर र मन स्वस्थ छैन भने ती सबैको वास्तविक आनन्द लिन कठिन हुन्छ। यसैले स्वस्थ जीवन नै सुख शान्त र अर्थपूर्ण जीवनको आधार हो। र आज 29 सेप्टेम्बर अर्थात् यस दिनलाई अन्तर्राष्ट्रिय मुटु दिवस अर्थात् वर्ल्ड हार्ट डेको रूपमा मनाइने गरिन्छ। राजा कार्यक्रम हाम्रो सरोकार अन्तर्गत हामी श्रोताहरू समक्ष विषय लिएर आएका छौँ, स्वस्थ मुटुको लागि स्वस्थ जीवनशैली। मुटु स्वस्थ छ भने जीवनमा उमङ्ग हुन्छ। मुटुको हेरचाह गरौँ, जीवनको हरेक पललाई सुन्दर बनाऊ। मुटु हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्गहरूमध्ये एक हो। हामी निदाएको बेला होस् वा जागिएको अवस्थामा, खुसी हुँदा होस् वा दुखी हुँदा, मुटुले आफ्नो काम निरन्तर गरिरहेको हुन्छ। यसले शरीरको विभिन्न अङ्गहरूमा रगत अनि अक्सिजन पुर्याएर हाम्रो जीवनलाई निरन्तरता दिन्छ। यसैले मुटुको स्वास्थ्यप्रति सचेत हुनु भनेको आफ्नो सम्पूर्ण जीवनप्रति जिम्मेवार हुनु हो।

र आजको व्यस्त जीवनशैलीमा मानिसहरू आफ्नो काम परिवार र विभिन्न जिम्मेवारीहरूमा यति धेरै व्यस्त भएका छन् कि आफ्नो स्वास्थ्यको लागि समय निकाल्न समेत कठिन भइरहेको छ। अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, अत्याधिक तनाव, धुम्रपान, मदिरा सेवन, अपर्याप्त निन्द्रा तथा लामो समयसम्म निष्क्रिय रहने बानीले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ। यसैले स्वस्थ मुटुको लागि समयमै आफ्नो जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनु अत्यन्तै आवश्यक छ। स्वास्थ्य बिग्रिएपछि उपचार खोज्नुभन्दा स्वास्थ्य बिग्रन नदिनु नै बुद्धिमानी हो। र स्वस्थ मुटुको पहिलो आधार भनेको स्वस्थ खानपान। मुटुको स्वास्थ्यको लागि सन्तुलित र पौष्टिक भोजन महत्त्वपूर्ण हुन्छ। हाम्रो दैनिक भोजनमा हरियो सागसब्जी, ताजा फलफुल, दाल, गेडागुडी, सम्पूर्ण अन्न तथा आवश्यक पोषक तत्त्वहरू भएको खाद्य पदार्थ समावेश गर्नुपर्छ। अत्याधिक नुन, चिप्लो तथा प्रशोधित खानेकुराको सेवन कम गर्नु राम्रो हुन्छ। स्वस्थ भोजन शरीरको ऊर्जा मात्र होइन, स्वस्थ मुटुको सुरक्षा कवच पनि हो। यसै गरी नियमित शारीरिक गतिविधिले शरीरलाई सक्रिय राख्न र मुटुको स्वास्थ्यलाई सहयोग गर्न सक्छ। बिहान वा साँझ हिँड्ने, योग गर्ने, व्यायाम गर्ने र आफूलाई अनुकूल हुने अन्य गतिविधिहरूमा सहभागी हुन सकिन्छ। व्यायामलाई केवल शरीरको आकार बनाउने माध्यमको रूपमा मात्र नहेरी स्वस्थ जीवनको अभिन्न हिस्सा बनाउनुपर्छ। हरेक दिन केही कदम स्वास्थ्यतर्फ चालौँ, मुटुलाई बलियो बनाउँदै जीवनलाई ऊर्जावान बनाऊ। र अब श्रोताहरू समक्ष यस विषयमा जानकारी अवश्य गराउनेछौँ र यसअघि सुनौ यो गीत फिल्म अन्जाना अन्जानीबाट रात फतेह अली खानको शर्मा, शब्द अनि सङ्गीत विशाल शेखरको। त स्विकार्नुहोस् यो अघिल्लो कोसेली।

र अब जानकारीतर्फ लागौँ। स्वस्थ मुटुको लागि स्वस्थ शरीरसँगै शान्त मन पनि आवश्यक हुन्छ। आधुनिक जीवनमा कामको दबाव, पारिवारिक जिम्मेवारी तथा विभिन्न चिन्ताको कारण तनाव हुन सक्छ। त्यसैले तनावलाई व्यवस्थापन गर्न सिक्नु महत्त्वपूर्ण हुन्छ। ध्यान, योग, सङ्गीत, प्रकृतिसँगको समय, पर्याप्त आराम, परिवार तथा प्रियजनसँगको आत्मीय कुराकानी जस्ता सकारात्मक गतिविधिहरूले मनलाई शान्त राख्न सहयोग गर्न सक्छन्। मनमा शान्ति भयो भने जीवनमा मिठास आउँछ। सकारात्मक सोचले जीवनलाई स्वस्थ र सुन्दर बनाउँछ। धुम्रपान मुटु तथा रक्तनलीको लागि हानिकारक हुन्छ। स्वस्थ जीवन जिउन चाहने प्रत्येक व्यक्तिले धुम्रपानबाट टाढो रहने प्रयास गर्नुपर्छ। आफ्नो स्वास्थ्यको साथै परिवारको सदस्यहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै धुम्रपान मुक्त वातावरण सृजना गर्नपर्छ। आफ्नो मुटुलाई धुवा होइन, स्वच्छ हावा वा स्वस्थ जीवनको उपहार दिउँ। श्रोता, व्यस्त जीवनमा हामीले निन्द्रा र आरामलाई व्यवस्था गर्न सक्छौँ, तर शरीरलाई पूर्ण ऊर्जावान बनाउन पर्याप्त र गुणस्तरीय निन्द्रा अत्यन्तै आवश्यक हुन्छ। नियमित समयमा सुत्ने र उठ्ने बानी बसाल्नु तथा आफ्नो शरीरलाई आवश्यक आराम दिनु स्वस्थ जीवनशैलीको महत्त्वपूर्ण हिस्सा हो। आराम शरीरको आवश्यकता हो र पर्याप्त निन्द्रा स्वस्थ जीवनको सुन्दर आधार हो। यसबाहेक मुटुको स्वास्थ्यको लागि आफ्नो स्वास्थ्यको अवस्थाबारे समयमै जानकारी लिनु पनि महत्त्वपूर्ण हुन्छ। रक्तचाप, रगतमा चिनी तथा कोलेस्ट्रोल जस्ता स्वास्थ्य सूचकहरूको जाँच चिकित्सकीय सल्लाह अनुसार गराउनु उपयोगी हुन सक्छ। स्वास्थ्य परीक्षण बिमारी भएपछि मात्र गर्ने कुरा होइन, आफ्नो स्वास्थ्यप्रति सचेत हुनु र समयमै आवश्यक जाँच गराउनु पनि स्वस्थ जीवनशैलीको हिस्सा हो। समयमै गरिएको स्वास्थ्य परीक्षणले स्वास्थ्यप्रतिको हाम्रो जिम्मेवारी देखाउँछ। श्रोता, स्वस्थ मुटु भनेको केवल रोग नहुनु मात्र होइन, यसले हामीलाई आफ्नो परिवारसँग खुसीको पलहरू बिताउन, आफ्नो सपनाहरू पुरा गर्न, प्रकृतिको सुन्दरता महसुस गर्न र जीवनको हरेक क्षणलाई उत्साहको साथ जिउन सहयोग गर्छ। मुटु हाम्रो जीवनको धड्कन हो, यसको हेरचाह गर्नु हाम्रो जिम्मेवारी हो। जीवन अमूल्य छ, समय अमूल्य छ, यसैले आफ्नो स्वास्थ्यलाई कहिले दोस्रो प्राथमिकतामा नराखौँ। र अन्तमा भन्न पर्दा, स्वस्थ जीवनशैली कुनै एक दिनको लागि गरिने प्रयास होइन, यो हरेक दिन दोहोरिने साना साना राम्रा बानीहरूको परिणाम हो। आज हामीले हाम्रो खानपानमा गरेको सानो सुधार र आज हिँडेको केही अतिरिक्त कदम, आज कम गरेको तनाव र आज दिएको पर्याप्त आरामले भोलिको स्वास्थ्यमा सकारात्मक भूमिका खेल्न सक्छ। यसैले आफ्नो मुटुलाई माया गरौँ, शरीरलाई सक्रिय राखौँ, मनलाई सकारात्मक बनाऊ र स्वस्थ जीवनशैलीलाई आफ्नो दैनिक जीवनको अभिन्न हिस्सा बनाऊ। स्वस्थ मुटु स्वस्थ शरीर शान्त मन सुखी जीवन, यही नै हो स्वस्थ सुन्दर जीवनको वास्तविक सम्पत्ति। मुटुको धड्कनलाई स्वस्थ राखौँ, जीवनको हरेक पललाई सुखी साथ बाँचौँ। स्वस्थ बानी अपनाऊ, स्वस्थ भविष्य बनाऊ, किनकि स्वस्थ मुटु नै सुन्दर, सक्रिय र सुखी जीवनको आधार हो।

र भर्खरै यहाँले सुन्नुभयो कार्यक्रम हाम्रो सरोकार अन्तर्गत विषय स्वस्थ मुटुको लागि स्वस्थ जीवनशैली। र यस कार्यक्रम अन्तर्गत यहाँहरूलाई अघिल्लो गीत सुनाइरहेछौँ फिल्म डरबाट लता मङ्गेशकर अनि उदित नारायणको, युगल शर्मा शब्द आनन्द बक्सीको अनि सङ्गीत शिव हरिको।

त श्रोता कार्यक्रम हाम्रो सरकारको पनि निर्धारित समय सकिन लागेकोले यो अन्तिम कोशेली यहाँहरूको निम्ति फिल्म गजनीबाट जावेद अली अनि सोनु निगमको युगल शर्मा, शब्द प्रशान्त जोशीको अनि सङ्गीत एआर रहमानको, त स्विकार्नुहोस् यो अन्तिम कोशेली यहाँहरूको निम्ति फिल्म गजनीबाट।

समाचारपछि पुनः स्वागत जनाउँदछौ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। समय यस बेला पूर्वान्न 11:05 अनि 23 सेकेन्ड भइरहेछ र अबको क्रममा संगीतमय यात्रा रहनेछ कार्यक्रम स्वर माधुरी, जसमा यहाँलाई सुनाउनेछौ विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरू।

र अब श्रोताहरू समक्ष जरुरी सूचना। नवोदय विद्यालय समितिद्वारा जारी विज्ञप्ति अनुसार जवाहर नवोदय विद्यालयमा शैक्षिक सत्र 2027-28 को लागि कक्षा 9 र 11 लेटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात LEST 2027 मार्फत भर्ना खोलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 को लागि https://cbseitms.nic.in/nvsix9 र कक्षा 11 को लागि https://cbseitms.nic.in/2026nvsix11 गई अनलाइन आवेदन गर्न सक्नेछन्। अनलाइन आवेदन बुझाउने अन्तिम मिति 30 सेप्टेम्बर 2026 रहेको छ। यस लेटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् LEST 2027 को छनौट परीक्षा 10 अप्रेल 2027 सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन भर्ने अनुरोध गरिन्छ। अधिक जानकारीको लागि नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ।

र भर्खरै यहाँले सुन्नुभयो कार्यक्रम स्वरमाधुरी अन्तर्गत माला छेत्रीको शर्मा आधुनिक गीतहरू। त अघिल्लो गीत स्वीकार्नुहोस् पवन नामदुङको स्वरलाई।

समाचारपछि स्वागत तथा अभिवादन सम्पूर्ण आदरणीय श्रोताहरूमा एफएम 103.5 मेगाहर्ज लगायत दार्जिलिङको एफएम 100.2 मेगाहर्ज र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्युज अन एआईआर एपमा यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। समय यस बेला 12:05 अनि 38 सेकेन्ड भइरहेछ र साथमा उपस्थित छु यहाँकै सहसाथी प्रेमिका र आज मंगलबार सधैँ यो समय हो कार्यक्रम श्रोताहरूको अनुरोधमा जसमा यहाँलाई सुनाउने गर्छौ केही लोक अनि आधुनिक गीतहरू।

र अब ढिला नगरी आरम्भ गरौँ कार्यक्रम। त प्रथममा यहाँलाई सुनाइरहेछौँ लोकगीत नरेन्द्र गुरुङको स्वरमा। र यस गीतलाई अनुरोध गर्नुहुने हाम्रा श्रोताहरू हुन् विराटनगर नेपालबाट डाक्टर अरुण चन्द्र शर्मा, रेणुका देवी शर्मा अनि उनका थुप्रै साथीहरू, अनि रोज ब्याङ्क रानी हिट्टी राजबाडी दार्जिलिङबाट कोमल थापा, चन्द्र प्रधान, प्रतिमा लोहार, प्रवीणा लोहार, प्रतिष्ठा रोका, आहाना रसाइली, एकता रसाइली, अनुराधा राई अनि हिमाञ्जली तामाङ। यसै गरी कन्हारिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, विमला रानी सेन्चुरी, सिम्पी रानी शाह, मोहम्मद शरीफ आर्जु अनि कृष्णमोहन यादव। भानुटोल खरसाङबाट राधिका, सुरभि, छविलाल, उमा, रिना, पुनम, बुधु, महेश, दिनेश, मनोज अनि सविना। त स्वीकार्नुहोस् यहाँहरूको अनुरोधमा यो कार्यक्रमको प्रथम कोशेली।

त श्रोता कार्यक्रमको अघिल्लो गीत यहाँलाई सुनाइरहेछौ भानु गौतमको शर्मा रेस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ लोअर सौरेनी बस्ती मिरिकबाट सुमन सुब्बा अजय सुब्बा दिवस सुब्बा पुना राई स्वर्णिमा सुब्बा अनि हरि सुब्बा बोम बस्ती कालेबुङबाट पुनम पाखरिन सुदेश दावा भुटिया दावा लमु शेर्पा इन्दिरा जिना भुटिया अनि किरण पाखरिन यसै गरी देवीडाङ्गा कालकोट नगरबाट नीता सुषमा सालु अनुष्का देवशिष सुरभी प्रिया पालदेन तथा साथीहरू तिनधारे राजबाडीबाट सुरज प्रधान गीता प्रधान राजेश अजय दीपशिका अनि परिवारहरू इन्दिरा बिहार रायगढबाट अक्रम नुरजहाँ डब्लु नुरजा शहीद नुरजा वसिम अनि वलीउल्ला नुरजहाँ राजनाथ गाउँबाट याकुब आश्मा युसुफ इमरान अनि इरफान आश्मा यसै गरी सेरी बडनेर महाराष्ट्रबाट बलदेव दामोदर अरुणा अनि अनामिका दामोदर अनि दरियापुर भावलीबाट गजानन येले नवदीप येले अनि विश्वदीप येले मजनुका टिल्लाबाट कमल बालुजा मधु बालुजा सागर अनि सतना एमपीबाट उमङ मल्लिक आकाङ्क्षा अनि माही मल्लिक सालबडी सिलिगुडीबाट सीता शर्मा रजनी गुरुङ अन्जु राई रश्मि राई सुनिता राई अनि प्रतिमा छेत्री यहाँहरूको अनुरोधमा स्विकार्नुहोस् कार्यक्रमको यो दोस्रो कोसेली

र श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको प्रसारित कार्यक्रम श्रोताहरूको अनुरोधमा। र अब कार्यक्रमको अघिल्लो कोसेली सुनाइरहेछौँ गीता छेत्रीको स्वरमा। शब्द रहेको छ गीता त्रिपाठीको अनि सङ्गीत पेमा लामाको। र यस गीतलाई अनुरोध गर्नुभएको छ अप्पर सिरोबारी खरसाङबाट एसएम दर्नाल, सुषमा सिंह, करुणा सिंह, स्वयं दर्नाल, पुष्पा छेत्री तथा उहाँका अन्य साथीहरू, अनि सेलिङबोङ मुन्सी गाउँबाट बबिता, निलु, कपिल, पारस, एसएम वाङदेल अनि चन्द्रमाया, यसै गरी सेलिङबोङ रामदाल गाउँबाट पुष्पा तामाङ, प्रीतम, कमला धीरेन, सरिता तामाङ अनि बीके मल्ल, बढी खन्जरपुर भागलपुरबाट भाइ गुल्फराज आलम, बेगम समा आरा अनि साथी जमालुद्दिन नेपाली, बक्सर बिहारबाट सरफुद्दिन अन्सारी, फातिमा खातुन, असलम अन्सारी, अक्रम अन्सारी अनि अल्ताफ अन्सारी, यसै गरी डुमराव बिहारबाट डाक्टर डब्लु अन्सारी, डाक्टर सोनम अदिवा अनि दानिस अन्सारी, सारिमपुर बक्सरबाट राज एसटी अन्सारी, आसमा खातुन, अल्ताफ मेहताफ, कल्लु अनि मल्लु अन्सारी, उच्च डुमराम खरसाङबाट सञ्जय थापा, नमिता निश्रत, सनन्दा कुमार प्रधान, समर सुमन, समृद्धि मौसम, दिव्य दक्ष, कुञ्जनी अनि विनिता, यसै गरी घयाबारी सेलिम हिल चिया बगानबाट वीरबहादुर थापा, माइथेबा थापा, पद्मा, निर्मल, निपुण अनि उहाँका सम्पूर्ण परिवारहरू, अनि सिपाहीधुरा चिया बगानबाट मनोज प्रधान, अनुप प्रधान, मनिष कुन्दन, पप्पु अनि उहाँका साथीहरू। त स्वीकार्नुहोस् यहाँहरूको अनुरोधमा यो अघिल्लो गीत।

शब्द अनि संगीत पनि उहाँकै। र यस गीतलाई अनुरोध गर्नुहुने हाम्रा श्रोताहरू हुन् नागरी फार्म मिरिकबाट शान्ता तामाङ, सुषमा राई, रमेश सुब्बा, अनिता तामाङ, कविता राई अनि मनिष तामाङ, चित्रे बस्ती खरसाङबाट साहिल देवान, निन्दिया वान्तवा, रिगेन लामा, फुर्बा लामा, अनिकेत अधिकारी अनि महेश यञ्जन, यसै गरी दोकान डाँडा पीबी रोड खरसाङबाट शङ्कर प्रधान, रिता प्रधान, रोशन, रूपेश, रोशनी, बेला प्रधान, सुधीर थापा, रिदम थापा अनि दिया प्रधान, कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई अनि ह्याप्पी राई, दुविहा नेवादा जिल्ला गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई अनि प्राञ्जल राई, यसरी नै राजविराज नेपालबाट श्याम कुमार हाकु, तारादेवी हाकु, राजन हाकु, कल्पना राई हाकु, सुमनिमा हाकु, पिङ्की खुसबु, श्रुति, पूजा, पूर्णिमा अनि सनी हाकु, र यहाँहरूको रोजाइमा स्वीकार्नुहोस् यो कार्यक्रमको अन्तिम कोशेली।

हवस् त श्रोता, यस गीतसँगै कार्यक्रम श्रोताहरूको अनुरोधमा आजलाई यतिमा नै पुरा हुँदछ। त कार्यक्रम सुनेर यहाँले अवश्य पनि आनन्द लिनुभयो होला भन्ने आशा साँचेका छौँ, र यहाँले पनि आफूले मन परेका गीतहरू अनुरोध गर्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम तपाईँको अनुरोधमा, केन्द्र निर्देशक आकाशवाणी खरसाङ, हुलाक खरसाङ, जिल्ला दार्जिलिङ। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। र अबको अघिल्लो कार्यक्रम मेलोडी टाइम।

0: मेलोडी टाइम यस कार्यक्रमपछि अब सुनोस् प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् दिउँसो 1 बजीको प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले एसियाली खेलकुद 2026 महिला ट्र्याप टीम स्पर्धामा रजत पदक जितेकोमा निरू डाण्डा, आसिमा अहलावत र मनिषा किरलाई बधाई दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज व्यक्तिमा भएका 6 गुणहरू परिश्रम, साहस, धैर्य, कार्यक्षमता, ज्ञान र बहादुरीको महत्वमाथि प्रकाश पार्नुभयो। संस्कृतको एउटा भनाई साझा गर्दै श्री मोदीले भन्नुभयो, यी गुणहरू भएका व्यक्तिहरूले ईश्वरीय अनुग्रह प्राप्त गर्छन्। वित्तमन्त्री निर्मला सीतारमणले साउदी अरेबिया भारतको एक विश्वसनीय र महत्वपूर्ण रणनीतिक साझेदार भएको बताउनु भएको छ। सर्वोच्च न्यायालयले केन्द्र सरकारलाई यस वर्ष सीबीएसईको 3 भाषा नीतिबाट कक्षा 6 का विद्यार्थीहरूलाई छुट दिने विचार गर्न भनेको छ। केन्द्रीय प्रत्यक्ष कर बोर्डले करदाताहरूको लागि लेखा परीक्षणको निम्ति फाइल गर्ने मिति 31 अक्टोबरदेखि 21 नोभेम्बर 2026 बढाएको छ। भारतीय रेलवेले उत्तर पूर्वी रेलवेको वाराणसी डिभिजनमा 614 किलोमिटर भन्दा बढी रेल ट्र्याकमा कवच परियोजनाको 4 चरणको लागि 223 करोड स्वीकृत गरेको छ। राष्ट्रिय राजमार्गहरूमा निजी सवारी साधनहरूको लागि जारी गरिएको फास्ट्याग वार्षिक पासहरूको संख्या 1 करोड नाघेको छ। आज विश्व मुटु दिवस हो। यो दिवस हरेक वर्ष 29 सितम्बरमा मुटु रोग, त्यसको रोकथाम र विश्वव्यापी प्रभावको बारेमा जनचेतना जगाउन मनाइन्छ। दिल्लीका बुथ स्तरीय अधिकारीहरूले मतदाता नामावलीको विशेष गहन संशोधन अन्तर्गत सूचना प्राप्त गर्ने मतदाताहरूबाट उनीहरूको घरमा कागजातहरू संकलन गर्नेछन्। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल आजदेखि 5 अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनुहुनेछ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 2:40 सुन्दै गर्नुहोस् आकाशवाणी।
0: समय अहिले दिउँसोको 1:02 भइरहेछ र यहाँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। र अब प्रस्तुत छ तिब्बती कार्यक्रम।

दिल्ली केन्द्रबाट समाचारको प्रसारणपछि सबै सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा। र अब केही क्षण आनन्द लिउँ लोक अनि आधुनिक गीतहरूबाट। श्रोता, सङ्गीत केवल मनोरञ्जनको साधन मात्र होइन, यो आत्माको भाषा, हृदयको धड्कन र भावनाहरूको सबैभन्दा सुन्दर अभिव्यक्ति हो। शब्दले व्यक्त गर्न नसकेका अनुभूतिहरूलाई सङ्गीतले सजै बोलिदिन्छ। जब जीवनमा थकान, पीडा वा निराशाले मनलाई भारी बनाउँछ, तब एउटा मधुर धुनले मनलाई शान्त बनाउँदै नयाँ ऊर्जा र आशा जगाउँछ। र अब यसै सन्दर्भमा श्रोताहरूलाई कार्यक्रमको प्रथम लोकगीत सुनाइरहेछौँ, सुचिता खातीको शर्मा।

0: लोक अनि आधुनिक गीतको प्रस्तुतिपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकरले सीमा गतिरोध समाधान भएपछि भारत चीन सम्बन्धमा राम्रो सुधार शुरू भएको बताउनु भएको छ। नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले भारत विश्वको प्रमुख उड्डयन केन्द्रको रूपमा स्थापित भइरहेको र विश्वको तेस्रो ठूलो उड्डयन बजार बन्ने दिशामा अघि बढ़िरहेको बताउनु भएको छ। भारत र साउदी अरबले रक्षा, सुरक्षा, व्यापार, लगानी, ऊर्जा, प्रौद्योगिकी, स्वास्थ्य सेवा र शिक्षाका क्षेत्रमा सहयोगबारे समीक्षा गरेका। चुनाव आयोगले राज्यसभाका 11 सीटहरूका लागि द्विवार्षिक चुनावको अधिसूचना जारी गरेको छ र निशानेबाज निरो ढाण्डाले महिला ट्र्याप व्यक्तिगत स्पर्धामा भारतको लागि पहिलो स्वर्ण पदक जितेर इतिहास रचेकी छिन्। अब समाचार विस्तारमा। विदेश मन्त्री डाक्टर एस जयशंकरले गत वर्षको तुलनामा भारत र चीन बीचको सम्बन्ध अहिले सुधारिएको बताउनु भएको छ। अमेरिकाको न्यूयोर्कमा एसिया सोसाइटीद्वारा आयोजित एक कार्यक्रममा उहाँले सीमा विवाद समाधान भएपछि द्विपक्षीय सम्बन्धमा सुधार आउन थालेको बताउनुभयो। उहाँले भारतले लामो समयदेखि यो अडान राख्दै आएको कुरा दोहोर्याउनुभयो कि द्विपक्षीय सम्बन्ध बिग्रिनु कुनै पनि देशको हितमा छ र लामो समयसम्म कायम रहने सीमा विवाद पनि दुवै देशको हितमा हुँदैन। भारत अमेरिका सम्बन्ध र व्यापार सम्झौता सम्बन्धी वार्ताका सन्दर्भमा विदेश मन्त्रीले दुवै देश यस्तो चरणमा पुगेको छ जहाँ व्यापार सम्झौतालाई लिएर समझदारी कायम भएको बताउनु भएको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: भारत अमेरिका संबंध और व्यापार समझौते पर वार्ता के बारे में विदेश मंत्री ने कहा कि दोनों देश ऐसी स्थिति में पहुंच गए हैं जहां व्यापार समझौते को लेकर समझ बनी है। उन्होंने कहा कि व्यापार वार्ता को आगे बढ़ाने के लिए धैर्य और बारीकी से विचार विमर्श की जरूरत है। डॉक्टर जयशंकर ने आतंकवाद के मुद्दे का जिक्र करते हुए कहा कि यह भारत के लिए विशेष रूप से महत्वपूर्ण मुद्दा है। उन्होंने कहा कि इस संबंध में अमरीकी पक्ष की ओर से पर्याप्त समझ या संवेदनशीलता नहीं है। विदेश मंत्री ने कहा कि रूस, यूक्रेन और ईरान खाड़ी संघर्षों ने विकासशील और अल्प विकसित देशों की अर्थव्यवस्था पर गंभीर प्रभाव डाला है। उन्होंने ऊर्जा की स्थिति पर चिंता व्यक्त करते हुए कहा कि बाजार में आपूर्ति को लेकर काफी कठिनाई है। उन्होंने कहा कि इसको लेकर अगर राजनीति की जाती है तो इससे बाजार की जटिलताएं और कीमतें बढ़ती हैं, जबकि इस समय कीमतों का स्थिर रहना बहुत जरूरी है। सुपर्णा की रिपोर्ट के साथ समाचार कक्ष से अमन यादव।
1: वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल आजदेखि 5 अक्टोबरसम्म अमेरिकाको भ्रमणमा रहनुहुनेछ। यस क्रममा उहाँ भोलिदेखि शुरू हुने दुई दिने G20 व्यापार मन्त्रीहरूको बैठकमा भाग लिनुहुनेछ। बैठक बाहेक श्री गोयलले आफ्ना समकक्षीहरूसित द्विपक्षीय बैठकहरू पनि गर्नुहुनेछ। यस बैठकमा किसान, मछुवा, महिला उद्यमी, स्टार्टअप, सूक्ष्म लघु र मध्यम उद्यमका लागि बढ्दो अवसरहरूबारे चर्चा हुनेछ। नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले भारत विश्वव्यापी उड्डयनको एक प्रमुख केन्द्रको रूपमा विकसित भइरहेको छ र विश्वको तेस्रो ठूलो उड्डयन बजार बन्ने दिशामा अघि बढ़िरहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा रूट्स एसिया 2027 बारे पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, भारतको लक्ष्य 2047 सम्म यात्रीहरूको संख्या वर्तमान लगभग 24 करोडबाट बढाएर 130 करोड गराउनु हो। श्री नायडूले भन्नुभयो, देशमा सञ्चालनमा रहेका विमानस्थलहरूको संख्या 2014मा 74बाट वृद्धि भएर वर्तमानमा 166 भन्दा बढी पुगेको छ। क्षेत्रीय सम्पर्क योजना उडानबारे श्री नायडूले भन्नुभयो, यो योजनाले देशभरि हवाई यात्रालाई अझ सुलभ र किफायती बनाएको छ। उहाँले भन्नुभयो, भारतले अर्को वर्ष 16 मार्चदेखि नयाँ दिल्लीको भारत मण्डपममा रूट्स एसिया 2027 को 23औं संस्करण आयोजना गर्नेछ। भारत र साउदी अरबले रक्षा, सुरक्षा, व्यापार, लगानी, ऊर्जा, प्रौद्योगिकी, स्वास्थ्य सेवा र शिक्षाका क्षेत्रमा सहयोगको समीक्षा गरेका छन्। दोहामा एसियाली पूर्वाधार लगानी ब्याङ्कको वार्षिक बैठकको छेक पारी साउदी अरबका वित्त मन्त्री मोहम्मद अल जदानसितको भेटवार्तामा वित्त मन्त्री निर्मला सीतारामनले साउदी अरबलाई एक विश्वसनीय र रणनीतिक साझेदार बताउनुभयो। उहाँले भारत साउदी अरब द्विपक्षीय लगानी लगानी सम्झौतामा वार्ता सफलतापूर्वक पूरा भएकोमा स्वागत पनि गर्नुभयो। यस सम्झौताको उद्देश्य लगानीको लागि अझ बलियो र भरपर्दो रूपरेखा प्रदान गर्नु हो। श्रीमती सीतारामनले स्विजरल्याण्डको एसियाली पूर्वाधार लगानी ब्याङ्कका गभर्नर पिएत्रो लाजेरीसित भेटवार्ता गर्नुभयो र भारतमा लगानीको अवसरहरूबारे छलफल गर्नुभयो। उहाँले नेपालका वित्त मन्त्री स्वर्णिम वाग्लेसितको भेटमा बाढीपछिको पुनर्बहाली कार्य र द्विपक्षीय परियोजनाहारे छलफल गर्नुभयो। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले आज नयाँ दिल्ली स्थित पार्टी मुख्यालयमा राज्य प्रभारी र सहप्रभारीहरूको बैठकको अध्यक्षता गर्नुभयो। हालैका संगठनात्मक नियुक्तिहरूपछि पार्टी पदाधिकारीहरूको यो पहिलो बैठक थियो। बैठक पार्टीको संगठनात्मक प्राथमिकताहरूलाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल एक्स एट एआईएन न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। चुनाव आयोगले आज राज्यसभामा 11 सीटहरूको लागि द्विवार्षिक चुनाव सम्बन्धी अधिसूचना जारी गरेको छ। यसमा उत्तर प्रदेशका 10 र उत्तराखण्डको 1 सीट सामेल छन्। भाजपा नेता तथा केन्द्रीय मन्त्री हरदीप सिंह पुरी र बीएल वर्मा, समाजवादी पार्टीका नेता रामगोपाल यादव, बसपाका रामजी र अन्य 6 नेताहरूको कार्यकाल 25 नोभेम्बरमा समाप्त भइरहेको छ। उत्तराखण्डका नरेश बन्सलको पनि सोही दिन कार्यकाल समाप्त हुँदैछ। आयोगले पश्चिम बंगालको 1 राज्यसभा सीटको उपचुनावको लागि अधिसूचना जारी गरेको छ। तृणमूल कंग्रेस सांसद रुक्मणी मल्लिकले राजीनामा दिएपछि यो सीट खाली भएको थियो। नामांकन आजदेखि शुरू भएको छ र मतदान 16 अक्टोबरमा हुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज 12 पुल्ला फेज 3 करिडोरको उद्घाटन गर्नुभयो। यो सुविधाले मयूर विहार फेज 1 र सरायखा काले खाँबीज सिग्नल फ्री लिंक प्रदान गर्नेछ। यसले राष्ट्रिय राजधानी क्षेत्रमा पूर्वी र दक्षिण दिल्लीबीच आवागमनमा सुधार ल्याउनेछ। श्री शाहले मुकरबा चौक अण्डरपासको पनि उद्घाटन गर्नुभयो। गृहमन्त्रीले मोदी मिल सावित्री सिनेमा फ्लाइओभर र लोनी अण्डरपासको निर्माणको पनि शिलान्यास गर्नुभएको छ। यी परियोजनाहरूको लागत 1,900 करोड रुपियाँ भन्दा बढी रहनेछ। उद्घाटन समारोहमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, पीडब्ल्यूडी मन्त्री प्रवेश साहिब सिंह, शहरी विकास मन्त्री आशिष सुद र अन्य मन्त्रीहरू उपस्थित थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवादेखि देश सेवाको मन्त्र र निरन्तर प्रतिबद्धता तथा सुशासनदेखि प्रेरित भएर सरकार 2047 विकसित भारतको लागि अनवरत कार्य गरिरहनु भएको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणबाट मानिसहरूको जीवनमा परिवर्तन आएको छ। आज हाम्रो विशेष श्रृङ्खलामा 3 तलाक अधिनियमले कसरी मुस्लिम महिलाहरूको जीवनमा परिवर्तन आइरहेको छ भन्ने विषयमा जानकारी दिनेछौं।
3: भारतीय संविधान तथा बाबा साहब अम्बेडकरको भावनालाई सम्मान गर्दै हाम्रा मुस्लिम बहिनीहरूले पनि समान अधिकार पाउनुपर्छ। यी मुस्लिम महिलाहरू भित्र पनि एउटा नयाँ विश्वास पैदा होस्, भारतको विकास यात्रामा पनि उनीहरूको सक्रिय भागीदारी सुनिश्चित होस्, यसका लागि यो महत्त्वपूर्ण निर्णय गरिएको हो। मुस्लिम महिलाहरूको विशेषज्ञ रजा रिज्वीले भन्छन्, 3 तलाक कानूनले मुस्लिम महिलाहरूलाई उनीहरूको वैधानिक अधिकारप्रति जागरूक गर्नुमा अनि उनीहरूलाई सशक्त बनाउनुमा महत्त्वपूर्ण भूमिका खेलेको छ। यो कानून केवल एउटा कानूनी परिवर्तन मात्र होइन, तर महिलाको सम्मान र उसको अधिकारको रक्षासित जोडिएको विषय हो। प्रधानमन्त्री नरेन्द्र मोदीजीले महिला सशक्तिकरणलाई विकाससँग जोड्नु भएको छ। मुस्लिम महिला विवाह अधिकार संरक्षण अधिनियमले ती महिलाहरूका लागि कानूनी सुरक्षाको प्रावधान गरेको छ जो 3 तलाकको स्थितिमा सामाजिक अनि पारिवारिक दबावको कारण आफ्नो पीरमारका समाज सामु राख्न सक्दैन थिए। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: निशानेबाज निरु ढाण्डाले महिला ट्र्याप स्पर्धामा इतिहास रचेर भारतलाई जापान एसियाली खेलहरूमा पहिलो व्यक्तिगत स्वर्ण पदक दिलाएकी छिन्। उनी एसियाली खेलमा यस स्पर्धामा स्वर्ण जित्ने पहिलो भारतीय महिला सुटर बनेकी छिन्। उनले 28 अङ्कका साथ नयाँ एसियाली रेकर्ड पनि कायम राखेकी छिन्। यसअघि निरु ढाण्डा, आशिमा अलावत र मनिषा केरले पनि महिला ट्र्याप टिम स्पर्धामा रजत पदक हासिल गरेकी थिए। राष्ट्रपति द्रौपदी मुर्मूले एसियाली खेल 2026 देशलाई पहिलो व्यक्तिगत स्वर्ण पदक जिताएकोमा निरो डाण्डालाई बधाई दिनुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। विदेश मन्त्री एस जयशंकरले सीमा गतिरोध समाधान भएपछि भारत चीन सम्बन्धमा राम्रो सुधार भएको बताउनु भएको छ। नागरिक उड्डयन मन्त्री के रामोहन नायडूले विश्वको भारत प्रमुख उड्डयन केन्द्रको रूपमा स्थापित भइरहेको र विश्वको तेस्रो ठूलो उड्डयन बजार बन्ने दिशामा अघि बढिरहेको बताउनु भएको छ। भारत र साउदी अरबले रक्षा सुरक्षा व्यापार लगानी ऊर्जा प्रौद्योगिकी स्वास्थ्य सेवा र शिक्षाका क्षेत्रमा सहयोगबारे समीक्षा गरेका छन् र चुनाव आयोगले राज्यसभाका 11 सीटहरूका लागि 2 वार्षिक चुनावको अधिसूचना जारी गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा विषय रहेको छ 48 वर्ल्ड स्किल्स प्रतियोगितामा 70 जना प्रतिभागीहरू भएको भारतीय टोलीले 63 विभिन्न स्किल्स कौशलमा देखाए आफ्नो प्रतिभा आलेख विदेश सेवा डेक्स एनएसडी आकाशवाणी चीनको संघाईमा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय स्किल्स प्रतियोगिता 48 वर्ल्ड स्किल्स प्रतियोगिता संघाई 2026 को समापनमा टिम इण्डियाले 10 स्थान हासिल गरेको छ। टिम इण्डियाले 6 रजत पदक र 20 मेडल फर एक्सलेन्स जितेको छ। वर्ल्ड स्किल्स लियोन 2024मा भारतले 13 स्थान हासिल गरेको थियो, तब भारतीय टिमलाई 4 कांस्य पदक र 12 मेडल फर एक्सलेन्स प्राप्त भएको थियो। यस वर्षको परिणाम देशको कुशल युवाहरूको लागि वैश्विक मञ्चमा एक महत्वपूर्ण उपलब्धि हो। वर्ल्ड स्किल्स सांघाईमा रजत पदक जित्ने 6 जनामा बेकरीमा स्मृति नामब्यार, डेन्टल प्रोस्थेटिक्समा मोहम्मद सलाम, डिजिटल अन्तर्क्रियात्मक मिडिया डिजाइनमा कोविद अजय ग्रन्डे, औद्योगिक डिजाइन प्रविधिमा पार्थ बोहरा, लजिस्टिक तथा फ्रेन्ट फरवर्डिङमा मेहरुनिसा बेगम र खुद्रा बिक्री रिटेल सेल्समा सानिया जोशी समावेश छन्। उनीहरूको उपलब्धि सृजनात्मक प्राविधिक र सेवा क्षेत्रका कौशलहरूमा फलिएको छ, जसले विश्व मञ्चमा भारतीय प्रतिभाको व्यापकतालाई झल्काउँदछ। भारतले प्राविधिक, औद्योगिक, डिजिटल, सृजनात्मक र सेवा सम्बन्धी सिपहरूमा 20 मेडल फर एक्सलेन्स पनि हासिल गरेको छ। बेकरीमा रजत पदक विजेता स्मृति नाम्ब्यालाई भारतका लागि बेस्ट अफ नेसन राष्ट्रकै उत्कृष्ट प्रतिस्पर्धीको रूपमा सम्मानित गरिएको छ। 22 सेप्टेम्बर 2026 सञ्चालित यस 6 दिने अन्तर्राष्ट्रिय कार्यक्रममा लगभग 70 देश र क्षेत्रका 1400 भन्दा बढी युवा प्रतिभागीहरूले सहभागिता जनाएका थिए। भारतले 70 जना प्रतिभागीहरूको आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो टोली पठाएको थियो, जसले उदयमान प्रविधि, उन्नत उत्पादन, इन्जिनियरिङ, सृजनात्मक उद्योग र विशेष सेवाहरू लगायतका 63 विभिन्न सिपहरूमा प्रतिस्पर्धा गरेका थिए। 23 26 सेप्टेम्बरसम्म चलेको कडा प्रतिस्पर्धापछि 27 सेप्टेम्बरमा सांघाईमा आयोजित भव्य समापन समारोहमा विजेताहरूलाई सम्मान जनाएको थियो। यस समारोहले असाधारण प्राविधिक दक्षता, नवीनता, परिशुद्धता र शिल्प कौशलको उत्सव मनाएको थियो र विश्वभरका प्रतिभागीहरू, अन्तर्राष्ट्रिय प्रतिनिधि मण्डलहरू, विज्ञहरू तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूलाई एकै ठाउँमा भेला गरेको थियो। टिम इण्डियाको प्रदर्शनमा बधाई दिनुहुँदै भारत सरकारको कौशल विकास र उद्यमिता मन्त्रालयका राज्यमन्त्री श्री जयन्त चौधरीले भन्नुभयो, वर्ल्ड स्किल संघाई 2026 टिम इण्डियाको उत्कृष्ट प्रदर्शन, जसमा 6 रजत पदक र 20 मेडल फर एक्सलेन्स समावेश छ, हाम्रो ग्लोबल स्किल्स यात्रामा एक महत्वपूर्ण उपलब्धि हो। उहाँले यस उपलब्धिमा योगदान पुर्याउने प्रत्येक प्रतिभागी, विज्ञ प्रशिक्षक र उद्योग साझेदारलाई बधाई दिनुभयो। उहाँले भन्नुभयो कि उनीहरूको सफलताले भविष्यका लागि तयार कौशल विकास प्रणाली निर्माण गर्ने र प्रत्येक युवा भारतीयलाई विश्वका उत्कृष्टहरूसँग प्रतिस्पर्धा गर्न अवसर प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदछ। यस प्रतियोगिताबाट प्राप्त अन्तर्राष्ट्रिय अनुभवमाथि आफ्नो कुरा साझा गर्नुहुँदै वर्ल्ड स्किल्स इण्डियाकी अफिसियल डेलिगेट एवं भारत सरकारको कौशल विकास र उद्यमिता मन्त्रालयकी सिनियर इकोनोमिक एडभाइजर सुश्री मनिषा सेन शर्माले भन्नुभयो, वर्ल्ड स्किल्स प्रतियोगिता सँगै सिकाइको पनि एक महत्वपूर्ण माध्यम हो। सांघाईले हाम्रो प्रतिभागी र विज्ञहरूलाई विश्व स्तरमा विकसित हुँदै गएका पेशागत मापदण्ड, नयाँ प्रविधि र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूबारे अमूल्य अनुभव प्रदान गरेको छ। यस वर्ष भारतको सहभागिताको एउटा महत्वपूर्ण पक्ष भनेको 11 नयाँ उदयमान कौशल विधाहरूमा प्रथम पटक सहभागिता जनाउनु रहेको थियो। यसमा डेन्टल प्रोस्थेटिक्स, डिजिटल अन्तर्क्रियात्मक मिडिया डिजाइन, इन्टेलिजेन्स सुरक्षा प्रविधि, ल्यान्डस्केप गार्डनिङ, अप्टो इलेक्ट्रोनिक प्रविधि, खुद्रा बिक्री रिटेल सेल्स, मानवरहित हवाई प्रणाली, औद्योगिक मेकानिक्स, सफ्टवेयर परीक्षण, भारी सवारी साधन प्रविधि र विमान मरम्मत सम्भार जस्ता क्षेत्रहरू समावेश थिए। यी विशिष्ट विधाहरूमा भारतको प्रवेशले देशको कौशल विकास प्रणालीमा आइरहेको परिवर्तनलाई झल्काउँदछ, जसमा भविष्यमुखी पेसा, नयाँ प्रविधि र उद्योग उन्मुक्त
दक्षतामा बढी जोड़ दिएको छ। वर्ल्डस्की संघाई 2026 को समापन सँगै टीम इण्डियाको प्रदर्शनले केवल जितेका पदकहरूलाई मात्र होइन बरु विश्वको सबैभन्दा प्रमुख कौशल मञ्चमा देशको प्रतिनिधित्व गर्ने 70 जना भारतीय युवाहरूको प्रतिबद्धता, दृढता र आकांक्षालाई पनि सम्मान गर्दछ।

समय अहिले दिउँसोको 3 बजिरहेछ र यहाँहरू हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग र अब केही क्षण मनोरञ्जन गराइरहेछौँ फिल्मी गीतहरूबाट। त कार्यक्रमको प्रथम गीत सुनाइरहेछौँ फिल्म जखमबाट कुमार सानुको शर्मा, शब्द आनन्द बक्सीको अनि सङ्गीत एमएम करिमको।

र अब श्रोताहरू समक्ष सूचना। नवोदय विद्यालय समितिद्वारा जारी विज्ञप्ति अनुसार जवाहर नवोदय विद्यालयमा शैक्षिक सत्र 2027-28 को लागि कक्षा 9 र 11 लेटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् एलईएसटी 2027 मार्फत भर्ना खोलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 को लागि https://cbseitms.nic.in/nvsix9 र कक्षा 11 को लागि https://cbseitms.nic.in/2026nvsix11 गई अनलाइन आवेदन गर्न सक्नेछन्। अनलाइन आवेदन बुझाउने अन्तिम मिति 30 सेप्टेम्बर 2026 रहेको छ। यस लेटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् एलईएसटी 2027 को छनौट परीक्षा 10 अप्रेल 2027 सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन भर्ने अनुरोध गरिन्छ। अधिक जानकारीको लागि नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ।

र अब अघिल्लो गीत यहाँलाई सुनाइरहेछौ फिल्म दिल तो पागल है बाट लता मंगेशकर अनि हरिहरनको युगल शर्मा, शब्द रहेको छ आनन्द बक्सीको अनि संगीत उत्तम सिंहको।

0: र भर्खरै यहाँले सुन्नुभयो विनोद राठौड अनि सोनु निगमको युगल शर्मा कार्यक्रमको अन्तिम कोशेली, जसमा शब्द थियो समीरको अनि सङ्गीत नदिम श्रावणको। हवस्त श्रोता, अब आजलाई यतिमा नै पुरा हुँदछ फिल्मी गीत र अबको क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। सेवा संकल्प अभियान अन्तर्गत आज फकिराग्राम कलेजमा पैदल यात्री र चालकहरूमा सकारात्मक व्यवहार परिवर्तनको महत्त्व शीर्षकमा केन्द्रित सडक सुरक्षा जागरूकता कार्यक्रम आयोजना गरिएको थियो। यो कार्यक्रम कोक्राझार जिल्ला प्रशासन, जिल्ला पुलिस प्रशासन र जिल्ला यातायात अधिकारी कार्यालयले संयुक्त रूपमा आयोजना गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि कोक्राझार जिल्ला आयुक्त पङ्कज चक्रवर्तीले सडक दुर्घटना कम गर्न र क्षेत्रमा सुरक्षित ट्राफिक प्रणाली सुनिश्चित गर्न चालक, मोटरसाइकल चालक, साइकल चालक र पैदल यात्रीहरूमा सकारात्मक व्यवहार परिवर्तनको आवश्यकतामाथि जोड दिनुभयो। उहाँले सबैलाई वाहन चलाउँदा ट्राफिक नियमहरू पालना गर्न, हेलमेट सहित आवश्यक सुरक्षा उपायहरू अपनाउन र सडकमा पैदल यात्रीहरूप्रति जिम्मेवारीपूर्वक व्यवहार गर्न अपिल गर्नुभयो। भेलालाई सम्बोधन गर्दै जिल्ला यातायात अधिकारी धजेन बसु मत्तारी र डिएसपी दीपशिका छेत्रीले पनि सडक सुरक्षा र ट्राफिक नियमहरू पालनाको महत्त्वमाथि प्रकाश पारे। वक्ताहरूले सडक दुर्घटना रोक्नु प्रशासन र पुलिसको मात्र जिम्मेवारी नभएर प्रत्येक नागरिकको जागरूकता र जिम्मेवार व्यवहारले पनि महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुरामा जोड दिनुभयो। राष्ट्रिय अनुसन्धान एजेन्सी एनआइएले प्रतिबन्धित आतंकवादी संगठन जमात उल मुजाहिदिन बङ्गलादेश जेएमबीको कथित सहयोगी इमाम महमूद काफिला आइएमकेसँग सम्बन्धित मुद्दामा आसामबाट 6 जनालाई पुनः पक्राउ गरेको छ। यी सबै अभियुक्तहरू पहिले नै जमानतमा छुटेका थिए। अनुसन्धानका अनुसार बङ्गलादेशमा आधारित आइएमकेमाथि उत्तर पूर्वी राज्यहरू र पश्चिम बङ्गालमा युवाहरूलाई कट्टरपन्थी बनाउने र भर्ती गर्ने आरोप लगाइएको छ। एजेन्सीले नेटवर्कको गजवा ए हिन्द जस्ता अतिवादी विचारधाराको प्रवर्धनको पनि अनुसन्धान गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार नेटवर्कले युवाहरूलाई कट्टरपन्थी बनाउन र कथित आतंकवादी गतिविधिहरूमा संलग्न गराउन पूर्व आकाश नामक डिजिटल प्लेटफर्म प्रयोग गरेको थियो। राष्ट्रिय अनुसन्धान एजेन्सी एनआइएले आज असमको बारपेटा जिल्लाको बारपेटा रोडको आजाद नगरका निवासी मुस्तफिजुर रहमानलाई हिरासतमा लिएको छ र शङ्कास्पद जिहादी गतिविधिहरूको निरन्तर अनुसन्धानको एक भागको रूपमा उनको घरमा खोजी तलासी गरेको छ। स्रोतहरूका अनुसार एनआइए टोलीले रहमानको घरमा गएर उनको मोबाइल जफत गरेको छ। रहमान गुवाहाटी केन्द्रीय कारागारबाट रिहा भएको लगभग 2 महिनापछि यो कारवाही गरिएको हो। उनलाई असम पुलिसको विशेष कार्यदल एसटिएफले पक्राउ गरेको थियो र त्यहाँ राखिएको थियो। जिहादी गतिविधिहरूमा संलग्न रहेको आरोपमा एसटिएफले 14 मार्चमा बारपेटा रोडको आजाद नगरबाट रहमानलाई पक्राउ गरेको थियो। मणिपुरमा सुरक्षा बल र पुलिसले 28 सेप्टेम्बरमा विभिन्न स्थानहरूमा कारवाही गरेर संदिग्ध हेरोइन जफत गरेर प्रतिबन्धित उग्रवादी संगठनका धेरै कथित सदस्यहरूलाई पक्राउ गरेको छ। आज अधिकारीहरूका अनुसार कारवाहीको क्रममा लागु पदार्थ, नगद सवारी साधन र एउटा ल्यापटप पनि जफत गरिएको छ। पोरमपट पुलिस थानाको टोलीले छत्ती गाउँ सबल लेकाईमा एउटा परित्यक्त ए स्टार कार

फत गरियो। गाडीको खोजी गर्दा पछाडिको सिटमा रहेको झोलाबाट शंकास्पद हेरोइन पाउडर भएको 12 प्लास्टिकको साबुन डिस बक्सहरू जफत गरियो, जसको तौल जम्मा 327 ग्राम थियो। असमको राजधानी गुवाहाटीको जलुकबारी क्षेत्रमा आज बिहान भएको भयानक सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ। दुर्घटनाको समयमा उनीसँगै रहेकी उनकी श्रीमती भने बाँच्न सफल भएकी छन्। एक वाहनले उनलाई ठक्कर दिँदा दुर्घटना भएको हो। मृतकको पहिचान दराङ जिल्लाको सिपाझार निवासीको रूपमा गरिएको छ। उनको विवाह लगभग 7 महिना अघि भएको बताइएको छ। घटनापछि क्षेत्रमा शोक छाएको छ। पुलिसले दुर्घटनाको अनुसन्धान सुरु गरेको छ र कारण पत्तो लगाउने प्रयास गरिरहेको छ। भारतीय क्रिकेट टोलीका मुख्य कोच गौतम गम्भीरले भारत र वेस्ट इन्डिज बीचको दोस्रो एक दिवसीय म्याचको एक दिन अघि आज गुवाहाटीको प्रसिद्ध मा कामाख्या मन्दिरको भ्रमण गरी प्रार्थना गर्नुभयो। एक दिवसीय श्रृङ्खलाको दोस्रो म्याचको लागि दुवै टोली गुवाहाटी पुगेका छन्। भारतले तिरुवनन्तपुरममा पहिलो एक दिवसीय म्याच जितेर श्रृङ्खलामा 1-0 अग्रता लिएको छ। दोस्रो म्याच भोलि 30 सेप्टेम्बरमा दिउँसो 2 बजे खेलिनेछ। आकाशवाणीबाट समाचार अहिलेलाई पुरा भयो।

समय अहिले दिउँसोको 3:20 अनि 17 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग र अब प्रस्तुत छ कार्यक्रम गीत संगीत, जस अन्तर्गत यहाँहरूलाई सुनाउनेछौँ लोक अनि आधुनिक गीतहरू। जीवनको यात्रा जति नै कठिन किन नहोस्, सङ्गीतले प्रत्येक मोडमा साथ दिन्छ। कहिले प्रेरणा बनेर, कहिले साहस बनेर, त कहिले आत्मीय साथी बनेर यसले जीवनलाई सुन्दर बनाइरहन्छ। त्यसैले सङ्गीतलाई केवल सुन्ने होइन, महसुस गर्ने, सम्मान गर्ने र जीवनको अमूल्य उपहारको रूपमा स्वीकार गर्ने बानी बसालौँ। जहाँ सङ्गीत मिठो हुन्छ, गुन्जन्छ, त्यहाँ प्रेम, शान्ति, आशा र मानवताको सुन्दर सुगन्ध सधैँ फैलिरहन्छ। श्रोताहरूलाई कार्यक्रमको प्रथम लोकगीत सुनाइरहेछौँ भानु गौतमको शर्मा।

सङ्गीतलाई सङ्गीतमा मानिसलाई जोड्ने अद्भुत शक्ति हुन्छ। यसले भाषा, धर्म र संस्कृतिका सीमाहरू पार गरेर सबैलाई एउटै भावनामा बाँध्न सक्छ। कुनै गीतले बाल्यकालको मिठा सम्झनाहरू फकाउँछ, कुनै धुनले प्रियजनको सम्झना ताजा बनाउँछ त कुनै सुरले भविष्यप्रति नयाँ सपना देख्न प्रेरित गर्छ। यही कारणले सङ्गीतलाई मानव जीवनको अमूल्य साथी पनि मानिन्छ।

र श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत संगीत अन्तर्गत लोक अनि आधुनिक गीतहरू। त कार्यक्रमको अघिल्लो गीत रहेको छ रोहित दनाल अनि साथीहरूको शर्मा, शब्द रतन लामाको अनि संगीत राजु सुन्दासको।

र भर्खरै श्रोताले सुन्नुभयो आधुनिक गीत पासाङ डोल्मा लामाको शर्मा, शब्द अजय थापाको अनि संगीत पेमा लामाको। त श्रोता, हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ र यो अन्तिम कोसेली यहाँहरूको निम्ति विष्णु थापाको शर्मा, शब्द अनि संगीत जीवनदीपको।

0: हवस् त श्रोता, अब आजलाई यतिमा नै पूरा हुन्छ कार्यक्रम गीत संगीत र अबको क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले आज दिल्लीको बारापुल्ला फेज 3 करिडोरको उद्घाटन गर्नुभयो। चुनाव आयोगले आज राज्यसभामा 11 सीटहरूको लागि द्विवार्षिक चुनाव सम्बन्धी अधिसूचना जारी गरेको छ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले मानिसहरूको दुनियाँलाई हेर्ने दृष्टिकोण निर्माण गर्न र ज्ञानको ज्योति फैलाउन मीडिया र पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले किसानहरूलाई उनीहरूको उपजको उचित र लाभकारी मूल्य सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताउनु भएको छ र मौसम विभागले आज अण्डमान र निकोबार, तमिलनाडु, पुडुचेरी, कराईकल र दक्षिण कर्नाटकमा मेघगर्जन, चट्याङ र तेज हावाहुरी सहित भारी वर्षाको पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। केन्द्रीय गृहमन्त्री अमित शाहले आज बारापुल्ला फेज 3 करिडोरको उद्घाटन गर्नुभयो। यो सुविधाले मयूर विहार फेज 1 र सराय कालेखा बीच सिग्नल फ्री लिंक प्रदान गर्नेछ। यसले राष्ट्रिय राजधानी क्षेत्रमा पूर्वी र दक्षिण दिल्लीबीच आवागमनमा सुधार ल्याउनेछ। श्री शाहले मुकरबा चौक अण्डरपासको पनि उद्घाटन गर्नुभयो। गृहमन्त्री श्री शाहले मोदीबेल सावित्री सिनेमा, फ्लाइओभर र लोनी अण्डरपासको निर्माणको शिलान्यास गर्नुभयो। यी परियोजनाहरूको लागत 1,900 करोड़ रुपियाँ भन्दा बढी रहनेछ। उद्घाटन समारोहमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, पीडब्ल्यूडी मन्त्री प्रवेश साहिब सिंह, शहरी विकास मन्त्री आशिष सुद र अन्य मन्त्रीहरू उपस्थित थिए। विदेश मन्त्री डाक्टर एस जयशंकरले गत वर्षको तुलनामा भारत र चीनबीचको सम्बन्ध अहिले सुधारिएको बताउनु भएको छ। अमेरिकाको न्यूयोर्कमा एसिया सोसाइटीद्वारा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सीमा विवाद समाधान भएपछि द्विपक्षीय सम्बन्धमा सुधार आउन थालेको बताउनुभयो। उहाँले भारतले लामो समयदेखि यो अडान राख्दै आएको कुरा दोहोर्याउनुभयो। द्विपक्षीय सम्बन्ध बिग्रिनु कुनै पनि देशको हितमा छैन र लामो समयसम्म कायम रहने सीमा विवाद पनि दुवै देशको हितमा हुँदैन। भारत अमेरिका सम्बन्ध र व्यापार सम्झौता सम्बन्धी वार्ताका सन्दर्भमा विदेश मन्त्रीले दुवै देश यस्तो चरणमा पुगेको छ जहाँ व्यापार सम्झौतालाई लिएर समझदारी कायम भएको बताउनुभयो। उहाँले भारत साना उत्पादकहरू, साना कृषि उत्पादक र साना कारखानाहरू भएको देश हो भनी बताउनुभयो। चुनाव आयोगले आज राज्यसभामा 11 सीटहरूको लागि द्विवार्षिक चुनाव सम्बन्धी अधिसूचना जारी गरेको छ। यसमा उत्तर प्रदेशको 10 र उत्तराखण्डको 1 सीट सामेल छन्। भाजपा नेता तथा केन्द्रीय मन्त्री हरदीप सिंह पुरी र बीएल वर्मा, समाजवादी पार्टीका नेता रामगोपाल यादव, बसपाका रामजी र अन्य 6 नेताहरूको कार्यकाल 25 नोभेम्बरमा समाप्त भइरहेको छ। उत्तराखण्डका नरेश बंसलको पनि सोही दिन कार्यकाल समाप्त हुँदैछ। आयोगले पश्चिम बंगालको 1 राज्यसभा सीटको उपचुनावको लागि अधिसूचना जारी गरेको छ। तृणमूल कांग्रेस सांसद रुक्मिनी मल्लिकले राजीनामा दिएपछि यो सीट खाली भएको थियो। नामाङ्कन आजबाट सुरु भएको छ र मतदान 16 अक्टोबरमा हुनेछ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले मानिसहरूको दुनियाँलाई हेर्ने दृष्टिकोण निर्माण गर्न र ज्ञानको ज्योति फैलाउन मीडिया र पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। मुम्बईमा आयोजित फिक्की फ्रेम्सको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले कुनै एक कहानी केवल मनोरञ्जनको स्रोत मात्र नभई त्यसले कुनै विषय, स्थान वा मुद्दाप्रतिको जनसाधारणलाई प्रभावित गर्न र समाजहरूले एक अर्कालाई बुझ्ने तरिकालाई आकार दिन सक्ने बताउनुभयो। मन्त्री श्री शेखावतले विश्वभरि नै तकनिकी र सामाजिक परिवर्तनहरू अभूतपूर्व गतिमा भइरहेको उल्लेख गर्नुभयो। विगत एक दशकमा देखिएका परिवर्तनहरूले सम्पूर्ण अघिल्लो शताब्दीका परिवर्तनहरूलाई समेत उछिनेका छन् र पछिल्ला 2 वर्षमा यसको गति अझ तीव्र भएको छ। उहाँले भन्नुभयो, आज मीडिया संस्थाहरूका लागि मुख्य चुनौती सामग्रीको अभाव होइन, बरु असीमित सामग्री र दर्शकहरूको सीमित ध्यान केन्द्रित हुने क्षमताको परिवेशमा सान्दर्भिकता, मौलिकता, मानवीय सम्बन्ध र विश्वास कायम गर्नु हो।
2: आज जब दुनिया बदलाव के दौर पर है, तकनीकी हमारे जीवन में पूरी तरह से प्रवेश कर चुकी है, प्रभावित करने लगी है, ऐसे समय में हम रिस्पॉन्सिबल कंटेंट क्रिएशन किस तरह से करें, ऑथेंटिक कंटेंट क्रिएशन किस तरह से करें, इसके ऊपर जब आज चर्चा हुई है तो मैं मानता हूँ कि ये प्रासंगिक भी है और महत्वपूर्ण भी है। अगर हमारी फिल्म इंडस्ट्री भारत के पर्यटन को, भारत की कल्चर को, भारत की संस्कृति की विविधता को दिखाने के लिए काम करेगा तो निश्चित ही उसके बहुत दूरगामी प्रभाव, सकारात्मक प्रभाव देश के लिए होंगे।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। युनेस्को अस्थायी सूचीमा भारतका 5 नयाँ स्थल र श्रृङ्खला तथा अन्तर्राष्ट्रिय प्रस्ताव सामेल गरिएको छ, जसले गर्दा भारतमा स्थलहरूको संख्या कुल बढेर 78 पुगेको छ। नवनिर्मित स्थलहरूमा बाघ गुफा चित्रकलाका बौद्ध भित्ति चित्रहरू, चम्बल उपत्यका मन्दिर समूह, गुप्तकालीन उदयगिरी गुफा, गिन्नौरगढको जनजातीय विरासत सामेल छन्। यसमा सत्याग्रह स्थल पनि सामेल छ, जुन भारत र दक्षिण अफ्रिकालाई जोड्ने श्रृङ्खला श्रेणीको अन्तर्राष्ट्रिय प्रस्ताव हो। एक सोसल मिडिया पोस्टमा संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भन्नुभयो, यी नयाँ स्थलहरूले भारतको सम्पदाको असाधारण विविधतालाई दर्शाउँदछ। श्री शेखावत भन्नुभयो, यो प्रगतिले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतको सभ्यतागत सम्पदाको विश्वव्यापी मञ्चमा संरक्षित, सुरक्षित र प्रदर्शन गर्ने दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गरिरहनु भएको छ। जनसेवादेखि देश सेवाको मन्त्र र निरन्तर प्रतिबद्धता तथा सुशासनदेखि प्रेरित भएर सरकार 2047 विकसित भारतको लागि अनवरत कार्य गरिरहनु भएको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणबाट मानिसहरूको जीवनमा परिवर्तन आइरहेको छ। 3 तलाकको प्रथाले प्रभावित मुस्लिम महिलाहरूलाई कानूनी सुरक्षा र अधिकार दिलाउने उद्देश्यले केन्द्र सरकारले मुस्लिम महिला विवाह अधिकार संरक्षण अधिनियम 2019 लागू गरेको छ।
3: भारतीय संविधान तथा बाबा साहब अम्बेडकरको भावनालाई सम्मान गर्दै हाम्रा मुस्लिम बहिनीहरूले पनि समान अधिकार पाउनुपर्छ। यी मुस्लिम महिलाहरू भित्र पनि एउटा नयाँ विश्वास पैदा होस्, भारतको विकास यात्रामा पनि उनीहरूको सक्रिय भागीदारी सुनिश्चित होस्, यसका लागि यो महत्वपूर्ण निर्णय गरिएको हो। मुस्लिम महिलाहरूको विशेषज्ञ रजा रिज्वीले भन्छन्, 3 तलाक कानूनले मुस्लिम महिलाहरूलाई उनीहरूको वैधानिक अधिकारप्रति जागरूक गर्नुमा अनि उनीहरूलाई सशक्त बनाउनुमा महत्वपूर्ण भूमिका खेलेको छ। यो कानून केवल एउटा कानूनी परिवर्तन मात्र होइन, तर महिलाको सम्मान र उसको अधिकारको रक्षासित जोडिएको विषय हो। प्रधानमन्त्री नरेन्द्र मोदीजीले महिला सशक्तिकरणलाई विकाससँग जोड्नु भएको छ। मुस्लिम महिला विवाह अधिकार संरक्षण अधिनियमले ती महिलाहरूका लागि कानूनी सुरक्षाको प्रावधान गरेको छ जो 3 तलाकको स्थितिमा सामाजिक अनि पारिवारिक दबावको कारण आफ्नो पीरमारका समाज सामु राख्न सक्दैन थिए। अशोक चौरसिया, आकाशवाणी समाचार।
1: पर्यावरण, वन र जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले आज आन्ध्र प्रदेश वन विकास निगमलाई प्रथम प्रमाणबाट सम्मानित गर्नुभयो। प्रमाण राष्ट्रिय स्तरमा स्वीकृत विश्वसनीय र पारदर्शी ढाँचा हो, जो वनहरू, काठ र अन्य वन उत्पादहरूको प्रमाणीकरणको लागि बनाइएको छ। यसको उद्देश्य प्रमाणित वनहरू र कृषि वानिकी उत्पादनहरूलाई घरेलु र अन्तर्राष्ट्रिय बजारहरूसित जोड्ने काम भइरहेको छ। यस अवसरमा उहाँले भन्नुभयो, भारतीय वन र काठ प्रमाणीकरण योजना अन्तर्गत पर्ने यो प्रमाणपत्र वनहरूको कटाईदेखि मुक्त काठ किन्नु र आजीविका सृजनको लागि आउने वैश्विक आवश्यकताहरूलाई पूरा गर्ने एक महत्वपूर्ण साधन हो। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले किसानहरूलाई उनीहरूको उपजको उचित र लाभकारी मूल्य सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताउनु भएको छ। यसमा फसल कटाईपछिको प्रबन्धन, वैज्ञानिक भण्डारण र राम्रो विपणन

व्यवस्थालाई सुदृढ पार्नु सामेल छ। श्री चौहानले आज नयाँ दिल्लीमा राष्ट्रिय कृषि सम्मेलन रवि अभियान 2026 को दोस्रो दिन सम्बोधन गर्दै न्यूनतम समर्थन मूल्य तुर उदर र मसुरको 100% सरकारी खरिद सुनिश्चित गरिने बताउनुभयो। उहाँले किसानलाई 48 घण्टाभित्र भुक्तानी गर्ने व्यवस्था पनि गरिने बताउनुभयो। आज विश्व हृदय दिवस हो। हृदय रोग यसको रोकथाम र विश्वव्यापी प्रभावबारे जनजागरूकता बढाउनका लागि यो दिवस प्रतिवर्ष 29 सितम्बरमा मनाइने गरिन्छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले सोसल मिडिया पोस्टमा भन्नुभएको छ, यो दिनले मानिसहरूलाई रोगका लक्षणहरू पहिचान गर्न, स्वस्थ जीवनशैली अपनाउन, जोखिम नियन्त्रण गर्न र समयमा चिकित्सा सहायता लिन स्मरण गराउँदछ। मौसम विभागले आज अण्डमान र निकोबार, तमिलनाडु, पुडुचेरी, कराईकल र दक्षिण कर्नाटकमा मेघगर्जन, चट्याङ र तेज हावाहुरी सहित भारी वर्षाको पूर्व अनुमान गरेको छ। विभागले पूर्वोत्तर भारतका केही भागहरू जसमा आसाम, मेघालय, नागाल्याण्ड, मणिपुर, मिजोरम र त्रिपुरामा पनि भोलिसम्म यस्तै मौसमको अवस्था रहने अनुमान गरेको छ। यो समाचार युट्युबमा @AIR न्यूज कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। केन्द्रीय गृहमन्त्री अमित शाहले आज दिल्लीको बारापुल्ला फेज 3 करिडोरको उद्घाटन गर्नुभयो। चुनाव आयोगले आज राज्यसभामा 11 सिटहरूको लागि द्वैवार्षिक चुनाव सम्बन्धी अधिसूचना जारी गरेको छ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले मानिसहरूको दुनियाँलाई हेर्ने दृष्टिकोण निर्माण गर्न र ज्ञानको ज्योति फैलाउन मिडिया र पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले किसानहरूलाई उनीहरूको उपजको उचित र लाभकारी मूल्य सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताउनु भएको छ र मौसम विभागले आज अण्डमान र निकोबार, तमिलनाडु, पुडुचेरी, कराईकल र दक्षिण कर्नाटकमा मेघगर्जन, चट्याङ र तेज हावाहुरी सहित भारी वर्षाको पूर्व अनुमान गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। समाचारपछि अब सुनाइरहेछौ समूह शर्मा देशभक्ति गीत।

आदरणीय श्रोताहरू, घर संसार कार्यक्रममा हजुरहरू सम्पूर्णलाई न्यानो अभिवादन जनाउँदै हाम्रो कार्यक्रमलाई अगाडि बढाइरहेछौँ। र श्रोताहरू, सधैँ आज पनि हामीले हाम्रो स्टुडियोमा पाहुना निम्ताए हजुरहरू समक्ष केही कुरो जानकारी गराउनको निम्ति हामीले हाम्रो स्टुडियोमा पाहुना पनि निम्ताएका नै छौँ। तर यहाँ पाहुनालाई परिचय गराउन अगाडि हामी हजुरहरू समक्ष राखिरहेछौँ एउटा मिठो अनि रमाइलो गीत।

0: श्रोतालाई यसरी हामीले गीत सुनाई मनोरञ्जन गराए पश्चात अब हामी कार्यक्रमतर्फ अगाडि बढिरहेछौँ र श्रोतालाई मैले अघि नै भनिसकेकी छु कि हामीले हाम्रो स्टुडियोमा पाहुना पनि निम्ताएका छौँ भनेर र आज चाहिँ हामीले दार्जिलिङबाट अल्का शर्मा बहिनीलाई निम्ताएका छौँ हाम्रो स्टुडियोमा र बहिनी हाम्रो स्टुडियोमा आइसक्नु भएको छ र स्वागत छ बहिनी।
1: हजुर नमस्कार दिदी।
0: र आज यहाँले हामीलाई बताउनु पर्ने विषय चाहिँ के छ भने सेनिटरी न्यापकिन होइन पर्यावरण सुरक्षित विकल्प चलाउँ अथवा हामीले आजको विषयवस्तु चाहिँ हामीले के राखेका छौँ भने पर्यावरणलाई चाहिँ हामीले कस्तो प्रकारले सुरक्षित राख्नुपर्ने त यस विषयलाई हामीले लिएर आएका छौँ र यस विषयमा चाहिँ अब हामी अल्का बहिनीबाटै सुनौँ न त अब हामीले के कस्तो प्रकारले हाम्रो पर्यावरणलाई चाहिँ सुरक्षित राख्नुपर्ने त बहिनी।
1: हजुर दिदी, र अब हामीले सेनिटरी न्यापकिन होइन पर्यावरण सुरक्षित विकल्प चलाउँ भन्ने विषयमाथि कुराकानी गर्न गइरहेका छौँ र महिनावारी स्वाभाविक जैविक प्रक्रिया
0: हो नि बहिनी
1: र किशोर अवस्था देखि प्रजनन उमेरसम्म अधिकांश महिलाले प्रत्येक महिना यसको अनुभव गर्छन्। त्यसैले महिनावारीलाई कुनै रोग कमजोरी अशुद्धता वा लाजको विषयका रूपमा चाहिँ हेर्नु हुँदैन
0: होइन
1: दिदी। यो शरीरमा हुने एउटा सामान्य जैविक परिवर्तन हो र स्वस्थ जीवनको एउटा महत्वपूर्ण पक्ष पनि हो। तर हाम्रो समाजमा महिनावारीका विषयमा अझै पनि पर्याप्त खुलेर कुराकानीहरू हुन सकेको छैन। कतिपय ठाउँमा महिनावारीलाई लिएर पुराना सामाजिक मान्यता अन्धविश्वास र संकोच कायम छन्। यसको प्रत्यक्ष प्रभाव किशोरी तथा महिलाको स्वास्थ्य आत्मविश्वास र महिनावारी व्यवस्थापनमा पर्न सक्छ। सही जानकारीको अभावमा उनीहरूले आफूलाई आवश्यक पर्ने सुरक्षित सामग्री सरसफाईका उपाय तथा वातावरण मैत्री विकल्पका बारेमा पर्याप्त जान

0: जानकारी प्राप्त गर्न नसक्ने अवस्था पनि देखिन्छ। त्यसैले महिनावारीका विषयमा कुरा गर्दा दिदी, हामीले केवल व्यक्तिगत स्वास्थ्यको पक्ष मात्र चाहिँ हेर्नु हुँदैन, यससँग जोडिएको अर्को महत्वपूर्ण पक्ष हो वातावरणीय प्रभाव। आज विश्वभर वातावरण प्रदूषण, प्लास्टिक जन्य फोहोर र फोहोर व्यवस्थापन ठुलो चुनौती बनेको छ। हामीले दैनिक जीवनमा प्रयोग गर्ने विभिन्न सामग्रीबाट ठुलो मात्रामा फोहोर उत्पादन हुन्छ। महिनावारीका समयमा प्रयोग गरिने डिस्पोजेबल सेनिटरी प्याड पनि यसै फोहोरको एउटा हिस्सा
1: होइन
0: दिदी? र सेनिटरी न्यापकिनले महिलाको दैनिक जीवनलाई धेरै सहज त बनाएको छ, यो कुरा त हामी नकार्न सक्दैनौ। तर हजुर, विशेष गरी विद्यालयतिर, कलेजमा, कार्यालय वा यात्राका क्रममा यसको प्रयोग सुविधाजनक हुन सक्छ, त्यसैले यसको उपयोगितालाई नकार्न मिल्दैन। तर यसको प्रयोग पछि उत्पन्न हुने फोहोरको उचित व्यवस्थापन नगर्दा वातावरणमा समस्या उत्पन्न हुन सक्छ। धेरै जसो डिस्पोजेबल प्याटमा प्लास्टिक तथा अन्य कृत्रिम सामग्री प्रयोग हुने भएकाले तिनको विघटन सहज हुँदैन। प्रयोग गरिएका प्याटहरू जथाभावी फाल्दा खुला वातावरण प्रदूषित हुनका साथै दुर्गन्ध र सरसफाई सम्बन्धी समस्या सिर्जना हुन सक्छ।
1: हजुर, तपाईँको कुरा काटेको जस्तो नि बहिनी, कि अब हामी जति पनि है अब स्त्रीहरूले अब प्याडहरू है प्रयोग गर्छन् नि है, त्यसलाई चाहिँ एउटा अब निर्दिष्ट ठाउँ बनाउनु पर्यो नि त, कि अब एउटा खाल्डो खनेर चाहिँ अब त्यसमा जलाउने प्रक्रिया गर्नु पर्यो होइन, किनभने भएन भने चाहिँ अब त्यसरी नै अब खाल्डो खनेर चाहिँ एउटा पुर्ने व्यवस्था चाहिँ मिलाउनु पर्यो नि होइन। अब जथाभावी फ्याँक्दाखेरि त्यो अब राम्रो पनि त देख्दैन होइन बहिनी, फेरि अब त्यसले अब पर्यावरणलाई त त्यसै नै प्रदूषित त पार्छै पार्छ है, फेरि अब महिलाहरू जतासुकै छरिएको पनि त राम्रो हुँदैन नि त होइन। र हाम्रो दिदी बहिनीहरूले चाहिँ अब यो खुब याद गर्नुपर्छ कि जसले पनि अब यो सेनिटरी न्यापकिन चाहिँ प्रयोग गर्छन् र उहाँहरूले चाहिँ यो प्रयोग गरिसकेपछि चाहिँ राम्रो व्यवस्थित फ्याँक्ने एउटा प्रक्रिया चाहिँ मिलाउनु चाहिँ एकदमै जरुरी छ जस्तो मलाई पनि लाग्छ नि बहिनी होइन।
0: हजुर, र अर्को कुरा के भन्दाखेरि, यहाँ एउटा कुरा चाहिँ अलिकति बुझ्न आवश्यक छ, सेनिटरी न्यापकिन प्रयोग गर्नु नै वातावरणीय अपराध हो भन्ने चाहिँ पक्कै पनि होइन। तर दिदीले भन्नुभएको जस्तै है, व्यवस्थापनमा सुरक्षित स्वच्छ सामग्रीको प्रयोग आवश्यक चाहिँ हुन्छ। वास्तविक समस्या तब उत्पन्न हुन्छ जब प्रयोग पछि त्यसबाट उत्पन्न हुने फोहोरलाई चाहिँ हामीले जिम्मेवारीपूर्वक व्यवस्थापन गरिँदैन। त्यसैले हाम्रो लक्ष्य कुनै व्यक्तिलाई दोष दिनु होइन, बरु महिनावारी व्यवस्थापनलाई अझ सुरक्षित, जिम्मेवार र वातावरण मैत्री बनाउने उपाय खोज्नु चाहिँ पक्कै पनि हो। र आजको समयमा महिनावारी व्यवस्थापनका लागि पुनः प्रयोग गर्न मिल्ने र तुलनात्मक रूपमा वातावरणमा कम फोहोर उत्पन्न गर्ने विभिन्न विकल्पहरू उत्पन्न छन्। र ती विकल्पहरू मध्ये चाहिँ एउटा हो कपडाको प्याड, मेन्स्ट्रुअल कप र पुनः प्रयोग गर्न मिल्ने पिरियड प्यान्टी वा भनौँ अन्डरवेयर प्रमुख विकल्पहरू है दिदी। र पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड केही महिलाका लागि उपयोगी विकल्प हुन सक्छ। यसको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यसलाई प्रयोग पछि राम्ररी सफा गरेर पुनः प्रयोग गर्न सकिन्छ, जो चाहिँ सुफत पनि हुन्छ है, महिना पछि हामीले किन्न पनि पर्दैन। र यसले प्रत्येक महिनामा नयाँ डिस्पोजेबल सामग्री प्रयोग गर्नुपर्ने आवश्यकता घटाउन सक्छ। तर यसको प्रयोग गर्दा स्वच्छतालाई विशेष प्राथमिकता चाहिँ दिनुपर्छ। प्रयोग गरिसकेपछि राम्ररी धोएर पूर्ण रूपमा सुकाउनु पर्छ। ओसिलो अवस्थामा राख्दा स्वास्थ्यका लागि समस्या उत्पन्न हुन सक्छ, त्यसैले सफा, सुक्खा र हावायुक्त स्थानमा राख्नु आवश्यक हुन्छ। त्यसै गरेर मेन्स्ट्रुअल कप पनि पुनः प्रयोग गर्न मिल्ने महिनावारी व्यवस्थापन सामग्री हो। यो शरीरभित्र प्रयोग गरिने भएकाले यसको प्रयोग गर्ने व्यक्तिले यसको सही प्रयोग र सरसफाई सम्बन्धी जानकारी राम्रोसँग बुझ्नुपर्छ। पहिलो पटक प्रयोग गर्दा सही तरिका सिक्नु र स्वच्छताको उचित अभ्यास गर्नु आवश्यक हुन्छ। व्यक्तिगत सहजता र स्वास्थ्य अवस्था अनुसार कसैलाई यो विकल्प उपयुक्त लाग्न सक्छ भने कसैलाई अन्य विकल्प सहज हुन सक्छ। र यसै गरी पुनः प्रयोग गर्न मिल्ने पिरियड अन्डरवेयर पनि केही व्यक्तिका लागि विकल्प बन्न सक्छ। यसले महिनावारीका समयमा अतिरिक्त सुविधा प्रदान गर्न सक्छ र उचित सरसफाई तथा हेरचाहका साथ पुनः प्रयोग पनि गर्न सकिन्छ। दिदी, तर यहाँ हामीले एउटा महत्त्वपूर्ण कुरा सम्झनु पर्छ, के भन्दा वातावरण मैत्री विकल्प भनेको सबैका

0: चिन्तामा राख्नु हुँदैन।
1: हजुर,
0: सुरक्षित महिनावारी व्यवस्थापनका लागि स्वच्छता, नियमित परिवर्तन, उचित सरसफाई र शरीरको आवश्यकता प्रति सचेत हुनु अत्यन्त महत्वपूर्ण हुन्छ। वातावरण संरक्षण भनेको केवल पुनः प्रयोग गर्न मिल्ने सामग्री प्रयोग गर्नु मात्र होइन, हामीले प्रयोग गरिसकेका सामग्रीलाई कसरी व्यवस्थापन गर्छौँ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। प्रयोग गरिएको सेनिटरी प्याडलाई खुला ठाउँमा फाल्नु हुँदैन, त्यसलाई उपयुक्त सामग्रीले बेरेर स्थानीय फोहोर व्यवस्थापन प्रणाली अनुसार सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्छ। शौचालयमा प्याड फ्लस गर्नु हुँदैन किनकि त्यसले ढल तथा पाइप प्रणालीमा अवरोध सृजना गर्न सक्छ,
1: अड्किनु सक्छ नि त।
0: हजुर हजुर दिदी, र घरमा मात्र होइन विद्यालय, महाविद्यालय, कार्यालय, अस्पताल र सामाजिक स्थानहरूमा पनि महिनावारी जन्य फोहोर व्यवस्थापनका लागि उचित सुविधा चाहिँ हुनु आवश्यक छ। विशेष गरी विद्यालयमा किशोरीहरूका लागि पर्याप्त सरसफाई सुविधा, पानी, गोपनीयता र फोहोर व्यवस्थापनको व्यवस्था हुनु अत्यन्त महत्वपूर्ण छ।
1: त श्रोतालु, आज अल्का शर्मा बहिनी आउनु भएर सेनिटरी न्यापकिन होइन पर्यावरण विकल्प चलाऊ भन्ने विषयमा हामीलाई धेरै राम्रोसँगले जानकारीहरू गराउनु हुँदैछ श्रोताहरू। र यहाँको भनाइलाई हामी केही क्षण विराम दिँदै हजुरहरू समक्ष एउटा गीत सुनाई मनोरञ्जन गरिरहेछौँ।

0: श्रोतालाई गीत सुनाई मनोरञ्जन गराए पश्चात पुनः कार्यक्रममा स्वागत जनाउँदै साथसाथै यहाँ अल्का बहिनीलाई पनि स्वागत जनाउँदै अब हामी फेरि यहाँ बहिनीको भनाइहरूलाई अगाडि बढाइरहेछौँ र यहाँ बहिनीले आज हाम्रो समक्ष सेनिटरी न्यापकिन होइन पर्यावरण विकल्प चलाऊ भन्ने विषयमा धेरै राम्रोसँगले जानकारीहरू गराउनु हुँदैछ र श्रोताहरू अब फेरि यहाँको विषयहरूलाई हामी अगाडि बढाइरहेछौँ।
1: हजुर, त्यसै गरेर महिनावारी व्यवस्थापनलाई महिलाको मात्र व्यक्तिगत जिम्मेवारीका रूपमा चाहिँ हामीले हेर्नु हुँदैन र हेर्ने उचित पनि हुँदैन। यो एउटा सामाजिक विषय हो। परिवारले किशोरी तथा महिलालाई सहयोग गर्नुपर्छ। विद्यालयले महिनावारी सम्बन्धी वैज्ञानिक शिक्षा दिनुपर्छ। स्वास्थ्य संस्थाले आवश्यक जानकारी र परामर्श उपलब्ध गराउनुपर्छ। स्थानीय निकायले उचित फोहोर व्यवस्थापनको व्यवस्था गर्नुपर्छ। समुदायले महिनावारीलाई लिएर हुने भेदभाव र गलत धारणालाई हटाउन सहयोग गर्नुपर्छ। विशेष गरी पुरुषहरू र परिवारका अन्य सदस्यहरूको भूमिका पनि महत्त्वपूर्ण छ। महिनावारी महिलाको मात्र विषय हो भन्ने सोच परिवर्तन गर्न आवश्यक छ है दिदी। र घरमा महिनावारीका विषयमा सहज रूपमा कुराकानी गर्ने एउटा वातावरण पनि सृजना गर्नुपर्छ र त्यस्तो खालको वातावरण बन्यो भने चाहिँ दिदी किशोरी तथा महिलाले आफ्नो स्वास्थ्य सम्बन्धी समस्या लुकाउन पर्ने अवस्था कम हुन सक्छ। हिचकिचाहट हुँदैन है, भन्नौले खुलस्त रूपमा चाहिँ बन्न सक्छ नि। महिनावारी सम्बन्धी शिक्षा विद्यालय तहबाट नै सुरु हुन आवश्यक छ। किशोरीहरूलाई महिनावारी सुरु हुन अघि नै यसको वैज्ञानिक पक्ष, व्यक्तिगत सरसफाई, उपलब्ध सामग्री, सुरक्षित प्रयोग र फोहोर व्यवस्थापन बारे जानकारी दिनुपर्छ। साथै किशोरहरूलाई पनि यस विषयमा संवेदनशील र वैज्ञानिक जानकारी दिन पनि आवश्यक छ। यसले महिनावारीलाई लिएर कुनै जिस्क्याउने, लज्जित बनाउने वा भेदभावपूर्ण व्यवहार कम गर्न सहयोग गर्न सक्छ। हजुर, र हामीले प्रयोग गर्ने हरेक वस्तुले कुनै न कुनै रूपमा वातावरणमा चाहिँ प्रभाव पार्छ। त्यसैले आजको आवश्यकतामा केवल प्रयोग गरौँ भन्ने सोच होइन, आवश्यकता बुझेर प्रयोग गर्यौँ, जिम्मेवारी पूर्वक व्यवस्थापन गरौँ भन्ने सोचको विकास गर्नु आवश्यक छ। यदि पुनः प्रयोग गर्न मिल्ने विकल्प हाम्रो स्वास्थ्य सुविधा र जीवनशैलीका लागि उपयुक्त छ भने त्यसलाई अप्नाउन सकिन्छ। यसले लामो समयसम्म प्रयोग हुने सामग्री मार्फत डिस्पोजेबल फोहोरको मात्रा घटाउन सहयोग गर्न सक्छ। तर पुनः प्रयोग हुने सामग्री प्रयोग गर्दा पनि त्यसको सरसफाई र सुरक्षित संरक्षणमा विशेष ध्यान चाहिँ हामीले दिनुपर्छ। हजुर, र यसै गरी डिस्पोजेबल सामग्री प्रयोग गर्दा पनि फोहोरलाई उचित रूपमा व्यवस्थापन गर्ने बानी बसाल्नुपर्छ। यसरी हेर्दा वातावरण संरक्षण एउटा विकल्प मात्र होइन, तर यो जिम्मेवार व्यवहार र निरन्तर अभ्याससँग जोडिएको विषय पनि हो। हामीले कहिलेकाहीँ वातावरण संरक्षणलाई निकै ठुलो कठिन कामका रूपमा लिन्छौँ है दिदी, तर वास्तविक परिवर्तन हाम्रो दैनिक जीवनका साना बानीहरूबाट सुरु हुन्छ। हामीले घरबाटै सुरु गर्न सक्छौँ, महिनावारी जन्य फोहोरलाई अन्य फोहोरबाट अलग राख्न सक्छौँ, डिस्पोजेबल प्याडलाई सुरक्षित रूपमा बेरेर अघि भने सर एउटा अलग उचित स्थानमा राख्न सक्छौँ नि त। पुनः प्रयोग गर्न मिल्ने विकल्प बारे पनि जानकारी लिन सक्छौँ। परिवारमा महिनावारीका विषयमा खुलेर कुरा गर्न सक्छौँ। किशोरीहरूलाई पनि यसरी जानकारी चाहिँ हामीले दिन सक्छौँ। त्यसैले आजको हाम्रो सन्देश एउटा उत्पादनलाई पूर्ण रूपमा अस्वीकार गर्ने मात्र चाहिँ हुनुहुँदैन, हाम्रो सन्देश हुनुपर्छ कि स्वास्थ्य र सहजतालाई प्राथमिकता दिँदै वातावरण प्रति जिम्मेवार चाहिँ बन्नुपर्छ। हजुर, र महिनावारीलाई लाजको विषय चाहिँ होइन, स्वास्थ्यको विषयका रूपमा स्वीकार गर्न पर्छ।

0: सेनिटरी सामग्रीको छनौट गर्दा आफ्नो आवश्यकता र स्वास्थ्यलाई ध्यानमा राखेर गर्नपर्छ। सम्भव र उपयुक्त अवस्थामा पुनः प्रयोग गर्न मिल्ने वातावरण मैत्री विकल्प बारे विचार गर्नपर्छ। र हामीले सम्झनु पर्ने दिदी अर्को महत्त्वपूर्ण कुरा के हो भने स्वच्छ वातावरण र स्वस्थ समाज एकअर्कासँग जोडिएका हुन्छन्। वातावरण प्रदूषित हुँदा त्यसको असर अन्ततः मानव स्वास्थ्यमा नै पर्छ। त्यसैले वातावरण संरक्षण गर्नु भनेको वर्तमान पुस्ताका लागि मात्र होइन भविष्यका पुस्ताका लागि पनि सुरक्षित संसार निर्माण गर्नु हो। र महिनावारी प्राकृतिक प्रक्रिया हो, यसलाई लुकाउने होइन बुझ्ने आवश्यकता छ। यस विषयमा मौन बस्ने होइन सही जानकारी फैलाउने आवश्यकता छ। महिलालाई मात्र जिम्मेवार ठहराउने होइन परिवार र समाजले पनि सहयोग गर्ने आवश्यकता छ। अनि सुविधा मात्र हेर्ने होइन यसको वातावरणीय प्रभाव बारे पनि सोच्ने आवश्यकता छ। र अन्त्यमा यो भन्न चाहन्छु कि महिनावारीलाई सम्मान गर्नुपर्छ, हामीले स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ, हामीले वातावरण सुरक्षित विकल्प अपनाऊ र फोहोर व्यवस्था
1: हजुर हजुर बहिनी, तपाईँले एकदमै राम्रो कुरो बताउनु भयो। र श्रोताहरू, आज हाम्रो समक्ष यहाँ अल्का शर्मा बहिनी आउनु भएर सेनिटरी न्यापकिन होइन पर्यावरण सुरक्षित विकल्प चलाऊ भन्ने विषयमा हामीलाई एकदमै राम्रोसँगले जानकारी गराउनु भयो। कस्तो कस्तो चिजहरू हामीले अप्नाउनु पर्छ भन्ने कुरो पनि यहाँले राखिहाल्नु भयो। सरसफाइबारे पनि हामीलाई खुबै राम्रो जानकारी गराउनु भयो श्रोताहरू। र समय धेरै नै भइसकेको हुनाले यहाँलाई बिदा दिँदै अन्तमा फेरि पनि हामी हजुरहरूलाई एउटा गीत सुनाई मनोरञ्जन नै गराइरहेछौँ।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम घर संसार, सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ट्ज।

नमस्कार आदरणीय श्रोता महानुभवहरू, आकाशवाणी खरसाङको शिक्षा ज्योति कार्यक्रममा हजुर तमाम श्रोता तथा विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक स्वागत तथा न्यानो न्यानो अभिवादन। र विद्यार्थी भाइ बहिनीहरू, सधैँ छै आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

0: विद्यार्थी भाइ बहिनीहरू, स्वस्थ मुटु स्वस्थ शरीर यो सन्देश जीवनको लागि अत्यन्त महत्त्वपूर्ण हो। हाम्रो शरीरको निरन्तर धड्किरहने मुटुले शरीरका हरेक अङ्गमा रगत तथा आवश्यक अक्सिजन पुर्याउने महत्त्वपूर्ण काम गर्छ। त्यसैले मुटुको स्वास्थ्यप्रति सचेत हुनु भनेको आफ्नो समग्र स्वास्थ्यप्रति जिम्मेवार हुनु हो। हरेक वर्ष 29 सेप्टेम्बरमा विश्व मुटु दिवस मनाइन्छ। यस दिवसले मुटु सम्बन्धी रोगबारे जनचेतना फैलाउनु साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरणा दिन्छ। विद्यार्थी भाइ बहिनीहरू, नियमित शारीरिक व्यायाम, सन्तुलित तथा पौष्टिक आहार, पर्याप्त निन्द्रा र तनावलाई व्यवस्थापन गर्नु यी सबै स्वस्थ मुटुको लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यसैले आजको शिक्षा ज्योति कार्यक्रममा हामी विश्व मुटु दिवसको अवसरमा स्वस्थ मुटु स्वस्थ शरीर विषयमाथि थप जानकारी लिनेछौँ। त्यसैको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षक वरुण खवासज्यू।
1: नमस्कार। शिक्षा ज्योति कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतावर्गमा म वरुण खवास, पुटुङ हाई स्कुल, तपाईँहरू समक्ष आज पनि एउटा महत्त्वपूर्ण विषयमाथि चर्चा गर्न गइरहेको छु। र आजको हाम्रो विषय रहेको छ स्वस्थ शरीर अनि स्वस्थ मुटु। यो एकदमै हाम्रो दैनिक जीवनमा जान्नै पर्ने विषय रहेको छ। आज यो एकदमै महत्त्वपूर्ण विषय हो र मैले तपाईँहरूलाई भनिहालेँ आजको विषय हो स्वस्थ शरीर र स्वस्थ मुटु। र जीवनमा हामी सदैव स्वस्थ रहन चाहन्छौँ, लामो जीवन बाँच्न चाहन्छौँ, परिवारसँग खुसी रहन चाहन्छौँ, अनि यी तमाम कुराहरू जो हामीले सोचेका छौँ यी कुराहरू प्राप्त गर्नको निम्ति एउटा प्रमुख शर्त हो हामी स्वस्थ रहनु। यी कुरोहरू प्राप्त गर्नको निम्ति हामी स्वस्थ रहन आवश्यक छ। यसैले आज हामी स्वयंसँग एउटा प्रश्न गर्नुपर्छ, त्यो के हो भने स्वस्थ रहनको लागि हामीले दैनिक जीवनमा वास्तवमै के गरिरहेका छौँ भन्ने प्रश्न हामीले आज सोच्नुपर्ने हुन्छ। र स्वास्थ्य बिग्रिएपछि उपचार खोज्नु मात्र पर्याप्त हुँदैन र स्वास्थ्य बिग्रन अघि नै हामी सचेत र सतर्क रहन आवश्यक हुँदछ। यसर्थ स्वास्थ्यलाई बिग्रन नदिनु अझ त्योभन्दा बढी महत्त्वपूर्ण कुरो हो। र आजको हाम्रो वार्तामा हामी मुटु के हो, मुटु किन महत्त्वपूर्ण छ, मुटुलाई कसरी स्वस्थ राख्ने, खानपान कस्तो हुनुपर्छ, व्यायाम अर्थात् एक्सर्साइज कति गर्ने, तनाव र निन्द्राले मुटुमा कस्तो प्रभाव पार्छ, उच्च रक्तचाप हाई ब्लड प्रेसर, मधुमेह डायबिटिस, मोटोपना र धुम्रपानले मुटुलाई कसरी असर गर्छ तथा मुटु सम्बन्धी आपतकालीन अवस्थालाई कसरी पहिचान गर्ने भन्ने विषयमा सरल भाषामा चर्चा गर्नेछौँ। र सर्वप्रथम हाम्रो जीवनको धड्कन मुटुबारे बुझ्ने कोसिस गरौँ। हुन त शरीरमा धेरै अङ्गहरू महत्त्वपूर्ण छ, तीमध्ये मुटु सबैभन्दा एउटा महत्त्वपूर्ण अङ्ग हो। र मुटुको काम नानीहरू तपाईँहरूलाई थाहा छ, तपाईँहरूको विषयमा पनि छ यो है। मुटुको मुख्य काम हाम्रो शरीरभरि रगत पम्प गर्नु हो। रगतद्वारा अक्सिजन र आवश्यक पोषक तत्त्वहरू शरीरका विभिन्न अङ्गहरूमा पुग्छन्। हामी जाग्दा मात्र मुटुले काम गर्दैन, हामी सुतिरहँदा पनि मुटुले काम गरिरहेको हुन्छ, हामीले आराम लिइरहेको बेला पनि मुटुले काम गरिरहेको हुन्छ, हामीले हिँड्दा दौडिँदा काम गर्दा मुटुले अझ बढी मेहनत गर्छ। अर्थात् हाम्रो जीवनको प्रत्येक क्षणसँग मुटुको धड्कन जोडिएको छ। त्यसैले एउटा कुरो हामीले सधैँ सम्झन पर्छ, मुटुको स्वास्थ्य भनेको जीवनको स्वास्थ्य हो। अब प्रश्न उठ्न सक्छ कि स्वस्थ मुटु किन आवश्यक छ। मुटु स्वस्थ भयो भने शरीरका अन्य अङ्गहरूले पनि आवश्यक रगत र अक्सिजन पाउन सक्छन्। तर मुटुमा समस्या आयो भने यसको असर शरीरको अन्य भागहरूमा पनि पर्न सक्छ। आजको समयमा मुटु सम्बन्धी समस्या केवल वृद्ध मानिसहरूमा मात्र हुन्छ भन्ने सोच सही होइन। धेरैले हामीले भनेका सुनेका छौँ यो मुटुको रोग बुढेसकालमा लाग्छ भनेर, अझै पनि त्यो एउटा कुरो है जसलाई डाक्टरहरूले सही ठान्दैनन्। त्यो कुरोहरू गाउँघरमा हामी चलेको पाउँछौँ, बुढेसकालमा मात्र मुटुको रोग लाग्छ भन्ने। तर अहिले विज्ञानले के साबित गरिसकेका छन् भने हामीले प्रत्यक्ष प्रमाण पनि देखेका छौँ, सानसाना नानीहरूलाई पनि मुटुको रोगले सताइरहेको हुन्छ। अर्थात् कम उमेरका मानिसहरूमा पनि उक्त रक्तचाप, मोटोपना, मधुमेह, हाई कोलेस्ट्रोल, धुम्रपान, तनाव र अस्वस्थ जीवनशैलीको कारण मुटुको जोखिम बढिरहेको हामीले देखिरहेका छौँ। त्यसैले मुटुको हेरचाह वृद्ध भएपछि मात्र होइन, हामीले सानै उमेरदेखि गर्नुपर्छ, अर्थात् आजैदेखि सुरु गर्नुपर्छ। र मुटुलाई स्वस्थ राख्नु है, मुटुको पहिलो आधार, स्वस्थ रहनुको पहिलो आधार नै हो सन्तुलित खानेकुरा खानुपर्छ। हामीले खाने खाना नै हाम्रो शरीरको इन्धन हो। जसरी राम्रो इन्धनले गाडीलाई राम्रो चलाउँछ, उसरी नै स्वस्थ र सन्तुलित खानेकुराले हाम्रो शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ। हामीले दैनिक खानामा सकेसम्म विभिन्न प्रकारको तरकारी, फलफुल, दाल र सम्पूर्ण अन्न तथा आवश्यक पोषणयुक्त खाद्य पदार्थ समावेश गर्नुपर्छ। तर स्वस्थ खाना पनि अत्याधिक खानु हुँदैन। र यो स्वस्थ खानाहरू जस्तै हामीले एक ग्लास दुध शरीरको निम्ति स्वस्थ हुन्छ, तर दुध राम्रो भन्दैमै फेरि बेसी खानु हुँदैन। र खाना पनि स्वस्थै खानेकुरा पनि, स्वस्थकर खानेकुरा पनि अत्याधिक मात्रामा हामीले खानु हुँदैन, यसले पनि फेरि असर गर्छ। र खाना खाँदा हामी एकदमै सतर्क रहनुपर्छ। र हामीले जुन खानेकुरो खान्छौँ त्यो खानेकुरोमा नुन हालिएको हुन्छ, र नुनको मात्रा एकदमै हामीले कम गर्नुपर्छ। जति डाक्टरहरूले है त विज्ञानले जुन दिनभरिमा एकजना स्वस्थ मान्छेले कति नुन खानुपर्छ त्यो मात्रा मात्र हामीले लिनुपर्छ। र मुटु स्वस्थ बनाउनको निम्ति नुनले पनि मुख्य भूमिका खेलेको हुन्छ, किनभने चर्को नुनको सेवनले रक्तचाप बढाउँदछ। हामीले सब्जी तरकारी दालमा खाएको नुन ठिकै जस्तो लाग्छ, तर दैनिक जीवनमा प्याकेट बन्द खानेकुरा पनि खान्छौँ जसमा अत्याधिक नुन हालिएको हुन्छ। यसर्थ बढी नुन भएका खानेकुरा हामीले खानु हुँदैन। विभिन्न माध्यमद्वारा यसरी नुन ग्रहण गर्छौँ, त्यसले गर्दाखेरि हामीमा चाहिएभन्दा बढी नुन हामीले सेवन गरिरहेका हुन्छौँ। यसर्थ यो नुन सम्बन्धी चाहिँ हामी धेर सतर्क हुनुपर्छ। नुन बाहेक हामीले चिल्लो र तारेको खाद्य पदार्थ पनि दैनिक जीवनबाट कम गर्नुपर्छ। तारेको खानेकुरा अर्थात् हामी फ्राई गरेर जुन घरमा खान्छौँ, बजारतिर खान्छौँ, त्यस्तो पनि धेरै मात्रामा हामीले सेवन गर्नु हुँदैन अनि कन्टिन्यू सेवन गर्नु हुँदैन। बेला बेलामा यो खानु सकिन्छ, तर निरौ चाहिँ यो खानेकुरो होइन। र अत्याधिक बोसोयुक्त खाना, धेरै प्रशोधित खानेकुराको सेवन बन्द गर्नुपर्छ। मैले तपाईँहरूलाई भनिहालेँ यसको अर्थ कहिले खानै हुँदैन भन्ने चाहिँ होइन। मुख्य कुरो चाहिँ के हो भने यसको मात्रा र नियमितता, कति खानुपर्छ त्यो चाहिँ हामीले छुटाउन सक्नुपर्छ। र डेली चाहिँ खानु हुँदैन। कहिलेकाहीँ मन लागेको कुरा खानु र दैनिक रूपमा अस्वस्थ खानु एउटै कुरो होइन भनेर हामीले बुझ्नुपर्छ। यसको सट्टा हामीले खानेकुरामा फाइबरयुक्त खानेकुरा, ताजा र हरियो सागसब्जी समावेश गर्नुपर्छ। भनिन्छ थालमा स्वाद मात्र होइन विविधता पनि चाहिन्छ। अर्थात् हामीले सलादहरूको मात्रामा एकदमै बढी प्रयोग गर्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरो, हामीले दिनभरि प्रशस्त मात्रामा पनि पानी चाहिँ पिउने आदत बसाउनुपर्छ। र कामको भागदौडमा नानीहरूले स्कुलमा बिर्सिन्छ है पानी खानु, तर हामीले पानी खानु बिर्सिनु हुँदैन। यसलाई दिनभरि है थोरै थोरै धेरै पानी खाने आदत बसाउनुपर्छ, खाइरहनुपर्छ नियमित अन्तरालमा। तर पानीको आवश्यकता चाहिँ उमेर, मौसम, शारीरिक गतिविधि र स्वास्थ्य अनुसार फरक फरक हुनसक्छ। पर्याप्त मात्रामा पानी पिउने गर्नु पनि स्वस्थ जीवनशैलीको एउटा महत्त्वपूर्ण हिस्सा हो। स्वस्थ मुटुको निम्ति शारीरिक गतिविधि अति आवश्यक छ। हाम्रो शरीर चल्नको निम्ति बनेको हो, अर्थात् ईश्वरले हामीलाई जुन यो शरीर दिनुभएको छ यो हिँडुल गर्नको निम्ति दिनुभएको हो। तर अहिले जुन आधुनिक जीवनशैली छ, यो आधुनिक जीवनशैलीमा हामी धेरै समय कुर्सीमा बस्छौँ, मोबाइल हेर्छौँ, टेलिभिजन हेर्छौँ र शारीरिक गतिविधि कम हुन जान्छ। यसले चाहिँ हाम्रो यसरी दिनभरि बसिरहँदा, एकै ठाउँमा बसिरहँदा चाहिँ यसले हाम्रो स्वास्थ्यमा धेरै नकारात्मक प्रभाव पार्दछ। नियमित शारीरिक गतिविधिले शरीरलाई सक्रिय राख्न र मुटुसहित समग्र स्वास्थ्यको निम्ति फाइदा पुर्याउँदछ। शारीरिक गतिविधि अब के चाहिँ गर्नु सकिन्छ भन्दाखेरि, एउटा प्रमुख शारीरिक गतिविधिमा पर्छ हिँड्नु है, वकिङ। एकदमै यो प्रभावकारी व्यायाम हो किनभने अब यो हिँड्ने जुन हाम्रो शारीरिक व्यायाम छ हिँड्नु वकिङ यो चाहिँ हामी अहिलेदेखि सुरु गर्यौँ भने यो बुढेसकालसम्म पनि गर्न सक्छौँ व्यायाम भन्नाले जिम जानै पर्छ भन्ने होइन हिँड्नु पनि राम्रो शारीरिक गतिविधि हो घर आँगन फुलबारी सफा गर्ने सिँढीमा तलमाथि गर्ने यी सबै सासाना कुराहरू पनि व्यायामका हिस्साहरू हुन् यसरी नै हामी अफिसमा काम गर्दा अथवा स्कुलतिर काम गर्दाखेरि बेन्चीमा मात्र नबसेर केही है ब्रेक लिँदै हामी हिँडुल रुमभित्र पनि गरिरहनुपर्छ हात खुट्टाहरू चलाइरहनुपर्छ यो पनि यो व्यायामको एउटा हिस्सा हुन् र कार्यक्षेत्रमा पनि हामी लगातार बसेर काम गरिरहनु हुँदैन मैले तपाईँलाई भनिहालेँ बिचबिचमा उठेर यताउता गर्नुपर्छ विशेष गरी कम्प्युटर मोबाइलमा समय बिताउने मानिसहरूले यस कुरामा विशेष ध्यान दिनुपर्छ र अर्को छ हाम्रो यो जुन स्वस्थ मुटुमाथि हामीले चर्चा गरिरहेका छौँ है यो स्वस्थ मुटुको निम्ति सबैभन्दा ठुलो शत्रु हो धुम्रपान स्मोकिङ भन्छौँ हामी है यो धुम्रपानले केवल फोक्सोलाई मात्र असर गर्छ भन्ने कुरो धेरैले सोचेका हुन्छन् तर धुम्रपानले फोक्सोलाई मात्र असर गर्दैन यसले मुटु तथा रक्तनलीको स्वास्थ्यमा पनि गम्भीर असर गर्दछ त्यसैले स्वस्थ मुटुको निम्ति धुम्रपान त्याग्नु आवश्यक हुँदछ साथै अरूले गरेको धुम्रपानको धुवाबाट पनि आफूलाई जोगाउनु पर्छ हामी देख्छौँ है यो अब भारत सरकारले त कानुन निकालेको छ यो सार्वजनिक ठाउँमा धुम्रपान गर्नु हुँदैन भनेर तर धेरै मानिसहरूले अहिले त्यो देशको कानुनहरूलाई पालन गर्दैनन् उनीहरूले सार्वजनिक ठाउँतिर पनि धुम्रपान गरिरहेको हामीले देखेका छौँ र उनीहरूले आफूलाई त असर गरि नै रहेको हुन्छ तर त्यो धुवाबाट सानसानो नानीहरू वरिपरिको बुढाबुढी मानिसहरूलाई पनि असर गरिरहेको हुन्छ र हामीले असल नागरिक आदर्श नागरिकको भूमिका निर्वाह गर्दै सार्वजनिक ठाउँमा धुम्रपान गर्नु हुँदैन र डाक्टरहरू भन्छन् धुम्रपान छोड्नु मुटुलाई दिन सकिने राम्रो उपहारमध्ये एक हो अर्थात् हामीले हाम्रो मुटुलाई केही गिफ्ट दिन चाहन्छौँ भने यो धुम्रपान छोड्नु स्मोकिङ छोड्नु चाहिँ एउटा बेस्ट गिफ्ट हो भनेर डाक्टरहरूले भन्ने गर्छन् यसबाहेक अर्को छ मदिरा है मदिराको सेवनले पनि स्वास्थ्यमा विभिन्न असर पार्न सक्छ मुटुको स्वास्थ्य मात्र होइन यसले कलेजो मस्तिष्क रक्तचाप र समग्र स्वास्थ्यसँग यसको सम्बन्ध हुन्छ र मदिराले यी सबै कुराहरूमाथि असर गर्छ त्यसैले मदिरा सेवन गर्ने व्यक्तिले यसको जोखिमबारे सचेत हुनुपर्छ र आफ्नो स्वास्थ्य अनुसार डक्टरको सल्लाह लिनुपर्छ अब हामी तनाव र मुटुसँग यसको सम्बन्धबारे चर्चा गर्नेछौँ आजको जीवनमा तनाव सामान्य जस्तै बनेको छ मानिसहरूलाई विभिन्न प्रकारको तनावहरूले घेरिरहेको हुन्छ है आर्थिक समस्या पारिवारिक समस्या कामको दबाब भविष्यको चिन्ता सामाजिक दबाब यी सबै कुराहरूले मानिसहरूलाई मानसिक रूपमा प्रभावित गर्न सक्छन् र तनावलाई पूर्ण रूपमा जीवनबाट हटाउन सम्भव नहुन सक्छ तर हामी तनावलाई व्यवस्थापन यसलाई म्यानेजमेन्ट भने गर्न सक्छौँ र कसरी गर्न सक्छौँ तनावलाई किनभने यो तनावले पनि हाम्रो मुटुमाथि प्रत्यक्ष असर गरिरहेको हुन्छ हामीमा बिस्तारै बिस्तारै तनावले घेरिरहेको हुन्छ हामीलाई थाहा हुँदैन र तनावलाई हामी हटाउनु नसके पनि यसलाई म्यानेज पनि गर्न सक्छौँ र कसरी भन्दाखेरि हामी आफ्नो परिवारसँग कुरा गर्ने साथीभाइसँग समय बिताउने सङ्गीत सुन्ने ध्यान गर्ने योग गर्ने र प्रकृतिमै समय बिताउने पर्याप्त मात्रामा आराम गर्ने अनि आफ्नो मनको कुरा कसैलाई भन्नु सकेको छुइनौँ भने जसले हामीलाई तनाव दिइरहेको हुन्छ ती कुराहरू आफ्नो विश्वासिलो व्यक्तिसँग बाँडेर पनि यो तनावलाई हामी कम गर्न सक्छौँ र अर्को छ स्वस्थ शरीरको निम्ति पर्याप्त निन्द्रा पनि आवश्यक छ आजभोलि हामी देखेका छौँ है यो आधुनिक जीवनशैलीले गर्दा हामी बेलुकी ढिलो सुत्छौँ 11-12 कोही बेला एक पनि बज्छ अनि बिहान पनि छिटो उठ्ने हामीलाई आवश्यक पर्दछ यसले गर्दा एक दिन होइन दुई दिन होइन लगातार रूपमा निन्द्राको कमी भइरहेको हुन्छ र दिमागलाई पनि रेस्ट चाहिन्छ हाम्रो शरीरलाई पनि रेस्ट चाहिन्छ र मुटु स्वस्थ गर्नको निम्ति डाक्टरहरू भन्छन् निन्द्रा पनि पर्याप्त मात्रामा लिनुपर्छ नियमित रूपमा पर्याप्त र गुणस्तरीय निन्द्रा लिनु समग्र स्वास्थ्यको निम्ति महत्त्वपूर्ण हुन्छ सुत्न अघि मोबाइलको अत्याधिक प्रयोग कम गर्ने नियमित समयमा सुत्ने र शान्त वातावरण बनाउने बानी उपयोगी हुन सक्छ र अब हामी एउटा अत्यन्त महत्त्वपूर्ण विषयमाथि चर्चा गर्नेछौँ त्यो विषय हो उच्च रक्तचाप हाई ब्लड प्रेसर र आज धेरै मानिसहरू यो प्रेसरबाट प्रभावित बनिरहेका छन् र यो उच्च रक्तचाप धेरै मानिसहरूमा कुनै स्पष्ट लक्षण बिना पनि हुन सक्छ। त्यसैले यसलाई कहिलेकाहीँ मौन खतरा हैन साइलेन्ट किलर पनि भन्छ। यसरी हामी बुझ्न सक्छौँ यो हाई ब्लड प्रेसरलाई मौन खतरा भनेर बुझिन्छ। मलाई केही भएको छैन भनेर मेरो ब्लड प्रेसर सामान्य छ भनेर निष्कर्ष निकाल्नु हुँदैन। यसर्थ समय समयमा हामीले रक्तचाप जाँच गराउनुपर्छ र वर्षमा एकचोटि हामीले रक्त परीक्षणहरू गर्नुपर्छ। यदि हाई ब्लड प्रेसर उच्च देखियो भने डाक्टरसँग तत्काल परामर्श लिनुपर्छ। यदि डाक्टरले औषधि दिएका छन् भने आफ्नै इच्छाले औषधि बन्द गर्नु वा मात्रा परिवर्तन गर्नु हुँदैन र यसरी हामी उच्च रक्तचापबाट बाँच्न सक्छौँ। अर्थात् यसलाई हामीले डाक्टरको परामर्शद्वारा है जीवनशैली बदलाएर यो रक्तचापलाई चाहिँ हामीले कन्ट्रोलमा ल्याउनुपर्छ। किनभने यो पनि मुटुको निम्ति एकदमै यो बेसी हाई भयो भने अनि हामीले ध्यान दिउन भने यसले एउटा गम्भीर समस्या निम्ताउन सक्छ। त्यसबाहेक अर्को अहिलेको समस्या छ डायबिटिक्स र यो मधुमेह भन्छौँ हामी है र मुटु र यो मधुमेह भएका व्यक्तिमा मुटु तथा रक्तनली सम्बन्धी समस्या जोखिम बढ्न सक्छ। जो चाहिँ सुगरको पेसेन्ट पनि भन्छ है हामीले यो धेरैले सुगर भनेर बुझ्छन् है यो मधुमेहलाई र यो जसको चाहिँ अब यो सुगरको बिमारी हुन्छ उनीहरूलाई चाहिँ मुटु तथा यो रक्तनली सम्बन्धी समस्याको जोखिम बढी हुन्छ। त्यसैले मधुमेह भएका व्यक्तिले विशेष रूपमा ध्यान दिनुपर्छ आफ्नो स्वास्थ्य सम्बन्धी। अनि अर्को छ कोलेस्ट्रोल। हामीले प्रायः कोलेस्ट्रोल बढ्यो भनेको सुन्छौँ तर कोलेस्ट्रोल शरीरको लागि पूर्ण रूपमा खराब पदार्थ भने होइन। शरीरलाई केही प्रकारका कोलेस्ट्रोल आवश्यक हुन्छन्। यसैले रक्त परीक्षा पश्चात डाक्टरसँग सल्लाह लिन उचित हुन्छ। साथै हामीले शरीरको ओजनमा विशेष ध्यान दिनपर्छ र हामीले हाम्रो शरीरको वेटलाई एकदमै ठिक राख्नुपर्छ र नियमित स्वास्थ्य परीक्षण गर्ने मनोभावको विकास गर्नुपर्छ। र अब प्रश्न आउँछ है मुटुको समस्या कसरी चिन्ने र अहिलेसम्म हामीले मुटुले के काम गर्छ र मुटुलाई कसरी स्वस्थ राख्न सक्छौँ के गर्नु हुँदैन भन्ने विषयमा व्यापक चर्चा परिचर्चा गऱ्यौँ र अब मुटुको समस्या कसरी चिन्ने त्यो म तपाईँहरूलाई बताइरहेको छु। यदि कसैलाई अचानक छातीमा प्रेसर बढे है दबाब बढे

केही थिचिज जस्तो भयो भने, हाम्रो छाती भारी भयो भने, अनि विशेष गरी हात दुख्ने अनि यो दुखाइ बढेर कान, ढाड, घाँटी वा जबडातिर फैलियो भने त्यसलाई ग्यास वा थकान भनेर व्यवस्था गर्नु हुँदैन। सास फेर्न गाह्रो हुनु, असामान्य पसिना आउनु, वाकवाकी, चक्कर लाग्नु, अत्याधिक कमजोरी वा अचानक असहज महसुस हुनु पनि गम्भीर सङ्केत हुनसक्छ र यस्तो लक्षण देखा परे तुरन्त डाक्टरको सल्लाह लिन आवश्यक हुँदछ। र धेरै मानिसहरूले जब यो समस्या आइपरेका हुन्छन् उनीहरूले मलाई ग्यास भएको भनेर त्यत्तिकै घरमा बस्छ, तर त्यो ग्यास नहुनु सक्छ, मुटु सम्बन्धी त्यो हार्ट एट्याकको लक्षण पनि हुनसक्छ र यस्तो स्थितिमा चाहिँ हामीले तुरन्त डाक्टरको सल्लाह लिन पर्छ। र आज हामीले यो शरीरलाई स्वस्थ राख्यौँ भने मुटु पनि स्वस्थ हुन्छ भन्ने विषयमा चर्चा गऱ्यौँ र म सबै नानीहरूलाई र यो कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई आज हामीले जे चर्चा गऱ्यौँ यस विषयलाई राम्ररी मनन गरेर आफ्नो स्वास्थ्यलाई ध्यान दिनुहोस् भन्ने निवेदन सधैँ मेरो यो विषय यहीँ समाप्त गरिरहेको छु। धन्यवाद।

विद्यार्थी भाइ बहिनीहरू, आजको शिक्षा ज्योति कार्यक्रमको विषय रहेको थियो स्वस्थ मुटु स्वस्थ शरीर, जसलाई हजुरहरू समक्ष सरल र प्रभावकारी ढङ्गले राख्नु भएको थियो शिक्षक वरुण खवासज्यूले। प्रिय श्रोता महानुभवहरू, स्वस्थ मुटुका लागि ठूलो परिवर्तन सधैँ आवश्यक पर्दैन, तर सानो तर नियमित प्रयास नै पर्याप्त हुन सक्छ। त्यसैले आजदेखि नै सन्तुलित खाना खानुहोस्, नियमित व्यायाम गर्नुहोस्, तनाव कम गर्नुहोस् र आफ्नो स्वास्थ्यप्रति सचेत बस्नुहोस्। याद राख्नुहोस्, मुटु स्वस्थ भयो भने शरीर स्वस्थ हुन्छ र शरीर स्वस्थ भयो भने जीवन अझ खुसी र सक्रिय बन्न सक्छ। यसै सन्देशको साथमा म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि आजको शिक्षा ज्योति कार्यक्रमबाट विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्।

जय जवान कार्यक्रममा आज हामी यहाँलाई सुनाइरहेका छौँ हिन्दी सिने जगतका प्रख्यात गायक मोहम्मद रफीको सदाबहार गीतहरू सुन्नुहोस्। यो पहिलो गीत चलचित्र काला पानीबाट र यस गीतमा शब्द छ मजरूको अनि सङ्गीत एसडी वर्मनको।

सुन्नुहोस् अघिल्लो गीत चलचित्र बम्बईका बाबुबाट मोहम्मद रफीको आवाजमा। यस गीतमा शब्द अनि सङ्गीत छ एसटी बर्मनको।

जारी विज्ञप्ति अनुसार जवाहर नवोदय विद्यालयमा शैक्षिक सत्र 2027-28 का लागि कक्षा 9 र 11 मा ल्याटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् LEST 2027 मार्फत भर्ना खोलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 का लागि https://cbseit.nic.in/NB69 र कक्षा 11 का लागि https://cbseit.ms/nic.in/2026.nbs11 गई अनलाइन आवेदन गर्न सक्नेछन्। अनलाइन आवेदन बुझाउने अन्तिम मिति 30 सितम्बर 2026 रहेको छ। यस ल्याटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् LEST 2027 को छनौट परीक्षा 20 अप्रैल 2027 सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन गर्ने अनुरोध गरिन्छ। अधिक जानकारीको लागि नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। यहाँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान र आज हामी यहाँहरूलाई सुनाइरहेका छौँ हिन्दी चलचित्र जगतका प्रख्यात गायक मोहम्मद रफीको आवाजलाई। अब सुन्नुहोस् यो अघिल्लो गीत चलचित्र 14 दिनका चाँदबाट र यस गीतको शब्द छ शकिल बदायुनीको अनि सङ्गीत रविको।

सुन्दै हुनुहुन्छ यहाँले कार्यक्रम जय जन र अब सुन्नुहोस् अघिल्लो गीत चलचित्र कश्मीर की कलीबाट मोहम्मद रफीको आवाजमा र यस गीतमा शब्द छ एसएच बिहारीको अनि सङ्गीत ओपी नैयारको।

0: श्रोतागण सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान र आज हामी यहाँलाई सुनाइरहेका छौँ हिन्दी सिने जगतका प्रख्यात गायक मोहम्मद रफीको आवाजलाई र अब जय जवान कार्यक्रमको अन्तिम गीत सुनाउन लागिरहेका छौँ चलचित्र हरामीबाट र यस गीतमा शब्द छ हसरत जयपुरीको अनि सङ्गीत शङ्कर जय किसानको
1: हंस दे आंसू ये आंसू मेरे दिल

0: that was certainly an eye-opening conversation. A big thank you to our sir for sharing such valuable information and helping.
1: सुन्दै हुनुहुन्थ्यो अङ्ग्रेजी कार्यक्रम टॉक इन इंग्लिश. अब प्रस्तुत छ मुख्य समाचार.
2: यो आकाशवाणी हो. अब साँझ 6 बजेको मुख्य समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्. रक्षा मन्त्री राजनाथ सिंहले बदलिन्दो प्रविधि, अनिश्चित परिस्थिति र भौगोलिक चुनौतीहरू भए बापत भारतले आफ्नो तयारीमा जमिनी स्तरको रणनीतिक सोच र आकस्मिक योजनालाई महत्व दिनुपर्ने बताउनु भएको छ. भारतका उच्चायुक्त दिनेश त्रिवेदीले आज ढाकामा बंगलादेशका विदेश मामिला राज्यमन्त्री हुबायो कबीरसित शिष्टाचार भेट गर्नुभयो. उच्चायुक्तले राज्यमन्त्रीको पदभार ग्रहण गरेकोमा श्री कबीरलाई बधाई दिनुभएको छ. पेयजल तथा स्वच्छता विभागले आज बहुभाषिक सुजल ग्राम संवादको 11 संस्करणको आयोजना गर्यो. जलशक्ति मन्त्रालयले बताए अनुसार यस कार्यक्रम अन्तर्गत ग्रामीण पिउने पानी प्रणालीको सञ्चालन र रखरखाउमा ग्राम पञ्चायत प्रतिनिधिहरू र स्थानीय समुदायहरूसित प्रत्यक्ष संवादको अवसर प्रदान गरियो. केन्द्रीय आवास तथा शहरी मामिला मन्त्री मनोहर लालले राज्य तथा केन्द्र शासित प्रदेशहरूलाई सेवा संकल्प र जन सहभागिताको माध्यमले स्वच्छता ही सेवा 2026 अभियानलाई जन आन्दोलन बनाउन आह्वान गर्नुभएको छ. कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले किसानहरूलाई उनीहरूको उत्पादनको उचित र लाभदायक मूल्य सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताउनु भएको छ. दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धुले आज नेताजी सुभाष प्रौद्योगिकी विश्वविद्यालयको 6 अदालत बैठकको अध्यक्षता गर्नुभयो. भारत र केन्या बीचको समुद्री सहयोगलाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदममा भारतीय नौसेनाको फ्रन्टलाइट गाइडेड मिसाइल फ्रिग्रेट आईएनएस तर्कस आज पूर्वी अफ्रिकी देश केन्याको मोम्बासा बन्दरगाह पुगेको छ. यसका साथै समाचार पूरा भयो.
1: समाचारपछि अब प्रस्तुत छ हिन्दी चलचित्रका गीतहरू. पहिले सुन्नुहोस् चलचित्र अनहोनीबाट आशा भोसले र साथीहरूको आवाजमा, र यस गीतमा शब्द रहेको छ बर्मा मलिकको अनि सङ्गीत लक्ष्मीकान्त प्यारेलालको.

0: अब सुन्नुहोस् यो अन्तिम गीत चलचित्रपट्टि पतङबाट आशा भोसलेको आवाजमा र यस गीतमा शब्द रहेको छ आनन्द बक्सीको अनि सङ्गीत राहुल देव वर्मनको।
1: प्यार से लोग मुझे कहते हैं शबो

0: उस रोज।
1: सोधान सुन्दै हुनुहुन्थ्यो हिन्दी चलचित्रका गीतहरू, र अहिले समय भएको छ कार्यक्रम किसान वाणीको।
2: रहेको छ कृषि तथा

किसान बानी कार्यक्रमको प्रतीक्षामा बस्नुभएका सम्पूर्ण श्रोताहरूमा म कार्यक्रम सञ्चालकको तर्फबाट यहाँहरूलाई स्वागत एवं न्यानो अभिवादन।

0: यो आकाशवाणी गान्तोक हो। अब प्रस्तुत छ भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी। आजको यस कार्यक्रममा यहाँहरूलाई जानकारी गराउने छौ जैविक मिश्रित खेती र यसका लागि हामीसँग जोडिन लाग्नु भएको छ नाम्रेक गाउँ सोरेङ जिल्लाकी प्रगतिशील कृषक बहिनी सावित्री शर्मा। तपाईँलाई हाम्रो यस कार्यक्रममा स्वागत छ।
1: नमस्कार, म सावित्री शर्मा, म बेरोजगारी युवा हो। अन्त हामी चाहिँ बस्तीमा खेतीपाती गरेर जीविका चलाउने गर्छौँ। अहिले हाम्रो बारीमा चाहिँ फापर, कोदो, अदुवा, साग सब्जी, रायो साग, सिमी, तोरी साग, मुलाहरू, यस्ता सब्जीहरू लगाएको छौँ।
0: ज्यू, मिश्रित खेती यानि कि एकीकृत खेती गर्दै आइरहनु भएको छ, र तपाईँले यो खेतीलाई किन रोज्नु भयो?
1: हामी पढेर बसेको थियौँ र पनि हामीले जब नपाउँदा चाहिँ, अब जब नपाएपछि त हामीले बस्तीमा खेतीपाती गरेर सब्जीहरू रोप्यो भने पनि यसबाट फाइदै हुन्छ, अब जब भनेर बसेर पनि हुँदैन भनेर यही खेतीपाती रोजेर चाहिँ बसेको हो।
0: र कति जग्गा छ?
1: जग्गा त हाम्रो साह्रो बेसी त छैन, हामीले अर्काको बारी कुतमा लिएर चाहिँ त्यसमा चाहिँ सब्जीहरू लगाउने गर्छौँ।
0: ज्यू, र हालैमा कुन खेतीलाई तपाईँले प्रायोरिटी दिनुभएको छ, यानि कि हिजो आज कुन खेती चल्दैछ?
1: अहिले हिजो आज चाहिँ सब्जीमा भन्नुपर्दा त्यही रायो साग, सिमीहरू, त्यहाँबाट यता अदुवा, फापरहरूमा गर्दैछौँ।
0: सिमी त थाङ्ग्रामा चढिसक्यो होला,
1: चढिसक्यो।
0: विशेष गरेर
1: अहिले चाहिँ अदुवा गोड्ने काम गर्दैछौँ। अदुवा गोड्नु, सिमी थाङ्ग्रामा लगायो भने त्यो झारहरू उखाल्नु, गोडगाड गर्ने कामहरू, त्यस्तैहरू गर्दैछौँ।
0: र प्रथममा सिमी खेतीमा जाउँ। सिमी चाहिँ बहिनीले कति केजी जस्तो लगाउनु भएको छ?
1: हामीले सिमी निकै नै लगाएको छौँ। त्यो सिमी चाहिँ अब 3 केजी जस्तो बिउ लगाएको छौँ। त्यो गएर चाहिँ त्यसले राम्रो इन्कम दिन्छ। अब त्यो फलेपछि त हामीले त्यसको राम्रो भाउ नयाँ नयाँ निकाल्दा त हामीले 80-90-100 रुपियाँ केजीसम्म पनि हामीले बेच्न सक्छौँ। सिमीबाट पनि एकदम राम्रो फाइदा कोसाबिक छ।
0: यो सँगै अदुवा खेती छ। अदुवा कति छ?
1: अदुवा 20 मन लगाएको छौँ।
0: 1 मन बराबरी तपाईँहरूको जग्गामा कति मन चाहिँ उत्पादन हुन्छ?
1: 1 मनको अब राम्रो फल्यो भने त 3-4 मनसम्म पनि फल्छ। अब कोही बेला चाहिँ अब बारीमा अलिक फलेन भने चाहिँ अब कम्ती पनि हुन्छ, तर अहिलेसम्म चाहिँ हाम्रो राम्रै नै फलिरहेको छ। अन्त अदुवाबाट चाहिँ अब झन् बेसी फाइदा छ, माउ पनि बेच्न सक्छौँ हामीले, अनि बच्चा पनि बेच्न सक्छौँ।
0: हजुर, र माउ चाहिँ कहिले निकाल्नु भयो?
1: माउ चाहिँ साउनतिर हामीले निकालेर पनि बेचिसक्यौँ।
0: हजुर, भन्नु विगत महिनामा माउ निकाल्नु भयो। र 20 मन अदुवा लगाएकोमा माउ त्यति नै 20 मन निस्किन्छ या कम्ती हुन्छ?
1: अब अलिअलि त त्यो माउ कुहिन्छ, पानीहरूले भेट्यो भने अलिअलि कुहिन्छ।
0: हजुर,
1: अब 1-2 मन जस्तो कुहिन्छ, अरू चाहिँ राम्रै नै निस्किन्छ।
0: अदुवा सँगसँगै अरू सागसब्जी भन्नुभयो नि, साग कति लाउनु भयो, मुला कति लाउनु भएको छ, अनि अन्य खेती के छ, फापर पनि भन्नुभएको छ तपाईँले, कोदो पनि भन्नुभएको छ है अन्न बालीमा।

0: सबै बिक्री गर्नुहुन्छ?
1: खानुको लागि चाहिँ हामी कम्ती कम्ती राखेर अरू चाहिँ सबै नै बिक्री गर्छौँ।
0: र यो कोदो लगाउनु भन्दा अगाडि तपाईँले कुन खेती लगाउनु भएको थियो?
1: कोदो लगाउनु भन्दा अगाडि चाहिँ मकै लगाएको थियौँ।
0: हजुर,
1: अब मकै सुकिसकेर मकै उठाएपछि चाहिँ कोदो लगाएको।
0: र अब आउने दिनमा पाक्ने बाली चाहिँ कुन कुन तयारी हुँदैछ?
1: पाक्ने बाली चाहिँ अहिले अब त्यही कोदो हुँदैछ, त्यहाँबाट सिमी हुँदैछ, अब अदुवा बच्चा अब उठाउने बेला हुँदैछ।
0: हजुर, अहिले त है सेप्टेम्बर अन्तिम छ र अक्टोबर नोभेम्बर डिसेम्बर है,
1: र
0: डिसेम्बर महिनामा चाहिँ बच्चा पनि बेच्नलाई तयारी हुन्छ। हजुर, र यो सम्पूर्ण खेती साग सब्जी मिश्रित खेतीहरू गर्नु भएको छ, यो लगेर बिक्री बिखान गर्नु पर्दा कहाँ लगेर बिक्री बिखान गर्नुहुन्छ सबै प्रजातिका सागसब्जीहरू?
1: सागसब्जीहरू चाहिँ हामी नजिकको बजार रिन्चेनपुङ बजार छ, त्यहाँ लगेर हामी बिक्री गर्छौँ। अन्य हाटमा देन्ताम हाटतिर पनि लगेर बिक्री गर्छौँ।
0: हजुर,
1: नजिकमा बिहिबार कलुक हाट लाग्छ, कलुक हाटमा पनि लान्छौँ।
0: हजुर, त तपाईँ स्वयं लगेर बेच्नुहुन्छ या अन्य कसैले लानुहुन्छ घरबाट किनेर?
1: घरबाट चाहिँ हाम्रो आमाले लगेर, हामी घरमा काम गर्छौँ, खेती गर्छौँ, अनि आमाले हाटमा लगेर बेच्नुहुन्छ। कोही बेला आमा नसक्दा हामी पनि लगेर बेच्ने गर्छौँ।
0: हजुर, र परिवार मिलेर नै खेती गर्नुहुँदैछ?
1: हजुर, बेसी चाहिँ अब खेतला अहिले कम्ती मात्रामा पाउनु थालेको छ, अब सबैजनाले जब पाएर गइसक्नु भयो, तर भए पनि हाम्रोमा चाहिँ अब अलिअलि चाहिँ पाउँछ खेतला, अनि खेतला पनि लगाउँछौँ, हामी परिवार पनि मिलेर काम गर्छौँ।
0: ज्यू, अनि यो बारीलाई जोत्नुको लागि, उर्वरा बनाउनुको लागि मलजलको जरुरत हुन्छ, प्लस जोत्नुको लागि व्यवस्था गर्नुपर्ने हुन्छ नि कृषकले, र यसको चाहिँ कस्तो प्रकारले तपाईँहरूले व्यवस्था गर्नु भएको छ? बारी बाँझो मार्ने अनि त्यसमा कुनै पनि क्रप्स लगाउनुको लागि तयारी गर्नु पर्यो नि माटो, यस बारे नै बताइदिनुहोस् न।
1: यसको लागि चाहिँ हामीले एक हल ठुलो गोरु घरमै पालेको छौँ। त्यो गोरुले नै अब बारीमा बाबाले जोत्नुहुन्छ, जोतेर बारी माटोहरू बनाएर लाउने गर्छौँ।
0: हजुर, सबै अन्न बालीलाई गोरुले जोतेरै गर्नुहुन्छ?
1: हजुर, गोरुले जोतेरै, बारी सबै जोतेर नै गर्ने गर्छौँ।
0: जति पनि खेतीपाती लगाइन्छ मलको एकदमै आवश्यक हुन्छ, सँगसँगै जलको पनि आवश्यक हुन्छ, र मल चाहिँ सबै खेतीको लागि कहाँबाट व्यवस्था गर्नु भएको छ या आफैले गाईहरू पाल्नु भएको छ?
1: हामीले दुई माउ गाई पालेको छौँ, त्यहाँबाट गोरु एक हल पालेको छौँ, घरमै नै हामी मल बनाएर घरकै मल लगाउने गर्छौँ।
0: हजुर, बारीमा थला बाँध्ने चलन छ या डोकोमा उठाएर लगेर त्यो ड्याङड्याङमै लगाउने चलन छ?
1: बारी खाली अलिक सब्जीहरू नभएको बेला बारी मल्यो, मजाले बारी मलेर त्यहाँबाट चाहिँ फेरि त्यो मलेकोले मात्रै हुँदैन, अन्त बोकेर पनि ड्याङड्याङमा लगाएर पनि लाउने गर्छौँ।
0: हजुर, विशेष गरेर अब यो जोत्ने कुराहरूमा नि सिक्किम सरकार बागवानी विभाग, कृषि विभागले पनि उन्नतिशील किसान उहाँहरूलाई पावर टिलर दिने गरेको छ, ग्रिन हाउसहरू दिने गरेको छ, होइन? र यस्तै प्रकारले सिन्टेक्स पानीको पाइपको व्यवस्थाहरू पनि गरिदिएको छ नि, र तपाईँले चाहिँ यस्ता सर सुविधाहरू सम्बन्धित विभागबाट प्राप्त गर्नु भएको छ या छैन?
1: हामीले हर्टिकल्चर विभागबाट सिन्टेक्स पाइप पिचकरीहरू पाएको छौँ, अन्त ग्रिन हाउस पनि पाएको छ। ग्रिन हाउसमा चाहिँ हामी टमाटरहरू रोप्ने गर्छौँ।
0: र यो ग्रिन हाउसभित्र विशेष गरेर कुन चाहिँ राम्रो खेती हुन्छ?
1: ग्रिन हाउसमा चाहिँ सबैभन्दा राम्रो चाहिँ अब अहिलेसम्म चाहिँ टमाटरको खेती चाहिँ एकदम अब बाह्रै मास हुन्छ ग्रिन हाउसमा चाहिँ, अहिलेसम्म चाहिँ टमाटरकै खेती गरिरहेको छौँ।
0: त्यो सिँचाइ व्यवस्था चाहिँ प्रत्येक टमाटरको फेदमा दुईटा सिस्टम छ नि, एउटा स्प्रिङ्कलर सिस्टम, एउटा ड्रिप सिस्टम भन्छ, हर्टिकल्चरले दिएको पाइप सिन्टेक्स त तपाईँले पाउनु भएको छ नि,
1: होइन?
0: त्यहाँ चाहिँ अब कस्तो प्रकारको त्यो टमाटरको बोटै पछि पानीको व्यवस्था भएको छ?
1: हाम्रो त्यही पाइपबाटै नै अब फेदफेदमा लाउने गर्छौँ, तप तप तप पारेर लाउने गर्छौँ।
0: हजुर, भनेपछि त्यो पाइप तानेको छ अनि त्यहाँ छेडेर बोट बोटमा चाहिँ त्यो ड्रिप सिस्टममा छ,
1: ड्रिप सिस्टममा अब फेदफेदमा तप तप, हजुर, त्यसरी लाउने गरेको छ।
0: त्यसले गर्दा लगाइरहनु परेन, एउटा ट्याङ्कबाट छोडिदियो,
1: हजुर,
0: भइहाल्छ। हजुर, र ग्रिन हाउस चाहिँ ठुलो छ कि सानो?
1: ठुलो छ ग्रिन हाउस।
0: हजुर, र त्यहाँ टमाटर लगायत अन्य बाली के लाउनु भएको छ?
1: हाम्रो त बेसी सबै टमाटर नै लगाएको छ ग्रिन हाउसमा, अन्त अलिअलि कोही कोही बेला चाहिँ सागहरू पनि रोप्ने गर्छौँ, बेसी चाहिँ टमाटरै रोप्छौँ।
0: ज्यू, तपाईँहरूले सिक्किम सरकार बागवानी अथवा कृषि विभागबाट पाउनुभएका छ सुविधाहरू बारे बताउनु भयो, र यो सँगसँगै प्रधानमन्त्री सिँचाइ योजनाहरू छ, किसान क्रेडिट कार्डहरू पनि यस्ता किसानहरूलाई उपलब्ध गराउने गरेको छ, यस्ता स्किम्सहरू चाहिँ हजुरहरूले प्राप्त गर्नु भएको छ कि छैन?
1: अहिलेसम्म चाहिँ हामीले गरेको छैनौँ,
0: सुन्नु पनि भएको छैन,
1: सुनेको पनि छैन, हामीलाई याद पनि छैन, त्यो प्राप्त गरेको पनि छैन।
0: हजुर, किनभने उन्नतिशील किसानहरूलाई ब्याङ्कहरूले ऋण पनि दिने गर्दछ कम्ती ब्याजमा, अन्त किसान क्रेडिट कार्ड बनाउनु पनि पर्दछ, र यो ब्याङ्क अथवा सम्बन्धित विभागले पनि जानकारीहरू दिने गर्छ, र तपाईँले यसमा कुनै पनि जानकारी पाउनु भएको छैन?
1: पाएको छैन यसमा चाहिँ।
0: हजुर, र अब गएर खोज्नुहोस् है, यसरी संलग्न भएका खेती किसान गर्ने युवाहरूलाई सिक्किम सरकार लगायत केन्द्रीय भारत सरकारद्वारा पनि धेरैवटा स्किम्सहरू

0: दिने गरेको छ र यो तपाईँहरूले प्राप्त गर्न योग्य हुनुहुन्छ र एप्लाई गर्नुहोस् है। र सिक्किम राज्यबाट चाहिँ पाउने धेर थोर सुविधाहरू पाउनुहुँदैछ
1: र
0: यी सम्पूर्ण खेती अदुवा रोप्नलाई पनि लोनहरू पाइने गरिन्छ कम्ती ब्याज दरमा, यो पनि तपाईँले लिनुहोस्। र जुन अदुवा खेती गर्नुहुँदैछ तपाईँले त्यो ऋण लिएर गर्नुहुँदैछ या आफ्नै पैसाले नै त्यो खेतीहरू गर्नु भएको?
1: हामी आफ्नै पैसाले नै खेती गर्छौँ।
0: हजुर,
1: अब त्यो बेच्यो, माउ बेच्यो, त्यो पैसालाई राख्यो, फेरि त्यो बच्चा पनि राम्रो राम्रो छानेर राख्यो, त्यहीबाट गरेर त्यसरी गर्छौँ।
0: हजुर,
1: लोन लिएर चाहिँ हामी गर्दैनौँ।
0: बिउ चाहिँ सेलेक्सन गर्नु पर्यो, राम्रो चाहिँ राखेर नराम्रोलाई चाहिँ
1: छानेर, हजुर, त्यसो गर्नु पर्यो।
0: हजुर, अनि यो अदुवाको अब बिक्री गर्दाखेरि बिउको सिजनमा बिक्री गर्नु पर्दा कुन मूल्य पाइन्छ र त्यो छनौटको कुन मूल्य पाइन्छ?
1: त्यो बिग्रेको छनौटको अदुवाहरूको चाहिँ त्यति पाउँदैन, राम्रो अदुवाको चाहिँ हामीले 3,000-4,000 पाइन्छ। अब पहिला चाहिँ त्यति भाउ थिएन, यो पालि चाहिँ अब राम्रो भाउ आएर राम्रै पाएको छौँ।
0: हजुर, कोदोलाई बिक्री गर्दा?
1: कोदोलाई बिक्री गर्दा चाहिँ 100 रुपियाँ केजी त्यसरी गर्छौँ, केजीमा गर्छौँ कोदो चाहिँ।
0: त्यस्तै प्रकारले फापरलाई बिक्री गर्दा कहाँ लगेर बिक्री गर्नुहुन्छ?
1: फापरलाई चाहिँ हामी अब सबै उठाएर यो हर्टिकल्चरहरूले पनि लिइहाल्छ, अब अगाडि बिउहरू हर्टिकल्चरहरूबाट पाएको हुन्छ, त्यो छरेर पछाडि राम्रो निक्ल्यो भने लिइहाल्नुहुन्छ। 3,000-2,500 रुपियाँ मनले दिन्छौँ,
0: पिठो बनाएर पनि बजारतिर बिक्री गर्ने गरेको देखेका छौँ नि, त्यो प्रकारले चाहिँ बिक्री गर्नुहुन्न?
1: त्यो प्रकारले पनि गर्छौँ, कम्ती कम्ती गर्छौँ, बेसी बेसी चाहिँ हामी मन मनै दिने गर्छौँ, पिठो चाहिँ अब कम्ती मात्रामा गर्छौँ।
0: हजुर, र यो पिठो बनाउनुको लागि पनि त औजारहरू चाहियो, यानि कि कुनै माध्यम चाहियो नि?
1: हजुर,
0: के द्वारा चाहिँ तपाईँले पिठो बनाउनुहुन्छ?
1: हाम्रो चाहिँ घरमै जाँतो छ, जाँतोमा पिसेर पिठो बनाउँछौँ।
0: हजुर, जाँतो पनि पिस्नुहुन्छ?
1: हजुर, ढिकीमा पनि गर्छौँ, जाँतोमा पनि। अब
0: भनेपछि तपाईँहरूले आफ्नो ट्रेडिसनल परम्परागत खेती लगायत यी माध्यमहरू पनि छन् जुन माध्यमद्वारा चाहिँ हामीले पिठो बनाउन सक्छौँ, चामल मिलमा लानु पर्दैन, पूर्ण रूपले जैविक खेती तपाईँले अप्नाउनु भएको छ है, या कुनै पनि तपाईँले रासायनिक पदार्थहरू लाउनु भएको छैन? किनभने सिक्किम राज्य एउटा जैविक राज्यले चिन्हित छ है, विश्वमा चिनिन्छ, भने हामीले यहाँ चाहिँ जैविकै गर्नुपर्छ र तपाईँले पूर्ण रूपले जुनै पनि अन्न बाली साग सब्जी सबै खेतीलाई नै जैविक नै गर्नु भएको छ?
1: हजुर, सबै जैविक नै गरेको छु।
0: हजुर, अब सिँचाइको व्यवस्था गर्नुपर्दा सिँचाइको कस्तो व्यवस्था छ त्यहाँ?
1: पानीको चाहिँ अब हामीले पाइप पाएको छौँ, त्यो पाइपबाट तानेर ल्याएर सिन्टेक्सहरू भरेर पानीको राम्रै व्यवस्था छ।
0: घरको नजिकै सोर्सहरू छ?
1: हजुर, घरको नजिकै पानीहरू उम्रिने गर्छ, त्यहाँबाट तानेर ल्याएर सिन्टेक्स भरेर त्यहाँबाट चाहिँ हामी सब्जीमा लाउने गर्छौँ।
0: हजुर,
1: अनि अलैँची पनि हाम्रो खेती छ, अलैँचीमा पनि हामी पिचकरीबाट त्यसरी हामी अब रातभरि यसरी छोडिदिइरहेछौँ। यो पानीको सिजनमा त हामीले लाउनु पर्दैन, अब पछि जब सुकौरो हुन्छ त्यो टाइममा चाहिँ अब पिचकरीबाट लगाइदिइबस्नु पर्यो।
0: अलैँची चाहिँ कति जस्तो लाउनु भएको छ अनि कुन प्रजातिको हो, यो पनि बताइदिनुहोस् न।
1: अलैँची चाहिँ हामीले सेरेमला लगाएको छौँ।
0: हजुर,
1: त्यसमा चाहिँ हामीले अब यो पालि निकाल्दा चाहिँ हामीले 2 मन अलिक बेसी नै निकालेको थियौँ।
0: हजुर, र तपाईँले किन यति बेसी एकीकृत खेती गर्नुभयो?
1: अब एउटा मात्रै खेती गर्दाखेरि एउटा हुन्छ हुँदैन, त्यही कारण सबै खेती लगायो भने चाहिँ सबैबाट इन्कम राम्रो हुन्छ, त्यही भएर चाहिँ सबै खेती गरेको छौँ।
0: बहिनीहरूले जग्गा चाहिँ ठुलो लिनु भएको छ?
1: हजुर, हामीले जग्गा चाहिँ ठुलो लिएर गरेको छौँ।
0: हजुर, जम्मै कुरोको हामीलाई बिजनको जरुरत हुन्छ नि, हामीले लगाउनु पर्ने त सेलेक्टेड बिजन मात्रै लाउनु पर्यो होइन? यदि कृषकलाई फाइदा हुनुपर्छ या फाइदा लिनुपर्छ भने सेलेक्टेड बिउ हामीले चुनेर लिनु पर्यो। र यो बिउको व्यवस्था तपाईँले कहाँबाट गर्नुहुँदैछ अथवा सम्बन्धित विभागले नै तपाईँहरूलाई सही समयमा बिजनहरू उपलब्ध गराउँदैछ?
1: यो एग्रिकल्चरहरूबाट हामीलाई सही टाइममा बिजनहरू दिनुहुन्छ, त्यो बिजनहरू चाहिँ हामीले लगाएर उत्पन्न गर्छौँ।
0: र अहिलेसम्म तपाईँले के कस्ता प्रजातिका बिजनहरू
1: हामीले कोपीको पायौँ, त्यहाँबाट यो पालकी साग, मुला, फापर, मकै यस्ताहरू पायौँ।
0: हजुर, र कोपी पनि लगाउनु भएको छ?
1: कोपी पनि अलिअलि, अब बिरुवा अहिले चाहिँ हाम्रो रोप्ने बेला हुँदैछ।
0: हजुर, बिरुवा चाहिँ उमार्नु भएको?
1: उमारेको छ, अब रोपिहालेको छैन, रोप्ने टाइम चाहिँ हुँदैछ,
0: मतलब यो चाहिँ अलिक अगुवा।
1: हजुर,
0: विशेष गरेर कृषकले ध्यान दिनुपर्ने जुन चाहिँ सिजनल र अफ सिजनल हुन्छ नि, मौसमी अनि बेमौसमी खेतीहरू हुन्छ नि, र कुन खेती गर्दा चाहिँ फाइदा हुन्छ, जस्तै पानीको सिजनमा टमाटरहरू साग सब्जी निस्किन निकै मुस्किल पर्छ, र यो समयमा हामीले कस्ता सब्जीहरू निकाल्यौँ भने त्यहाँबाट चाहिँ बेसी फाइदा हुन्छ?
1: फाइदा हुनुको लागि चाहिँ अब अफ सिजनमा निकाल्यो भने चाहिँ हामीले भाउ चाहिँ दाम चाहिँ हामीले राम्रो पाउँछौँ।
0: हजुर,
1: अब सिजनको चाहिँ अब सबैको निस्किन्छ र अलिक कम्ती हुन्छ, अन सिजनको चाहिँ अब निकाल्नु सक्यो भने चाहिँ एकदम राम्रो फाइदा हुन्छ।
0: र अन्य बिउहरू लिनु पर्दा जति पनि अब लगाउनु भएको छ बागवानी विभागले दिएको मात्रै नपुग्नु नै सक्छ, कम्ती पनि हुन सक्छ, सबैलाई दिनुपर्ने हुन्छ। र अन्य बिउहरू चाहिँ कहाँबाट लिनुहुन्छ?
1: अन्य बिउहरू चाहिँ जोरथाङ बजारबाट चाहिँ लिने गर्छौँ।
0: राम्रो बिजन पाइन्छ?
1: हजुर, एकदम राम्रो बिजन पाउँछ।
0: अब यस्ता खेती गर्ने कृषक दाजुभाइ दिदी बहिनीलाई धेरैवटा चुनौतीहरू पनि सामना गर्नुपर्ने हुन्छ, र तपाईँले चाहिँ खेतीबालीमा कस्ता कस्ता चुनौतीहरू सामना गर्दै आइरहनु भएको छ? कुन प्राणीले कुन चाहिँ अन्न बालीलाई बेसी क्षति गर्छ अनि कुन अन्न बाली चाहिँ त्यहाँबाट जोगाउन सकिन्छ?
1: अब हामीले यो मकैको सिजनमा बाँदरहरू लाग्ने चान्स हुन्छ, अब बाँदर रुँगेर दिनभरि बारीमा बसेर रुँगेर बचाउनु पर्छ, र यो कोपीहरू सिम्बीहरू रोप्दा फेदमा कमिला लाग्ने चान्स हुन्छ, त्यसलाई पनि हामीले बस्तीमै अब दबाईहरू यो धोक्रे फुलहरूको रस यो अङ्गेरीहरूको रसहरू बनाएर त्यसलाई लगाएर त्यसरी बचाउने गर्छौँ। अन्त यो दुम्सीहरू पनि लाग्ने गर्छ, राति यसो उज्यालोहरू पारेर आगो बालेर त्यसो गरेर उज्यालो पारेर चाहिँ बचाउने गर्छौँ। बाँदर लाग्छ अनि बाँदरलाई पनि अब हामीले दिनभरि रुँगेर हेरेर त्यसरी नै बचाउँछौँ। मृगले पनि अब यो केहरू रोपेको हुन्छ नि मृगले पनि काटिदिन्छ, बिहान चाहिँ छिट्टो उठेर चाहिँ अब बारीमा गएर हेरचाह गर्दै गर्नुपर्छ। घरमा बसी बसेर चाहिँ अब हामीले बचाउन सकिँदैन, बिहान उठ्यो बारीमा एकखेप सबै घुम्यो त्यसरी नै बचाउने गर्छौँ। पानी झरीमा पनि हामीले अब पानी बेसी पर्दा पनि हामीले जोगाउनु पर्यो सब्जीलाई, झारहरू बेसी आउँछ पानी झरीमा चाहिँ त्यसलाई चाहिँ अब पानी रहेको बेला सुक्खा भएको बेलामा चाहिँ झारहरू उखालेर गोडगाड पारिबस्नुपर्छ, टाइम टाइममा गोडगाड गरिबस्नुपर्छ।
0: र यो सम्पूर्ण खेती गर्नको लागि म्यान पावरको जरुरत हुन्छ। एकपट्टि चुनौती त छ, तर त्यो चुनौतीलाई सामना गर्दै पनि हामीले धेरै उत्पादन निकाल्न सक्छौँ, छेउ कुनाको खाए पनि माझ बारीको बचाउन सकिन्छ, धेरै खेती लगाउनु पर्यो होइन? र यो सँगै र म्यान पावरको जरुरत छ नि। म्यान पावर चाहिँ तपाईँको परिवार सँगसँगै अन्य अर्म पर्म खेतला लगाउनुहुन्छ कि या परिवारले नै सम्पूर्ण खेतीलाई उकास्दै आइरहनु भएको छ?
1: होइन, हामी खेतलाहरू पनि लगाउँछौँ, अब पर्म गर्छौँ, कोही बेला हामी अर्को घरमा गएर अर्म पर्म गर्ने गर्छौँ, अनि उनीहरू पनि आए खेतला ऐँचो पैँचो गरे जस्तै त्यसरी नै गर्छौँ। अब हामी घरकोले मात्रै त अब सबै सकिँदैन, कोही बेला अब आमा बाबा दुख बिमार हुँदा त्यसरी नै खेतला पात अब अर्म पर्म गरेर गर्ने गर्छौँ।
0: हजुर, एकीकृत खेती गर्नु भएको छ, यानि कि तपाईँले मिश्रित खेती गर्नु भएको छ, अन्न बाली पनि छ, हरेक प्रकारका सागसब्जी पनि छन् है, र सम्पूर्ण खर्च काटेर सालाना मुनाफा मात्रै चाहिँ कति प्राप्त गर्नुहुँदैछ?
1: हामीले सबै खर्च काटेर 1.5-2 लाखसम्म चाहिँ हामीले बचाउने गर्छौँ, फाइदा चाहिँ हामीलाई त्यति हुने गर्छ।
0: हजुर, खाइओरी
1: खाइओरी सबै गरेर त्यो बिउहरू किनेको काटकुट गरेर हामीले 1.5-2 लाख चाहिँ बचाउने गर्छौँ।
0: एकदमै राम्रो इन्कम हो नि होइन?
1: हजुर,
0: सानो सानो हामी नोकरीमै लागि पर्यौँ भने कहिले रेगुलर हुने होइन, पर्खिनु पर्यो, समय जान्छ, तर हामीले पूर्ण रूपले खेती गर्यौँ भने यसमा फाइदा छ।
1: हजुर,
0: र तपाईँलाई चाहिँ खेतीबाट के कस्तो सन्तुष्टि मिल्दैछ यसबारे पनि बताइदिनुहोस् न।
1: मलाई चाहिँ अब जब पाइनँ मैले भनेर पनि त्यो दुःख मन छैन, तर त्यो भन्दा पनि बेसी इन्कम चाहिँ हामीले खेतीपातीबाट नै गर्ने एकदम राम्रो इन्कम हुने गर्छ, त्यही भएर मलाई चाहिँ एकदम खुसी छु। म चाहिँ खेतीपातीबाट नै गरेर आएको, त्यहीमै एकदम म सन्तुष्ट छु।
0: ज्यू, अब तपाईँले भन्नुभयो अघि मलको लागि गाई पालेको छ भनेर है, त्यहाँबाट अन्त दुध उत्पादन हुन्छ।
1: हजुर,
0: र यो दुधहरू तपाईँले घरमै प्रयोग गर्नुहुन्छ या सिक्किम मिल्क युनियनलाई तपाईँले दिनुहुँदैछ?
1: हामी सिक्किम मिल्क युनियनलाई पनि दिने गर्छौँ, घरमा पनि हामी प्रयोग गरेर छुर्पी घिउ बनाएर चाहिँ त्यो पनि हामी बेचेर गर्छौँ।
0: हजुर, घरमा प्रयोग गर्नुहुन्छ?
1: प्रयोग गर्छौँ।
0: खानामा पनि चाहियो नि त?
1: खानामा पनि चाहियो,
0: छैन भने त कसरी काम गर्ने?
1: हजुर,
0: र सिक्किम मिल्क युनियनलाई दिँदै आइरहनु भएको दुध छ, जुन चाहिँ सिक्किम सरकार पशुपालन विभागले इन्सेन्टिभ पनि दिन्छ नि, यानि प्रोत्साहन राशि पनि दिने गरेको छ यस्ता दुध उत्पादक कृषकहरूलाई, र यो तपाईँहरूले पाउनु हुँदैछ या छैन?
1: अब अहिलेसम्म चाहिँ हामीले पाएको छैनौँ, तर अब यो दसैँको छेकमा चाहिँ यो सबै इन्सेन्टिभहरू चाहिँ दिनुहुन्छ होला। पहिलाको वर्षतिर चाहिँ हामीले पाउने गर्थ्यौँ, यो वर्षको चाहिँ पाएको छैनौँ।
0: हजुर, र यसबाट पनि धेरै फाइदा छ नि त है, प्रति लिटर 8 रुपियाँले दिनुहुन्छ है, र आफ्नो सँगै एभरेजमा
1: अहिले चाहिँ 60 रुपियाँ लिटर चाहिँ प्राप्त गर्दैछौँ।
0: हजुर, भनेपछि 51-52 रुपियाँ फ्याट बस्यो भने 8 रुपियाँ जोड्दा त्यति हुन्छ है।
1: हजुर,
0: र यसमा पनि फाइदा छ, मल एकदमै बारीमा प्रयोग गर्नु पर्यो, बिक्री पनि हुन्छ, सँगसँगै जति मल भिजा भइरह्यो
1: त्यति राम्रो हुन्छ बारी अब मजाले सब्जीहरू फस्टाउँछ
0: र सम्पूर्ण बाली मध्येमा कुन बाली अथवा कुन चाहिँ खेतीले ज्यादा मात्रामा तपाईँहरूलाई फाइदा दिने गरेको छ यस बारे बताइदिनुहोस् न
1: अब बेसी त हामीले अब मटरको सिजनमा मटर त्यहाँबाट कोपीहरूको सिजनमा कोपीहरूले पनि एकदमै राम्रो भाउ दिने गर्छ त्यहाँबाट यो टमाटर पनि जहिले अब ग्रिन हाउसमा रोप्छौँ बाह्रै मास हुन्छ त्यसले पनि राम्रो फाइदा दिन्छ अन्त यो फर्सीहरू भयो त्यहाँबाट यो फसफसमा इस्कुसको सिजनमा इस्कुसले पनि हामीले एकदम राम्रो भाउ पाउँछौँ
0: हजुर
1: सिमीहरू भयो सबैमै हामीलाई एकदम राम्रै छ अब हामी चाहिँ सबै खेती गर्ने गर्छौँ अब एउटा खेती गर्यो भने त अब पानीले एउटा त्यो बिगार्यो भने हुँदैन त्यही भएर सबै खेती लगाउँछौँ एउटा नभए पनि अर्को हुने गर्छ त्यसरी नै हामी गर्छौँ
0: र अब दसैँ पनि नजदिकै आउँदैछ है बहिनी
1: र
0: दसैँमा तयारी हुने अथवा दसैँमा निस्किने खेती चाहिँ कुन चाहिँ तयारी हुँदैछ
1: अहिले सब्जीमा भन्नुपर्दा सिमी त्यहाँबाट साग इस्कुस मुला तोरी साग त्यस्तैहरू चाहिँ अहिले हाम्रो रेडी भएको छ अब दसैँमा निस्किनुको लागि
0: हजुर र त्यसबाट पनि पुरा फाइदा हुन्छ
1: हजुर एकदम फाइदा हुन्छ हजुर मजाले हामीले रोप्नुपर्छ घरबाटै नै बिक्री हुने गर्छ अब घरमै किन्ने मान्छेहरू घरमै आउनुहुन्छ घरबाट पनि बिक्री हुन्छ अन्त हाटमा पनि लान्छौँ बेसी जस्तो घरबाट पनि लगिहाल्नुहुन्छ
0: ज्यू र तपाईँले है एकदमै राम्रो प्रकारको व्यवसाय रोज्नु भयो नि उत्तम खेती मध्यम व्यापार अनि मात्रै नोकरी भनिन्छ है खेती नै उत्तम हो जीवन धान्नुको लागि अनि खानुपर्छ खेती गर्नुपर्छ नि त
1: र
0: तपाईँले यो रोज्नु भयो एकदमै तपाईँले उत्तम गर्नुभयो र बहिनी हामी अब कार्यक्रमको अन्ततिर पुगिसकेका छौँ र जाँदा जाँदै जति पनि आकाशवाणी गान्तोक सुनेर बस्नुभएका ती आदरणीय श्रोताहरू हुनुहुन्छ उहाँहरूलाई तपाईँ एक अनुभवी कृषकको नातामा आफ्नो सल्लाह सुझाव दिनु पर्दा कस्तो सल्लाह र सुझाव दिन चाहनुहुन्छ यो पनि छोटकरीमा प्रस्तुत गरिदिनुहोस् न
1: अब तपाईँहरूले जबहरू पाउनु भएन भनेर तपाईँहरू हरेस नखानुहोस् घरमै खेतीपाती लगाएर सागसब्जी सबै किसिमको लगाएर सबैबाट पशुपालन गरेर दुध बेचेर यता सागसब्जीहरू बेचेर नै हामीलाई एकदम अब त्यो नोकरी गर्नुभन्दा पनि बेसी हामीलाई त्यहीँबाट फाइदा हुन्छ त्योहरू गर्नुहोस् अन्त यस्तो अदुवाहरू लाउनुहोस् सागसब्जी लाउनुहोस् पशुपालन गर्नुहोस् दुधहरू बेच्नुहोस् त्यसरी नै अब हरेस नमान्नु होला त्यहीँबाट नै एकदम राम्रो फाइदा हुने गर्छ अब हामीले बस्तीमा रोपेको ताजा ताजा सब्जी खानु पनि पाउँछौँ यसरी बिक्री गर्नु पनि पाउँछौँ बाँड्नु पनि सबैलाई हुन्छ त्यही भएर चाहिँ म चाहिँ यही भन्न चाहन्छु कि सम्पूर्ण श्रोताहरूलाई अब जुनै पनि गाई होस् बाख्रा होस् कुखुरा होस् सुँगुरहरू सबै होस् या साग सब्जी अब बाँझो बारी नराख्नुहोस् सबैमा साग सब्जीहरू लगाएर पशुपालन रोज्नुहोस् या जैविक खेती रोज्नुहोस् या गाई पालन या सब्जी खेतीहरू गर्नुको लागि रोज्नुहोस् त्यसमा सबै फाइदै फाइदा छ अहिले त सबै घरबाटै डिमान्ड हुन्छ साग सब्जीहरू घरबाटै नै बिक्री हुने गर्छ अनि यसमा चाहिँ हामीलाई सिक्किम सरकारले पनि मदत पुर्याउनु भएको छ सिक्किम सरकारलाई पनि मेरोबाट चाहिँ धन्यवाद दिन चाहन्छु अब सबै अब यसरी नै हामीलाई सहयोग पुर्याइरहनु भएकोमा यहाँहरूले पनि अब यसको फाइदा उठाउनुहोस् यसरी नै खेती गर्नुहोस् साग सब्जी लगाउनुहोस् पशुपालनहरू गर्नुहोस् यही भन्न चाहन्छु
0: र बहिनी तपाईँले आज यति टाढोबाट आएर आफ्ना अनुभवहरू आफूले गरेका खेती सम्बन्धी जानकारीहरू फाइदाहरू कस्तो प्रकारले लगाउने तौर तरिका बारे हाम्रा श्रोताहरूलाई प्रष्ट पारिदिनु भयो यसको लागि हामी आकाशवाणी गान्तोकको तर्फबाट यहाँलाई मुरी मुरी धन्यवाद
1: धन्यवाद
0: श्रोता यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आकाशवाणी गान्तोकद्वारा प्रसारित भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसानवाणी हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौँ आउनु श्रोता एकैछिन मनोरञ्जन गरौँ एउटा लोकगीत सुनेर

हस्त श्रोता, यसै गीतका साथमा आजको हाम्रो किसान बानी कार्यक्रमको निर्धारित समय यही सकिन्छ। अघिल्लो कार्यक्रममा नयाँ नौला प्रस्तुतिहरू लिएर यहाँहरू समक्ष पुनः उपस्थित हुने नै छौ। तबसम्म म कार्यक्रम सञ्चालकलाई पनि कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

तामाङ पनि सो अवसरमा उपस्थित हुनुहुन्थ्यो। श्री माथुरले यस्ता परम्परागत खेलकुदलाई प्रवर्धन गर्नाले ग्रामीण क्षेत्रका युवाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो सीप प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भन्नुभयो। वहाँले यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा सिक्किमका धर्म मामिला मन्त्री र सिक्किम आर्चरी संघका अध्यक्ष सोनाम लामालाई पनि धन्यवाद दिनुभयो। भाजपा सांसद तथा सिक्किम राज्य प्रभारी राजु विष्टले नयाँ दिल्लीमा नवनियुक्त राज्य प्रभारी र सहप्रभारीहरूको संगठनात्मक बैठकमा भाग लिए। बैठकलाई भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीन र राष्ट्रिय महासचिव संगठन बीएल सन्तोषले सम्बोधन गरे। विष्टले भने 2047 सम्ममा प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारतको दृष्टिकोणप्रति पार्टी प्रतिबद्ध छ। भारत सरकारको सूक्ष्म साना र मझौला उद्यमहरू एमएसएमई मन्त्रालय अन्तर्गत रहेको गान्तोकस्थित एमएसएमई विकास तथा सहजीकरण कार्यालयले आज र भोलि गान्तोकको रिच पार्कमा दुई दिने प्रदर्शनी तथा विक्रेता विकास कार्यक्रम आयोजना गर्दैछ। सिक्किमका राज्यसभा सदस्य डीटी लेप्चा आज कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको उद्देश्य सिक्किमभरिका सूक्ष्म तथा साना उद्यमहरूलाई आफ्ना उत्पादनहरू प्रदर्शन गर्ने र केन्द्र सरकारका विभाग, सार्वजनिक क्षेत्रका उपक्रम र ठूला उद्योगहरूसँग प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्ने अवसर प्रदान गर्नु हो। आजको कार्यक्रममा एमएसएमईका लागि विक्रेता विकास र खरिद अवसरहरू, सरकारी संस्थाहरू मार्फत एमएसएमईका लागि अवसरहरू जस्ता विषयहरूमा प्यानल छलफल र त्यसपछि प्रश्नोत्तर सत्र पनि गरिएको थियो। 26 र 27 सेप्टेम्बरमा नयाँ दिल्लीमा आयोजित विश्व फिजियोथेरेपी एसिया पश्चिमी प्रशान्त क्षेत्रीय सम्मेलन 2026मा सिक्किम मणिपाल कलेज अफ एलाइड हेल्थ प्रोफेशनका विद्यार्थीहरूले युवा संसदमा प्रथम स्थान हासिल गरे। 8 सदस्यीय टोलीले अन्य प्रतियोगिताहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्यो। केजिया छेत्रीले एक्सटेम्पोरमा दोस्रो स्थान हासिल गरिन् भने युविका झा, सागर गुरूङ र दृष्टि थापाले फिजियो स्ल्याममा तेस्रो स्थान हासिल गरे। विद्यार्थीहरूले प्रधानाध्यापक डाक्टर निकिता जोशी सोनोवाल र सहायक प्रोफेसर डाक्टर नेहा स्वामीको मार्गदर्शनमा भाग लिए। आज गेजिङ जिल्लाको सरकारी वरिष्ठ माध्यमिक विद्यालय पेलिङको खेल मैदानमा आयोजित जिल्ला स्तरीय विद्यालय खेलकुदका क्रममा खेलकुद तथा युवा मामिला विभागद्वारा अमर सुब्बालाई औपचारिक रूपमा सम्मान गरियो। यो सम्मानले उनका उत्कृष्ट अल्ट्रा ट्रेल रन र अल्ट्रा म्याराथनका उपलब्धिहरू तथा खेलकुदको क्षेत्रमा उनले पुर्याएको आजीवन योगदानको कदर गर्दछ। विगत 15 वर्षदेखि उनले सिक्किममा लामो दूरीको दौड़, ट्रेल रन साथै परोपकारी र जनचेतना जगाउने दौड़हरूको प्रवर्धनमा आफूलाई समर्पित गर्दै आएका छन्। युवाहरूलाई जीवनको सही मार्गमा डोर्याउन र प्रेरित गर्न म्याराथन आयोजना गर्ने कार्यका लागि गेजिङ जिल्ला खेलकुद तथा युवा मामिला विभागले उनको नाम सिफारिश गरेको हो। जिल्ला स्तरीय लागू औषध समन्वय तथा कार्यान्वयन समिति एनसीओआरडीले आज नाम्चीस्थित जिल्लापालको चेम्बरमा अघिल्लो बैठकबाट भएका कार्यबुँदाहरूको प्रगतिको समीक्षा गर्न र लागू औषध दुरूपयोग विरूद्ध लड्न, रोकथाम कार्यान्वयन, जागरूकता पुनर्स्थापना र सामुदायिक सहभागिताका लागि जारी उपायहरूको मूल्यांकन गर्न बैठक बोलायो। नाम्चीकी जिल्लापाल अनुपा तामलिङले बाल बालिका र युवाहरूलाई निवारक प्रयासहरूको केन्द्रमा राख्नुपर्ने आवश्यकतामा जोड़ दिँदै उनीहरूलाई समाजको भविष्यका निर्माताको रूपमा वर्णन गरिन्। सिक्किम सरकारको शिक्षा विभाग अन्तर्गतको विद्यार्थी कल्याण बोर्डले गान्तोकमा आगामी 28 30 अक्टूबरसम्म सिक्किम कला तथा साहित्य महोत्सव 2026 आयोजना गर्दैछ। यसै सन्दर्भमा 3 दिने महोत्सवको तयारी र कार्यक्रमबारे छलफल गर्न आज पहिलो प्रारम्भिक बैठक आयोजना गरियो। शहरी विकास विभाग तथा खाद्य एवं नागरिक आपूर्ति विभागका सल्लाहकार डिले नामग्याल बर्फुङपा बैठकमा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

श्रोतागण अब सुन्नुहोस् आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7 कार्यक्रम लोकलहरी, 7:15 कार्यक्रम सुरसङ्गम, 7:45 भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत, 8 कार्यक्रम युवावाणी, विषय रहनेछ राष्ट्र निर्माणमा युवा, 8:30 समाचार एकांशको विशेष प्रस्तुति कार्यक्रम। यस लगायत रहल कार्यक्रमहरू आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 अखिल भारतीय कार्यक्रम, मनी टक्स मन्थन, राति 10 विविध भारतीको प्रस्तुति, आजका फनकार। भोलि बिहानको हाम्रो अधिवेशनको थालनी हुनेछ बिहान 6:20, 6:30 भक्ति सङ्गीतको कार्यक्रम अर्चना, विषय रहनेछ समयको सदुपयोग नै जीवनको सदुपयोग, 7:05 कार्यक्रम सुप्रभात, 7:35 सङ्गीत प्रभा, 8:45 हिन्दी चलचित्रको गीतको साथमा कार्यक्रम सन्दर्भ, 9:30 हिन्दी चलचित्रका गीतहरू, 10:02 कार्यक्रम हेलो खरसाङ, 10:30 कार्यक्रम हाम्रो संस्कार, विषय रहनेछ अनुवाद हृदय र संस्कृत जोड्ने पुल, 11:05 विविध आधुनिक गीतको कार्यक्रम स्वरमाधुरी, 12:05 अनुरोध सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, दिउँसो 1:02 तिब्बती कार्यक्रम, 3 हिन्दी चलचित्रका गीतहरू, 4 हिन्दी चलचित्रका गीतहरू, 4:30 कार्यक्रम शिक्षा ज्योति, 5:05 फौजी श्रोताहरूको निम्ति कार्यक्रम जय जवान, 5:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज, 6:10 गाउँले सभा, 7 कार्यक्रम लोकलहरी, 7:15 कार्यक्रम सुरसङ्गम, 7:45 भुटानी गीत, राति 8 कार्यक्रम युवावाणी, 8:30 सेवा सङ्कल्प अभियान एक विशेष कार्यक्रम। यस लगायत रहल कार्यक्रमहरू आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरेर सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 अखिल भारतीय कार्यक्रम चर्चाका विषय हे, अनि राति 10 विविध भारतीको प्रस्तुति, आजका फनकार। श्रोतागण, यो त थियो आजको रहल भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। मौसम विभाग अनुसार हिमाली क्षेत्र सिक्किम तथा पश्चिम बङ्गालका केही जिल्लाहरू दार्जिलिङ, कालेबुङ, कुचबिहार, जलपाइगुडी आदि क्षेत्रमा आगामी 24 घन्टाभित्र आकाश गर्जन तथा सामान्य वर्षा हुने सम्भावना रहेको छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ र अबको केही बेरमा सुन्न सक्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार।

यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। बंगालको बदलिँदो परिवेशमा सबुज साथी योजनालाई प्रतिस्थापना गर्दै सारथी योजना सुरु गरिएको छ। प्रतिबन्धित बङ्गलादेशी आतंकवादी संगठनसँग सम्बन्ध रहेको आशंका बीच एनआईएद्वारा आज पश्चिम बंगालका 5 स्थानमा खोजी अभियान चलाइयो। स्थायीकरण अनि विभिन्न मागहरूलाई लिएर उत्तर बंगाल सफाई कर्मचारी कल्याण संगठनका कर्मचारीहरूले काम स्थगित गर्दै आन्दोलन सुरु गरेका छन्। आज विश्व हृदय दिवस हो अनि कालेबुङ नगरपालिकाले सडक सुरक्षालाई ध्यानमा राख्दै सडक क्षेत्रमा

0: स्रोत सिर्जना गर्ने सामग्रीहरू हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। सुन समाचार विस्तारमा। बङ्गालको बदलिँदो परिवेशमा सबुज साथी योजनालाई प्रतिस्थापना गर्दै सारथी योजना सुरु गरिएको छ। आज मुख्यमन्त्री शुभेन्दु अधिकारीले हाउडाको बान्द्रा स्थित मधुसूदन पाल चौधरी हाई स्कुलमा सारथी योजनाको औपचारिक उद्घाटन गर्नुभयो। यस योजना अन्तर्गत विद्यालयका विद्यार्थीहरूले कक्षा 9 को सट्टा कक्षा 8 नै साइकल प्राप्त गर्नेछन्। मुख्यमन्त्रीले बताएअनुसार 12,59,000 विद्यार्थीहरू सारथी योजनाबाट लाभान्वित हुनेछन्। नयाँ योजना अन्तर्गत विद्यार्थीहरूलाई पहिलेको तुलनामा उत्कृष्ट गुणस्तरका साइकलहरू उपलब्ध गराइनेछ। साइकलहरू केसरी अर्थात् स्याफ्रोन रङका हुनेछन् र तिनमा विश्व बाङ्ला लोगोको सट्टा नयाँ लोगो रहनेछ। मुख्यमन्त्रीले आफूले यो नयाँ योजना सुरु गर्ने वाचा गरेको र सरकारले त्यो प्रतिबद्धता पूरा गरेको बताउनुभयो। प्रतिबन्धित बङ्गलादेशी आतंकवादी संगठन जमात उल मुजाहिदिन बङ्गलादेश JMB सम्बन्धित सञ्जाल र गोप्य समूह तयार पारिएको आशंकाबीच राष्ट्रिय अनुसन्धान एजेन्सी INA आज पश्चिम बङ्गालका 5 स्थानमा एकैसाथ खोजी अभियान चलाइयो। असममा दर्ता भएको अन्तर्राष्ट्रिय आतंकवाद सम्बन्धी एउटा मामिलाको अनुसन्धानका क्रममा यो कारवाही गरिएको हो। NIA को टोलीले दक्षिण दिनाजपुरको बंशीहारी, दक्षिण 24 परगनाको डायमन्ड हार्बर, पूर्व वर्धमान सहित 5 स्थानहरूमा अभियान चलाए। यसै मामिलासँग सम्बन्धित केही स्थानहरूमा असम अनि केरलामा पनि खोजी अभियान चलाइएको जानकारी प्राप्त भएको छ। त्यसै सूचनाको आधारमा आज विभिन्न स्थानमा तलासी लिएको हो। NIA ले असममा पक्राउ परेको व्यक्तिबाट थाहा पाइएको कथित सम्पर्कको वास्तविक स्वरूप के हो र उनीहरूबीच कुनै सङ्गठित सञ्जालको प्रमाण छ कि छैन भन्ने पत्तो लगाउने प्रयास गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गरिरहनु भएको छ। जनसेवादेखि देशसेवाको मन्त्र र निरन्तर प्रतिबद्धता तथा सुशासनदेखि प्रेरित भएर सरकारले वर्ष 2047 विकसित भारतको लागि अनवरत कार्य गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणबाट मानिसहरूको जीवनमा परिवर्तन आइरहेको छ। 3 तलाकको प्रथाले प्रभावित मुस्लिम महिलाहरूलाई कानुनी सुरक्षा र अधिकार दिलाउने उद्देश्यले केन्द्र सरकारले मुस्लिम महिला विवाह अधिकार संरक्षण अधिनियम 2019 लागू गर्यो। यस कानुनले तत्काल 3 तलाकलाई गैरकानुनी अनि दण्डनीय अपराध बनाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, यो कानुन संविधानको भावना अनुरूप मुस्लिम महिलाहरूलाई समान अधिकार तथा न्याय सुनिश्चित गराउने दिशामा एउटा महत्त्वपूर्ण कदम हो।
1: भारतीय संविधान तथा बाबा साहब अम्बेडकरको भावनालाई सम्मान गर्दै हाम्रा मुस्लिम बहिनीहरूले पनि समान अधिकार पाउनुपर्छ। यी मुस्लिम महिलाहरूभित्र पनि एउटा नयाँ विश्वास पैदा होस्, भारतको विकास यात्रामा पनि उनीहरूको सक्रिय भागीदारी सुनिश्चित होस्, यसका लागि यो महत्त्वपूर्ण निर्णय गरिएको हो। मुस्लिम महिलाहरूको विशेषज्ञ रजा रिज्वीले भन्छन्, 3 तलाक कानुनले मुस्लिम महिलाहरूलाई उनीहरूको वैधानिक अधिकारप्रति जागरुक गर्नुमा अनि उनीहरूलाई सशक्त बनाउनुमा महत्त्वपूर्ण भूमिका खेलेको छ। यो कानुन केवल एउटा कानुनी परिवर्तन मात्र होइन तर महिलाको सम्मान र उसको अधिकारको रक्षासित जोडिएको विषय हो। प्रधानमन्त्री नरेन्द्र मोदीजीले महिला सशक्तिकरणलाई विकाससँग जोड्नु भएको छ। मुस्लिम महिला विवाह अधिकार संरक्षण अधिनियमले ती महिलाहरूका लागि कानुनी सुरक्षाको प्रावधान गरेको छ जो 3 तलाकको स्थितिमा सामाजिक अनि पारिवारिक दबावको कारण आफ्नो पीरमारका समाज सामु राख्न सक्दैन थिए। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। स्थायीकरण र वेतन बढोत्तरी समेत विभिन्न मागहरूलाई लिएर उत्तर बङ्गाल सफाई कर्मचारी कल्याण संगठनका सैकडौँ कर्मचारीहरूले काम स्थगित गर्दै आन्दोलन सुरु गरेका छन्। आज सफाई कर्मीहरूले आफ्नो मागहरूको समर्थनमा सिलगढीमा विरोध र्याली पनि निकाले। विरोध र्याली बागाजतिन पार्कदेखि सुरु भएर हिलकाट रोडको परिक्रमा गर्दै पुनः बागाजतिन पार्क पुगेर समाप्त भयो। यस अवधि आन्दोलनकारीहरूले सफाईकर्मीहरूलाई तत्काल र स्थायी गर्ने वेतन वृद्धि समेत कयौं मागहरूलाई लिएर आवाज बुलन्द गरे। आज विश्व हृदय दिवस हो। हृदय रोग यसको रोकथाम र विश्वव्यापी प्रभावबारे जनजागरूकता बढाउनका लागि यो दिवस प्रतिवर्ष 29 सितम्बरमा मनाइने गरिन्छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले सोसल मिडिया पोस्टमा भन्नुभएको छ, यो दिनले मानिसहरूलाई रोगका लक्षणहरू चिन्हित गर्न, स्वास्थ्य जीवनशैली अपनाउन, जोखिम नियन्त्रण गर्न र समयमै चिकित्सा सहायता लिन स्मरण गराउँदछ। यस अवसरमा उत्तर बङ्गालका प्रसिद्ध चिकित्सक पीडी भुटियाले सोसल मिडिया मार्फत आफ्नो सन्देशमा यसो भन्नुहुन्छ।
2: नमस्कार, म डाक्टर पीडी भुटिया। जैसे कि आप जानते हैं, आज 29 सितंबर यानी कि 29 सितंबर वर्ल्ड हार्ट डे। वर्ल्ड हार्ट डे जानना चाहते हैं, हार्ट डे आपका नंबर जानना चाहते हैं। वो नंबर क्या है? वो नंबर है आपका शुगर का नंबर, आपका ब्लड प्रेशर का नंबर, आपका कोलेस्ट्रॉल का नंबर। तो अगर ये नंबर सही है, ब्लड प्रेशर का नंबर, कोलेस्ट्रॉल का नंबर और आपका शुगर का नंबर सही है या सही रखेंगे, तो आपको हार्ट रोग होने से, हार्ट का बीमार से आप बच सकते हैं। उसका अलावा क्या करना है आपको? आपको सोना बहुत जरूरी है, स्ट्रेस कम करना है, एक ही जगह बैठना नहीं है, चलना है। जैसे चलते हैं हम लोग, चलना है, इधर उधर चलना है। दूसरा, आपका अगर डॉक्टर सलाह देते हैं कि नियम करके जो दवा जो लिखे हैं वो दवा सही तरह से खाना है।
0: कालेबुङ थाना ट्राफिक पुलिस तथा कालेबुङ नगरपालिकाले सडक सुरक्षालाई ध्यानमा राख्दै सडक क्षेत्रमा अवरोध सृजना गर्ने सामग्रीहरू हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। सडक तथा पैदल यात्रीहरूलाई आवत जावतमा समस्या हुने गरी सडक छेउछाउमा विभिन्न सामग्री राखिएको पाइएपछि ती सामग्रीहरू हटाएर सडकलाई सुरक्षित र व्यवस्थित बनाउन अनुरोध गरिएको हो। कालेबुङ थाना ट्राफिक पुलिस र नगरपालिकाले दिएको आग्रहलाई व्यवस्था गरी पुनः सडकमा अवरोध सृजना गर्ने गतिविधि जारी राखिए कानुन अनुरूप आवश्यक कारवाही गरिने चेतावनी पनि दिइएको छ। मिरिक महकुमा अन्तर्गत प्रधानमन्त्री आवास योजना सम्बन्धी सम्झौता तथा विभागीय पक्षबाट गरिएको सर्वेक्षण साथै पञ्चायत क्षेत्रका विभिन्न विकासात्मक अनि जनसरोकारका विषयहरूलाई लिएर सौरेनी मण्डल तथा अञ्चल कमिटिका प्रतिनिधिहरूले मिरिक महकुमा अधिकारीसँग भेटघाट गरेका छन्। भेटघाटको क्रममा प्रधानमन्त्री आवास योजना अन्तर्गत लाभार्थी छनौट, विभागीय सर्वेक्षणको अवस्था तथा योजनाको कार्यान्वयनसँग सम्बन्धित विषयमाथि छलफल गरिएको बताइएको छ। कृषकहरूलाई स्वनिर्भर बनाउँदै कृषिलाई युवामुखी बनाउने तथा अन्नदातालाई विशेष सम्मान गर्ने उद्देश्य सहित भारतीय जनता पार्टी रेलिङ कैंजले मण्डलमा किसान मोर्चाको नयाँ कमिटी गठन गरिएको छ। कैंजलेमा आयोजित सभामा भाजपा जिल्ला समितिका साङ्गठनिक सचिव गोपाल बुढाथोकी तथा भाजपा किसान मोर्चाका सचिव निर्मल शर्माको विशेष उपस्थिति रहेको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। बङ्गालको बदलिँदो परिवेशमा सबुज साथी योजनालाई प्रतिस्थापना गर्दै साराथी योजना सुरु गरिएको छ। प्रतिबन्धित बङ्गलादेशी आतंकवादी संगठनसँग सम्बन्ध रहेको आशंकाबीच एनआईएद्वारा आज पश्चिम बङ्गालका 5 स्थानमा खोजी अभियान चलाइयो। स्थायीकरण अनि विभिन्न मागहरूलाई लिएर उत्तर बङ्गाल सफाई कर्मचारी कल्याण संगठनका कर्मचारीहरूले काम स्थगित गर्दै आन्दोलन सुरु गरेका छन्। आज विश्व हृदय दिवस हो अनि कालेबुङ नगरपालिकाले सडक सुरक्षालाई ध्यानमा राख्दै सडक क्षेत्रमा अवरोध सृजना गर्ने सामग्रीहरू हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।

श्रोताले सुन्दै हुनुहुन्छ लोकगीतको कार्यक्रम लोकलहरी, र अब सुन्नुहोस् गोविन्द छेत्रीको आवाजमा यो दोस्रो लोकगीत।

पानी तो भरियो नेरो जाउने ओ बोदै लुङ्गा ले गई मा पानी तो भरियो नेरो जाउने कान जी जुझी

श्रोतागण सुन्दै हुनुहुन्थ्यो कार्यक्रम सुर संगम र यहाँहरूले सुन्नुभयो रीता गिरीको आवाजमा केही आधुनिक गीतहरू। समय अहिले 7:25 अनि 8 सेकेन्ड भइरहेको छ र अब केही बेरमा सुन्न सक्नुहुनेछ पहिले नेपाली अनि त्यसपछि बङ्गलामा समाचार।

0: सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत, र अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। रक्षा मन्त्री राजनाथ सिंहले वर्ष 2047-सम्ममा विकसित भारतको संकल्पलाई साकार पार्न भारतीय नौसेनाले रणनीतिक आधारको रूपमा काम गरिरहेको बताउनु भएको छ। विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026 समीक्षाका लागि गठित संयुक्त संसदीय समितिको दोस्रो बैठक आज नयाँ दिल्ली स्थित संसद भवनमा सम्पन्न भयो। सामाजिक न्याय अनि अधिकारिता मन्त्रालयले भोलि नयाँ दिल्लीमा स्वच्छता ही सेवा 2026 अभियान अन्तर्गत सफाई मित्र सुरक्षा एवं सम्मान शिविर आयोजित गर्नेछ। पेयजल तथा स्वच्छता विभागले आज बहुभाषी सुजल ग्राम संवादको 11 संस्करणको आयोजना गर्यो र भारत एसियाई खेलहरूको तालिकामा 6 स्वर्ण, 21 रजत अनि 25 काँस्य पदक सहित 10 स्थानमा पुगेको छ। अब समाचार विस्तारमा। रक्षा मन्त्री राजनाथ सिंहले बदलिँदो प्रौद्योगिकी, अनिश्चित परिस्थिति अनि भौगोलिक चुनौतीहरू रहे तापनि भारतले आफ्नो तयारीमा जमिन स्तरको रणनीतिक सोच र आकस्मिक परिस्थितिहरूको समाधान गर्ने योजनालाई महत्वपूर्ण स्थान दिनुपर्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा भारतीय नौसेना कमाण्डर सम्मेलनलाई सम्बोधन गर्दै श्री सिंहले भन्नुभयो, वर्ष 2047-सम्ममा विकसित भारतको संकल्पलाई साकार पार्न भारतीय नौसेनाले रणनीतिक आधारको रूपमा काम गरिरहेको छ। उहाँले भन्नुभयो, भारतको लक्ष्य स्पष्ट छ कि संकट आउनु अघि नै हाम्रो तयारी यति बलियो हुनुपर्छ।

0: देश यसको सामना गर्न तयार होस्। रक्षा मन्त्रीले भन्नुभयो, जारी अपरेशन ऊर्जा सुरक्षाले देशको ऊर्जा आपूर्ति लाइन र राष्ट्रिय हितको रक्षा गर्न भारतीय नौसेनाको व्यावसायिक क्षमता र परिचालन तयारीलाई फेरि एकपटक प्रदर्शन गरेको छ। उहाँले भन्नुभयो, भारत हिन्द महासागर क्षेत्रमा संकट सहयोगी देश, एक मनपर्ने सुरक्षा साझेदार र विश्वास तथा भरोसाको प्रतीकको रूपमा बलियो रूपमा उभिएको छ।
1: रक्षा मन्त्री ने कहा है कि ऑपरेशन ऊर्जा सुरक्षा ने देश की ऊर्जा आपूर्ति लाइनों और राष्ट्रीय हितों की रक्षा में भारतीय नौसेना की पेशेवर क्षमता और परिचालन तत्परता को एक बार फिर साबित किया है। उन्होंने कहा कि भारत हिंद महासागर क्षेत्र में फर्स्ट रिस्पार और भरोसेमंद सहयोगी के रूप में अपनी भूमिका लगातार मजबूत कर रहा है। रक्षा मंत्री ने कहा कि दक्षिण चीन सागर, भूमध्य सागर और अटलांटिक महासागर में भारतीय युद्धपोतों की तैनाती देश की ब्लू वाटर नौसेना क्षमता को दर्शाती है। उन्होंने कहा कि नौसेना वर्ष 2047 तक विकसित भारत के लक्ष्य को हासिल करने में एक महत्वपूर्ण रणनीतिक आधार के रूप में कार्य कर रही है। नीतिका गुप्ता, आकाशवाणी समाचार, नई दिल्ली।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गरिरहनु भएको छ। जनसेवादेखि देशसेवाको मन्त्र र निरन्तर प्रतिबद्धता तथा सुशासनदेखि प्रेरित भएर सरकारले वर्ष 2047 विकसित भारतको लागि अनवरत कार्य गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणबाट मानिसहरूको जीवनमा परिवर्तन आइरहेको छ। तीन तलाकको प्रथाले प्रभावित मुस्लिम महिलाहरूलाई कानूनी सुरक्षा र अधिकार दिलाउने उद्देश्यले केन्द्र सरकारले मुस्लिम महिला विवाह अधिकार संरक्षण अधिनियम 2019 लागू गरेको छ। यस कानूनले तत्काल तीन तलाकलाई गैर कानूनी अनि दण्डनीय अपराध बनाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, यो कानून संविधानको भावना अनुरूप मुस्लिम महिलाहरूलाई समान अधिकार तथा न्याय सुनिश्चित गराउने दिशामा एउटा महत्वपूर्ण कदम हो। विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026 समीक्षाका लागि गठित संयुक्त संसदीय समितिको दोस्रो बैठक आज नयाँ दिल्ली स्थित संसद भवनमा सम्पन्न भयो। समितिले विधेयकको प्रावधानहरूको जाँच गरेर शीतकालीन सत्र 2026 पहिलो सप्ताहको अन्त्यसम्म आफ्नो रिपोर्ट संसदमा प्रस्तुत गर्न पर्नेछ। लोकसभा सांसद सञ्जय जयसवालको अध्यक्षतामा रहेको समितिमा लोकसभाको 21 अनि राज्यसभाका 10 सदस्य छन्। यो विधेयक विदेशी अंशदान विनियमन अधिनियम 2010 संशोधितसित सम्बन्धित छ। यसको उद्देश्य विदेशी अंशदानको उपयोगमा अधिक पारदर्शिता अनि जवाफदेही सुनिश्चित गर्नु हो। स्वच्छता ही सेवा 2026 अभियान 17 सितम्बरदेखि 17 अक्टोबरसम्म स्वच्छतामा सहभाग, स्वच्छ भारत, विकसित भारत थीमसित मनाइँदैछ। सामाजिक न्याय अनि अधिकारिता मन्त्रालयले भोलि नयाँ दिल्लीमा स्वच्छता ही सेवा 2026 अभियान अन्तर्गत सफाई मित्र सुरक्षा एवं सम्मान शिविर आयोजित गर्नेछ। सम्मान सफाई मित्रहरूको संकल्प स्वच्छ भारतको थिममा आयोजित यस शिविरको उद्देश्य सफाई मित्रहरूको प्रमुख योगदानलाई चिन्हित गर्नु अनि उनीहरूलाई सम्मानित गर्नु हो। यसका साथै उनीहरूलाई स्वास्थ्य सुरक्षा अनि सामाजिक सुरक्षा उपायहरूसम्म पुग्नमा सहयोग गर्नु हो। मुख्य कार्यक्रम नयाँ दिल्लीमा हुनेछ, जहाँ देशभरिका शहरी स्थानीय निकाय, ग्रामीण स्थानीय निकाय अनि सम्बन्धित विभागहरू भर्चुअल रूपमा उपस्थित हुनेछन्। सामाजिक न्याय अनि अधिकारिता राज्य मन्त्री बीएल वर्मा अनि दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता पनि यस कार्यक्रममा सामेल हुनेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल आजदेखि 5 अक्टोबरसम्म अमेरिकाको भ्रमणमा हुनुहुन्छ। भ्रमणको क्रममा उहाँ भोलिदेखि शुरू हुने 2 दिने G20 व्यापार मन्त्रीहरूको बैठकमा भाग लिनुहुनेछ। बैठक बाहेक श्री गोयलले आफ्ना समकक्षीहरूसित द्विपक्षीय बैठकहरू पनि गर्नुहुनेछ। यस बैठकमा कृषक, जालहारी, महिला उद्यमी, स्टार्टअप, सूक्ष्म, लघु र मध्यम उद्यमका लागि बढ्दो अवसरहरूबारे चर्चा हुनेछ। भारत अमेरिका व्यापार सम्झौता सन्तुलित र पारस्परिक रूपमा लाभदायक सुनिश्चित गर्ने प्रयासहरू बारे पनि छलफल गरिनेछ। यो भ्रमणले भारत र अमेरिका बीचको व्यापार र लगानी सम्बन्धलाई अझ बलियो बनाउनेछ। पेयजल तथा स्वच्छता विभागले आज बहुभाषी सुजल ग्राम सम्वादको 11 संस्करणको आयोजना गर्यो। जलशक्ति मन्त्रालयले भनेको छ, यस कार्यक्रमले ग्रामीण पिउने पानी प्रणालीको सञ्चालन र व्यवस्थापन, ग्राम पञ्चायत प्रतिनिधिहरू र स्थानीय समुदायहरूसित प्रत्यक्ष सम्वादको अवसर प्रदान गरेको छ। यस सम्वादको 11 संस्करणमा 4 ग्राम पञ्चायत मुख्यालय गाउँका मानिसहरूसित जमिनी स्तरमा वार्तालाप गरियो। भारतका उच्च आयुक्त दिनेश त्रिवेदीले आज ढाकामा बंगलादेशका विदेश मामिलाका राज्यमन्त्री हुमायूं कवीरसित शिष्टाचार भेट गर्नुभयो। उच्च आयुक्तले राज्यमन्त्रीको पदभार ग्रहण गरेकोमा श्री कवीरलाई बधाई दिनुभयो। बैठकको क्रममा दुवै पक्षले भारत र बंगलादेश बीचको निरन्तर सहयोगबारे छलफल गरेका छन्। यसमा दुवै देशका मानिसहरूका लागि पारस्परिक रूपले लाभकारी परिणामहरूमाथि विशेष बल दियो। बंगलादेशका मन्त्रीले पनि भारतप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। रूसमा भारतका राजदूत विनय कुमारले आज मस्कोमा रूसका उपविदेश मन्त्री मिखाइल गलुजिनसित भेट गर्नुभयो। भेटघाटको अवधि द्विपक्षीय अनि अन्तर्राष्ट्रिय मुद्दाहरूमाथि बातचित गर्नका साथै युक्रेनको स्थितिबारे पनि विस्तारसित चर्चा गरियो। रूसी विदेश मन्त्रालयको एक बयान अनुसार भारतीय राजनयिकलाई वर्तमान स्थितिबारे मस्कोको दृष्टिकोणबारे अवगत गराइयो। आज विश्व हृदय दिवस हो। हृदय रोग, यसको रोकथाम र विश्वव्यापी प्रभावबारे जनजागरूकता बढाउनका लागि यो दिवस प्रति वर्ष 29 सितम्बरमा मनाइने गरिन्छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले सोशल मिडिया पोस्टमा भन्नुभएको छ, यो दिनले मानिसहरूलाई रोगका लक्षणहरू चिन्हित गर्न, स्वस्थ जीवनशैली अप्नाउन, जोखिम नियन्त्रण गर्न र समयमै चिकित्सा सहायता लिन स्मरण गराउँदछ। जेनेवा प्रेस क्लबमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा कश्मीरी नेताहरू, अन्तर्राष्ट्रिय मानवाधिकार रक्षक, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरूले पाकिस्तानको कब्जामा रहेको कश्मीरमा बढ्दो मानवाधिकार उल्लङ्घनको लागि पाकिस्तानको कडा निन्दा गरेका छन्। यो सम्मेलन राष्ट्रसंघ मानव अधिकार परिषदको 63औं सत्रको क्रममा युनाइटेड कश्मीर पीपल्स नेशनल पार्टीले आयोजना गरेको थियो। भारत र केन्याबीच समुद्री सहयोगलाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदम अन्तर्गत भारतीय नौसेनाको अग्रिम पंक्तिको गाइडेड मिसाइल फ्रिगेट आईएनएस तर्कस आज पूर्वी अफ्रिकी देश केन्याको मोम्बासा बन्दरगाहमा पुगेको छ। आईएनएस तर्कसको यात्रा 2 अक्टोबरसम्म चल्नेछ। यस अवधिमा दुई देशका नौसेनाहरूबीच व्यावसायिक स्तरमा छलफल हुनेछ। एसियाई खेल 2026मा भारतले आज जापानको नागोयामा महिलाहरूको 4x400 मिटर रिले स्पर्धामा 3:29.69 समयसित स्वर्ण पदक जितेको छ। भारतले पुरुषहरूको 4x400 मिटर रिलेमा पनि काँस्य पदक जितेको छ। भारत एसियाई खेलहरूको तालिकामा 6 स्वर्ण, 21 रजत अनि 25 काँस्य पदक सहित 10 स्थानमा पुगेको छ। यो समाचार युट्युबमा @AIR News Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। रक्षा मंत्री राजनाथ सिंहले वर्ष 2047सम्ममा विकसित भारतको संकल्पलाई साकार पार्न भारतीय नौसेनाले रणनीतिक आधारको रूपमा काम गरिरहेको बताउनु भएको छ। विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026को समीक्षाका लागि गठित संयुक्त संसदीय समितिको दोस्रो बैठक आज नयाँ दिल्लीस्थित संसद भवनमा सम्पन्न भयो। सामाजिक न्याय अनि अधिकारिता मन्त्रालयले भोलि नयाँ दिल्लीमा स्वच्छता ही सेवा 2026 अभियान अन्तर्गत सफाई मित्र सुरक्षा एवं सम्मान शिविर आयोजन गर्दछ। पेयजल तथा स्वच्छता विभागले आज बहुभाषी सुजल ग्राम सम्वादको 11औं संस्करणको आयोजना गर्यो र भारत एसियाई खेलहरूको तालिकामा 6 स्वर्ण, 21 रजत अनि 25 काँस्य पदक सहित 10औं स्थानमा पुगेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
2: अब प्रस्तुत छ कार्यक्रम युवा वाणी।

नमस्कार 103.5 मेगाहर्ज तरङ्गमा म मौसम नेवारको न्यानो युवादन र अबलाई प्रस्तुत छ कार्यक्रम युवावाणी र आजको युवावाणीको अङ्कमा हामीसँग हुनुहुन्छ खरसाङ महाविद्यालयका नेपाली विभागका विद्यार्थी रमिला तामाङज्यू जसले हजुरहरू समक्ष राख्नुहुनेछ राष्ट्रिय निर्माणमा युवामाथि एक वार्ता अनि साथमा सुनाउनेछ आफ्नै स्वरचित कविताहरू।

नमस्कार, म रमिला तामाङ खरसाङ महाविद्यालयकी विद्यार्थी राष्ट्र निर्माणमा युवा विषयमा वार्ता राख्न गइरहेकी छु। कुनै पनि राष्ट्रको इतिहास वर्तमान र भविष्यको रेखा कोर्न सबैभन्दा सशक्त शक्ति युवा हुन्। युवा केवल उमेरको एउटा कालखण्ड मात्र होइन, यो त अदम्भीय ऊर्जा, नवीन दृष्टिकोण, आँट र सृजनशीलता हो। संसारका ठुला ठुला क्रान्ति, सामाजिक रूपान्तर र आर्थिक परिवर्तनको अग्रभागमा सदैव युवा पुस्ता नै उभिएको पाइन्छ। त्यसैले आजको युवा भविष्यका कर्णधार मात्र होइनन्, वर्तमानका परिवर्तनकारी साझेदार पनि हुन्। युवा अवस्था सम्भावना र जोखिम दुवैले भरिएको समय हो। यस चरणमा अधिकारको खोजी जति सम्भाविक हुन्छ, आफ्नो कर्तव्य प्रतिको निष्ठा पनि उत्तिकै आवश्यक रहन्छ। सचेत युवाले समाजका बुद्धिमान विभेद, गरिबी, अशिक्षण, भ्रष्टाचार र वातावरणीय संकटलाई मुक्त दर्शक बनेर हेर्न सक्दैन। शिक्षा केवल रोजगारीको प्रमाणपत्र हासिल गर्ने माध्यम बन्नु हुँदैन, यसले नैतिक चरित्र, सामाजिक उत्तरदायित्व र आलोचनात्मक चेतनाको विकास गर्नुपर्छ। जब युवाले आफ्नो ज्ञानलाई समाजको हितसँग जोड्छ, तब मात्र वास्तविक परिवर्तनको जग्गा बस्छ। आजको युवामा राष्ट्र विकासको आधार आर्थिक सम्भावना हो। परम्परागत रूपमा रोजगारी खोज्ने मानसिकताबाट माथि उठेर रोजगारी सिर्जना गर्न बन्नु आजको मुख्य आवश्यकता हो। अधिकार प्राप्त गर्नु जति महत्वपूर्ण छ, आफ्नो कर्तव्य पूरा गर्नु पनि त्यत्तिकै आवश्यक हुन्छ। सचेत युवा आफ्नो समाज, राष्ट्रिय र वरिपरिको परिस्थिति प्रति जिम्मेवार हुन्छ। जस्तै समाजमा विद्यमान समस्यालाई व्यवस्था गर्दैन, बरु तिनको समाधानका लागि आफ्नो तर्फबाट सक्रिय पहल गर्छ।

स्थानीय श्रोता साधन र सिपलाई सद उपयोग गर्दै घरेलु उत्पादन तथा दिगो पर्यटन प्रविधि गर्न सकिन्छ। हाम्रो भौगोलिक परिवेशमा पहाड तथा ग्रामीण भेगले थुप्रै चुनौतीहरू झेलिरहेका छन्। भौगोलिक विकल्पता, सेवा सुविधाको न्यूनतम, बेरोजगारी र तीव्र बसाई सराईका कारण गाउँहरू रित्तिदै गएका छन्। यद्यपि यही भूगोल भित्र सम्भावनाका अन्तर्कृति ढोकाहरू पनि छन्। स्थानीय युवा क्लब, सरकारी र अध्ययन केन्द्रहरू मार्फत सामुदायिक एकता र विकास अध्ययनको सञ्चालन, सडक, खाने पानी, शिक्षा, स्वास्थ्य र विविध व्यवस्थापनमा स्थानीय युवाको श्रम तथा नेतृत्वको पहिचान हुन्छ। युवा शक्ति सही दिशामा परिचर्चित हुन नसक्ने दिशाहीन बन्नु पुग्छ। बेरोजगारी, निराशा, लागू औषधिको कुलता, सामाजिक सञ्जालको दुरुपयोग र गलत राजनीतिक स्वार्थले युवाको भविष्य अन्धकार बनाउन सक्छ। त्यसैले राज्य र समाजको भूमिका यही निर्णय हुन्छ। शिक्षा प्रणालीलाई सैद्धान्तिक तयारबाट बाहिरी निकालेर बजारमुखी र प्राविधिक सिपसँग जोड्नु पर्छ। युवालाई नीति निर्माण, स्थानीय तहको योजना र नेतृत्व विकासमा अर्थपूर्ण स्थान दिनुपर्छ। आशा र पलायनको बाटो छोडेर आफ्नो भूगोलमा पसिना बगाउने संकल्प नै समृद्धको परिस्थान बिन्दु हो। जब शिक्षित, सचेत, नैतिक र परिश्रमी युवा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाज र राष्ट्र निर्माणमा लागि पर्छ, तब मात्र समृद्ध समाज र राष्ट्रको सपना साकार हुन्छ। युवा राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण शक्ति हुन्। युवाको सोच सकारात्मक, परिश्रमी, इमानदार र लक्ष्य राष्ट्र निर्माण तर्फ केन्द्रित भएमा राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ। युवाले निराशा, पलायन र परनिर्भर भन्दा आशा, संघर्ष, आत्मनिर्भरता र सृजनशीलताको बाटो रोज्नु पर्छ। विशेष गरी हाम्रो पहाडी क्षेत्रलाई विकास र समृद्धको नयाँ मार्गमा अघि बढाउन युवाको सक्रिय सहभागिता अपरिहार्य छ। त्यसैले हामी सबै युवाले एउटा संकल्प गर्नुपर्छ। आफ्नो गाउँ, आफ्नो पहाड र आफ्नो देश विकासका लागि आफूले सक्दो योगदान गर्नेछौ। सचेत शिक्षा, अनुशासित, आत्मनिर्भर र जिम्मेवार युवाले नै समृद्ध समाज विकासतिर पहाड र चुनमुक्क राष्ट्रको आधार हुन्।

र मेरो अर्को प्रस्तुतिमा स्वरचित कविताहरू सुनाउन गइरहेकी छु। र पहिलो कविताको शीर्षक छ छरिएका शब्दहरू। छरिएका शब्दहरू कागज भरि छन्, मनका अनेक भावना ती भित्र छन्, एक एक गरी जब जोडिन्छ मिठो वाक्य बनी अघि बढ्छ। खुसीका रंग, दुःखका कथा शब्द भित्र लुकेका छन् व्यर्था। कलमले जब स्वर दिन्छ मनको संसार उज्यालो बन्छ। शब्दहरू केवल अक्षर होइनन्, भावनाका सुन्दर घर हुन्। सही ठाउँमा सजाएपछि कविताका मिठा स्वर हुन्छ। र त्यसरी नै दोस्रो कविताको शीर्षक छ शान्त बसेर। शान्त बसेर मनका ढोकाहरू खोलेर प्रश्नहरूलाई बोलाउँदैछु म, तर उत्तरहरू कतै लुकेर बसिरहेका छन्। आफैसँग कुरा गर्दै आफैलाई नै खोज्दै कति टाढा आइपुगे म, जहाँ आवाज त मेरो छ तर अर्थ हराएका छन्। यो कुन मोड हो, न अघि फर्कन सकिन्छ न बाटो प्रष्ट देखिन्छ। जब एउटा शून्य छ र त्यसमा अल्झिएको छु म, सायद यो हराउनु होइन यो आफूलाई फेरि भेट्नु हो। अज्ञात यात्रा हो, जहाँ प्रश्नहरू नै साथी छन् र उत्तरहरू अझै जन्मिन बाँकी नै छन्। शान्त छु म तर भित्र आधी चलिरहेका छन्, सायद यही आधी पछि मेरो आफ्नै उज्यालो मलाई भेट्न आउनेछ। र त्यसरी नै तेस्रो कविताको शीर्षक छ जीवनको गन्तव्य। गन्तव्य जीवनको चलिरहेछ यात्रा, कहिले घाम बनेर कहिले

0: छाया भएर बाटोमा भेटिन्छन् हजारौं मोडहरू, कहिले हाँसो बोकेर कहिले आँसु भएर, थाकेका पाइला भए पनि रोकिँदैन यात्रा, आशाको दीप अझै मनभित्रै बलिरहेछ, केही सपना अधुरो छन्, केही पूरा हुने क्रममा गन्तव्य टाढा भए पनि जीवन चलिरहेछ। धन्यवाद।
1: र भर्खरै सुन्नुहुँदै थियो कार्यक्रम युवाणी, र अबलाई प्रस्तुत योजना मलाई अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समयले 10:30 भइरहेछ। यसका साथै आज हाम्रो तेस्रो अधिवेशन यही नै समाप्त गरिन्छ। भोलि बिहान 6:20 पुनः नयाँ अधिवेशनको साथमा उपस्थित रहन्छौँ। बिदा दिनुहोस्। प्राविधिक अधिकारी महेश थामी, प्रसारण सहयोगी नमिता विजय अनि म सुनिललाई पनि शुभरात्रि। जय हिन्द।